तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको चैतमा मूल्य वृद्धि 4.47% कायम भएको जनाइएको छ। गेल्लो वर्ष सोही तीन महिनाको अवधिमा यसको मुद्रास्फीति 3.93% रहेको थियो।

feels just right. यो नया वर्ष एलजी का घरायसी सामानहरुमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरु साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरु लागू हुनेछन् एलजी लाइफ गुड.

वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलेक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा 19 जना थपिएका छन्। विधानको धारा 21 को उपधारा 10 अनुसार विभिन्न जिल्लाका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो। निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग निकट मानिएका तर सभापति गगन कुमार थापासँग समदूरीमा रहेका केही नेताहरू सदस्य मनोनित भएका हुन्। केन्द्रीय सदस्यमा मनोनित हुनेमा महेन्द्र यादव धनुषा, जीवन परियार कास्की, उमेश श्रेष्ठ चितवन, रमेश रिजाल पर्सा लगायतका रहेका छन्।
3: प्रतिनिधि सभाको सोमबारको बैठकमा विपक्षी दलहरूले सरकारद्वारा जारी अध्यादेश, प्रधान न्यायाधीशको सिफारिश प्रक्रिया, सुकुम्बासी बस्ती हटाउने अभियान र लिपुलेख सीमा विवादका विषयलाई लिएर सरकारमाथि कड़ा प्रहार गरेका छन्। विपक्षी सांसदहरूले सरकार संसदको सामना गर्न डराएर अध्यादेश मार्फत शासन चलाउन उद्यत रहेको, न्यायपालिकालाई नियन्त्रणमा लिने प्रयास गरेको, सुकुम्बासीका नाममा गरीबमाथि दमन गरेको आरोप लगाएका छन्।
2: सार्वजनिक विधा सम्बन्धी सरकारी निर्णयको अवज्ञा गर्दै गोर्खा नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। गत शुक्रबार सम्पन्न कार्यपालिकाको बैठकले अबदेखि सबै निजी तथा सार्वजनिक विद्यालय आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा समितिका रहमतुल्ला मियाले जानकारी दिनुभयो।

0: 19 लाख भन्दा बढ़ी जनसंख्या प्रभावित हुन सक्ने जनाइएको छ।
1: नवलपरासी जिल्ला लुम्बिनी प्रदेशमै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो जिल्ला बनेको छ। जिल्लाका सातवटै पालिकाले पूर्ण खोप सुनिश्चित मापदण्ड पूरा गरेपछि सोमबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारूले जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गर्नुभएको हो।
0: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको ल्याण्डिङ गियरमा आगो लागेको छ। इस्तानबुलबाट सोमबार बिहान 6:33 बजे काठमाण्डुमा अवतरण गर्ने क्रममा TK-726 कल साइनको टर्किस एयरलाइन्स जहाजमा आगो देखिएको हो।
1: सर्वोच्च अदालतले लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अवरोध पुर्याउने तथा ऋण तिर्दिन र नतिर्ने अभियान चलाउनेलाई कार्यवाही गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। सर्वोच्चले लघुवित्त विरूद्ध गतिविधि रोक्न सरकार तथा माथत निकाय सक्रिय हुन पनि आदेश दिएको छ। विराटनगरका अधिवक्ता सधिन कार्की सहितले तयार गरेको रिटमा सुनवाई गर्दै सर्वोच्चका न्यायाधीश तय हरिप्रसाद भुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले लघुवित्तको कार्य सम्पादनमा अवरोध गर्ने व्यक्ति र समूहमाथि कानूनी कार्यवाही अघि बढ़ाउन परमादेश जारी गरेको हो।
0: गरिमा विकास बैंक बेस्ट म्यानेजमेन्ट डेभलपमेन्ट बैंक 2026 सम्मानित भएको छ। न्यू बिजनेस एज लिमिटेडद्वारा आयोजित न्यू बीज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डको 10 संस्करणमा गरिमा विकास बैंकले अवार्ड पाएको हो।
1: आईएमई खल्ती लिमिटेड खल्तीले आफ्ना सम्पूर्ण प्रयोगकर्ताका लागि सुपर वालेट सुविधा सार्वजनिक गरेको छ। ग्लोबल आईएमई बैंकसँगको साझेदारीमा संचालित यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो जसले प्रयोगकर्तालाई आफ्नो वालेटमा रहेको मौजदातमा प्रत्यक्ष ब्याज समेत प्राप्त गर्नेछन्।
0: अब शेयर बजार नेप्से बढ़ने क्रम सोमबार पनि निरन्तर रह्यो। गत बिहिबारदेखि उकालो लागेको नेप्से दुई दिनको विवाद विदापछि सोमबार 1.39% बढ़ेर बन्द भएको छ।
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटीपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन शेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशको खबर। फिलिपिन्सका सांसदहरूले सोमबार उपराष्ट्रपति सारा डुतेर्ते विरूद्ध महाभियोग लगाउने प्रस्ताव सिनेटमा पठाउने सम्बन्धमा भएको मतदानमा बहुमत सदस्यले पक्षमा मतदान गरेका छन्। महाभियोग प्रस्ताव दर्ताका लागि पूर्व अभ्यास पनि हो। उपराष्ट्रपतिले सन् 2028 गर्ने गरी घोषणा गरेको उपराष्ट्रपति निर्वाचनमाथि प्रश्न गर्दै महाभियोग प्रस्तावको तयारी गरिएको हो।
4: अब खेल खबर। सन्दीप जोराको शतक प्रेरणामा नेपाल एले अमेरिकासँगको दोस्रो एक दिवसीय खेलमा जीत निकाल्दै श्रृंखलामा 100% नतिजा आत्मसात गरेको छ। मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सन्दीपको शतकमा नेपाल

0: यसले अमेरिकामाथि सात रनको रोमाञ्चक जीत निकालेको हो। यससँगै स्कटल्याण्ड र अमेरिका सम्मिलित चार खेलको श्रृंखलामा नेपाल यसले 100% नतिजा आत्मसात गरेको छ। नेपाल यसको सफलताले आईसीसी विश्वकप लीग टूको त्रिकोणात्मक श्रृंखला खेल्न आएको सिनियर टोलीलाई 5 विकेटका लागि शुभन रन्जेसँग 79 रनको साझेदारी गरेसँगै 10 विकेटको रूपमा पेभिलियन फर्केपछि नेपालको जीत सुरक्षित भएको हो।
1: अब विचार विश्लेषण सफलताको भ्रम शीर्षकमा सुभाष पोखरेल नागरिक दैनिकमा लेख्नुहुन्छ। तथ्य र तथ्याङ्कमा विश्वास गर्ने सफलतम वैज्ञानिक जेम्स वाटसनले समेत पिताको उपाधिपछि आफ्नो पेशागत धर्म पालना गर्न चुकेको देखियो अनि लगातारको सफलतापछि व्यक्तिलाई सबै परिस्थिति आफ्नै समीपमा घुमेको भ्रम हुनु मानवीय चरित्र पाइयो। साथै एक पृथक अध्ययनले मानका खातिर दिइने बा आमा दिदी जस्ता उपाधिपछि व्यक्ति अराजक हुने सम्मान सम्भावना अधिक रहने बताएको छ। तसर्थ मानवलाई देवत्वकरण गर्दा व्यक्ति दायित्वबाट च्युत भई समाजलाई घात पुग्छ भन्ने कुरालाई मध्यनजर राख्दै जिउँदो मानिसलाई बा आमा पिता जस्ता पगरी गुथा र व्यथिति नथपौं मानवलाई भगवान बनाउने प्रयास सुखद हुन सक्दैन।
0: त्यस्तै भान्सामा सुशासनको सुगन्ध खोज्दै शीर्षकमा हिमाली टाइम्समा प्राध्यापक देवी भक्त ठकालले लेख्नुहुन्छ, अहिलेको शहरी समाज एउटा भयावह मनोविज्ञानमा बाँचिरहेको छ। मानिसहरू तरकारी किन्छन् तर मनमा डर हुन्छ, फलफूल किन्छन् शंका हुन्छ। मानसिक तनावको व्यवस्थापन बिनाको विकासको कुनै अर्थ छैन। राज्यले अब प्राथमिकताको सूची बदल्नुपर्छ। शिक्षा र स्वास्थ्यका ठूला भवन बनाउनु अघि नागरिकलाई स्वस्थ रहने आधारभूत वस्तु विषादीरहित खाद्य पदार्थ उपलब्ध गराउनुपर्छ।
1: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 29 गते मंगलबार, सन् 2026 मे 12 तारीक जेठ कृष्ण पक्षको दशमी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: एसईई को नतीजा एक महिनामै सार्वजनिक, अघिल्लो वर्षको तुलनामा 4% भन्दा धेरै पास, ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि।
0: सुशासन, डिजिटलाइजेशन र लगानी विस्तार आर्थिक रूपान्तरणको आधार बनाउने सरकारको नीति, आउँदो दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य, बजेटमा स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान बन्ने।
1: वैदेशिक रोजगारीमा रहेका नेपालीमा मानसिक समस्या धेरै, कुनै पनि स्वास्थ्य समस्या भए निशुल्क टेलिमेडिसिन सेवामा सम्पर्क गर्न अनुरोध।
3: साइटहरू हेर्ने, युट्युब भिडियोहरू हेर्ने गर्नुको साटो हामीलाई डाइरेक्ट सोझै सम्पर्क गर्नुहोला, सोझै मेसेज गर्नुहोला, हामी तपाईँको स्वास्थ्य समस्या समाधान गर्नको लागि तयार छौँ भन्न चाहन्छौँ।
0: थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा जेलमुक्त, राम्रो आचरण र बढ़दो उमेरका कारण तोकिएको 1 वर्ष सजाय अगावै रिहा।
1: र विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दै आईपीएल क्रिकेटमा दिल्लीले पंजाबलाई 3 विकेटले हरायो।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
5: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
5: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
6: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नुपर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
7: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना, एलएस होराइजन 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एलएस होराइजन 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10। मेरो शेयर या आत्माको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आईपीओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। एलएस होराइजन 12, आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
8: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।

0: विगत 39 वर्ष देखि संचालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी लाजिमपाट काठमाडौं
1: काया कैरनमा अब खबरको सिलसिला शुरूमा एसईको नतिजा माध्यमिक शिक्षा परीक्षा एसईको नतिजामा 4.17% सुधार आएको छ। राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको 2082 एसईको नतिजा अनुसार 65.98% विद्यार्थी उत्तीर्ण भएका छन् भने 34.2% नन ग्रेडेड भएका छन्। 2081 एसईमा भने 271,299 अर्थात 61.8% उत्तीर्ण भएका थिए। नतिजा प्रकाशनको जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले नियमित तर्फ 2,84,160 विद्यार्थी उत्तीर्ण भएको र 1,46,507 नन ग्रेडेड भएको बताउनुभयो। गएको चैत 19 देखि 29 संचालित परीक्षामा 5,12,421 सहभागी थिए। बोर्डले परीक्षाको एक महिनामै नतिजा सार्वजनिक गरेको हो। परीक्षा नियन्त्रक अधिकारीले नतिजामा सुधार हुनु स्वाभाविक रहेको बताउनुभयो। यसपटक छोटो समयमा नतिजा निकाल्न निकै दबाव पनि थियो। कापी परीक्षण फितलो होला कि भन्ने धेरैलाई आशंका थियो। धेरै पास हुन्छन् भन्ने आशंका पनि थियो। क्वालिटी हुँदैन भन्ने थियो तर शिक्षक वर्गले इमान्दार भएर कापी परीक्षण गर्नुभयो। उहाँले भन्नुभयो 4% नतिजा सुधार हुनु स्वाभाविकै हो। यसले कापी परीक्षणको गुणस्तर राम्रो भएको पुष्टि गर्छ। उहाँले भन्नुभएको छ। यसैबीच यसपटक परीक्षामा अनुत्तीर्ण भएकाहरूका लागि लक्षित गरी असार 1 गतेदेखि परीक्षा सञ्चालन हुनेछ। त्यो परीक्षाका लागि बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न अनुरोध गरेको छ। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। त्यस्तै बोर्डले एसईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ। आफूलाई शंका वा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न पाउनेछन्। आजका सबैजसो पत्र पत्रिकाले खबर छापेका छन्। हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौं।
2: सरकारले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम मार्फत आगामी दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। 3 दशकदेखि औसत 4% सामान्य आर्थिक वृद्धिबाट गुज्रिरहेको अर्थतन्त्रमा 2/3 नजिकको समर्थन प्राप्त सरकारले सुशासन डिजिटाइजेशन र लगानी विस्तारलाई आर्थिक रूपान्तरणको आधार बनाएको छ। तर सुस्त निजी लगानी कमजोर औद्योगिक आधार र घट्दो राजस्व वृद्धि यो लक्ष्य प्राप्ति चुनौतीपूर्ण देखिन्छ। नयाँ चरणको आर्थिक सुधार श्रृंखलाको शुरूआत गरेर वृहत कानूनी र संरचना संस्थागत सुधार मार्फत लक्ष्य प्राप्त गर्न सकिने सरकारको दावी छ। नीति तथा कार्यक्रमका आधारमा ल्याइने आगामी वर्षको बजेटमा समावेश गरिने ठोस कार्यक्रम तथा योजनाले यो लक्ष्य हासिल हुने नहुने निर्क्योल गर्ने सरकारवालाहरू बताउँछन्। यसका लागि निजी क्षेत्रको लगानी विस्तार पूँजीगत खर्च वृद्धि र पश्चिम एशियामा जारी तनावको प्रभाव न्यूनीकरण गर्न बजेटले प्रष्ट मार्गचित्र प्रस्तुत गर्नुपर्ने उनीहरूको भनाई छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमका लगानी विस्तार र सुशासन प्रवर्धनका लागि सूचना प्रविधिको उपयोग बढ़ाउने विषय प्रमुखताका साथ समेटिएको छ। तर अर्थतन्त्र कृषिबाट औद्योगिकीकरण नहुँदै सेवा क्षेत्रतर्फ विस्तार भएकाले रोजगारीका अवसर गुम्दै गएका छन्। पश्चिम एशियामा जारी द्वन्द्वका कारण लागत बढ़ेको मात्र नभई रेमिट्यान्स आप्रवाह प्रभावित हुने सम्भावना पनि छ। कुल गृहस्थ उत्पादनमा उत्पादन जीडीपीमा उत्पादनमूलक उद्योगको योगदान 5% भन्दा कम छ। नीति तथा कार्यक्रममा सरकारले देशको अर्थतन्त्रलाई आधुनिक पारदर्शी र प्रविधि मैत्री बनाउने योजना अघि सारेको छ। डिजिटल रूपान्तरण सूचना प्रविधि र अनलाइन सेवालाई अर्थतन्त्र र सुशासनको मुख्य आधार बनाइएको छ। राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गरी जी क्लाउड र डेटा नीति कार्यान्वयन गरिने सरकारको उद्देश्य छ। राष्ट्रिय डिजिटल रणनीति डिजिटल खरिद डेटा नीति अन्तर सञ्चालन मापदण्ड र सरकारी क्लाउड पूर्वाधारको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
1: यसैबीच सरकारले भौतिक पूर्वाधार परियोजनालाई निर्माणपूर्वकको काम सकिएपछि मात्रै बजेट दिने भएको छ। सरकारले ल्याएको आउँदो आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम मार्फत बजेट पारित हुनु अघि नै विस्तृत परियोजना प्रतिवेदन डीपीआर वातावरणीय अनुमति र जग्गा प्राप्ति अनिवार्य रूपमा सम्पन्न गर्नु गरेको हुनुपर्ने उल्लेख छ। यसैबीच वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउने अभियानमुखी कार्यक्रम सञ्चालन गर्न सरकारले श्रम दशक घोषणा गरेको छ। सरकारले वैदेशिक रोजगारबाट फर्केका युवालाई कृषिमा जोडेर उत्पादन वृद्धि गर्ने योजना पनि अघि सारेको छ। सरकारले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट निजी क्षेत्र सकारात्मक देखिएको छ। लामो समयदेखि स्थायी सरकार, स्थायी ऐन नियम र यथेष्ट लगानीको वातावरण मागिरहेको निजी क्षेत्र आउँदो वर्षको नीति तथा कार्यक्रमबाट आशावादी देखिएको हो। निजी क्षेत्रले उठाउँदै आएका मुद्दाहरू नीति तथा कार्यक्रममा परेको र यसकै आधारित भएर बजेट आउने भएकोले आउँदा दिनमा देशमा रोजगारी सिर्जना, लगानीको वातावरण र नीतिगत स्थिरता दिन खोजेको निजी क्षेत्रको बुझाइ रहेको छ। बजेटमा स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान शीर्षकको खबर कारोबार दैनिकले छापेको छ। काया कैरनमा विदेशमा रहेकालाई निशुल्क टेलिमेडिसिन सेवाबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: प्रतिफल समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गते देखि म्युचुअल फंड को आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फंड को आईपीओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले एसईको नतिजा एक महिनामै सार्वजनिक, अघिल्लो वर्षको तुलनामा 4% भन्दा धेरै पास, ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि सुशासन, डिजिटलाइजेशन र लगानी विस्तार आर्थिक रूपान्तरणको आधार बनाउने सरकारको नीति, आउँदो दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य, बजेटमा स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान बन्ने लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग। वैदेशिक रोजगारीमा रहेका नेपाली, कामको दबाव, भाषा संस्कृतिको भिन्नता, एक्लोपन र सीमित स्वास्थ्य पहुँचका कारण विभिन्न शारीरिक सँगै मानसिक स्वास्थ्य समस्याबाट पनि प्रभावित भइरहेका छन्। यही अवस्थालाई ध्यानमा राख्दै वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँग मिलेर टेलिमेडिसिन सेवा सञ्चालन गरेको छ, जसमार्फत विदेशमा रहेका नेपाली श्रमिकले नेपालका विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष र गोप्य स्वास्थ्य परामर्श लिन सकिरहेका छन्। टेलिमेडिसिनमा श्रमिकले कस्ता स्वास्थ्य समस्या लिएर सम्पर्क गर्छन् भनेर साथी महेश गेवालीले वीर अस्पतालका टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर संजय धरेलसँग कुराकानी गर्नुभएको छ।
7: मानसिक रूपमा चाहिँ अलिकता बढी कलहरू आउँछन् होइन, पेसा अनुसारले पनि समस्याहरू आइरहेका छन् होइन, जस्तो लामो समयसम्म एसीमा बस्ने, उभिनुपर्ने समस्याहरू, त्यही अनुसारले इंगित गरेर हार्ट जोर्नीका समस्याहरू, कतिलाई निन्द्राको कमी, त्यसै गरी त्यसपछि निम्ताउने एन्जाइटीका समस्याहरू होइन, अनि कतिको खानपानको समस्याहरू पनि छ, पेट सम्बन्धीका रोगहरू, कतिलाई चाहिँ अब खाडी मुलुकमा हामी भन्छौँ घाम, छालाका समस्याहरू होइन, नसा सम्बन्धीका, ब्लड प्रेसरको बारेमा चाहिँ अब त्यही अनुसारले चाहिँ रिडिङ बताउनुहुन्छ त्यही अनुसारले म्यानेज गर्ने अथवा परामर्श गर्नुपर्ने हुन्छ हामीले मृगौला रोग सम्बन्धी.
8: ती श्रमिकहरूले चाहिँ यसरी सम्पर्क गर्नुहुन्छ र सम्पर्क गरिसकेपछि हामीले चाहिँ उहाँहरूलाई कसरी परामर्श दिन्छौँ?
7: हामीलाई सम्पर्क गर्ने माध्यम चाहिँ हामीले निशुल्क माध्यम राखेका छौँ. तीनवटा एप्लिकेसन्सहरू अहिले युजमा छन्, त्यो वाट्सएप, भाइबर, इमो. यसमा त्यो दुईवटा नम्बर छ, 98513 45701, 98513 45702. यी दुई नम्बरमा चाहिँ यी तीनटा एप्लिकेसन्सहरू चाहिँ जोडिएका छन्. हजुरहरूले फोन गर्दा पनि पैसा लाग्दैन, फोन गर्न पाउनु भएको छैन अथवा हाम्रो कार्यालय समयसँग म्याच गरेको छैन भने पनि तपाईँहरूले चाहिँ हामीलाई अडियो, टेक्स्ट अथवा कुनै पनि माध्यमबाट चाहिँ हामीलाई आफ्नो स्वास्थ्य समस्या राख्नुभयो हुन्छ, हामीले प्रत्यक्ष कल आउँदाखेरि त्यही अनुसार सम्बोधन गर्छौँ. अफ टाइममा पनि तपाईँहरूको त्यस्तो केही समस्याहरू छन् भने हामीले त्यही अनुसारले चाहिँ तपाईँलाई फलोअप पनि गर्छौँ, तपाईँहरूलाई फेरि कल ब्याक गर्ने, तपाईँहरूको समस्या सुन्ने पनि गर्छौँ. जुन देशमा वाट्सएप चल्दैन तपाईँहरूले भाइबर मार्फत हामीलाई समस्या राख्न सक्नुहुन्छ, भाइबर नचल्ने देशमा इमो मार्फत गर्न सक्नुहुन्छ, इमो भाइबर नचल्नेमा वाट्सएपबाट गर्न सक्नुहुन्छ, कुनै पनि माध्यमबाट चाहिँ हामीमा जोडिन सक्नुहुन्छ.
8: अनि यो टेलिमेडिसिन मार्फत जसरी बिरामीले आफ्नो समस्या बुझाउनुहुन्छ अथवा बताउनुहुन्छ र त्यसपछि उपचार सिफारिस गर्ने प्रक्रिया चाहिँ कस्तो हुन्छ?
7: बिरामी कुन अवस्थामा हो होइन, जस्तो ग्रीन, येल्लो, रेड भन्छौँ होइन, त्यही अनुसारले चाहिँ हामीले चाहिँ बिरामीलाई चाहिँ त्यही अनुसार सेग्रिगेट गर्छौँ र त्यही अनुसार चाहिँ अब औषधि चाहिनेलाई औषधि, परामर्श चाहिनेलाई परामर्श अथवा त्यहाँको हस्पिटलमा चाहिँ रिफरल गर्नुपर्ने अवस्था, सोझै हस्पिटल भिजिट गर्नुपर्ने अवस्था. सो यसरी चाहिँ अब हामीले टेलिट्राइजिङ पनि प्रयास गर्दैछौँ. अहिले हाल अभ्यासमा रहेको कुरा चाहिँ बिरामीहरूले हामीलाई सम्पर्क गर्नुहुन्छ, हामीले उहाँको समस्या सुन्छौँ. हाम्रो मेन फोकस भनेको चाहिँ उहाँको स्वास्थ्य अवस्था कुन अवस्थामा छ र के गर्नुपर्ने भन्ने छुट्याउने नै अहिलेलाई, त्यही अनुसारले हामीले परामर्श दिइरहेका छौँ. उहाँहरूको हामीले ट्रिटमेन्ट हिस्ट्री पनि लिन्छौँ, कुनै औषधि खाइरहनु भएको कि अब खानु सुरु गर्नुपर्ने हो कि होइन, अथवा अन्य केही स्वास्थ्य परीक्षण अस्पतालै गएर गर्नुपर्ने हो कि, त्यो अवस्थालाई पनि हामीले हेरेर औषधि चाहिनेलाई चाहिँ हामीले प्रिस्क्रिप्सन पठाएर नै त्यही अनुसार चाहिँ औषधि सेवन गर्नको लागि चाहिँ हामीले भन्छौँ. उहाँहरूलाई स्वास्थ्य संस्थामा जान सक्नुहुन्न, तपाईँलाई अन्य खाले नै समस्याले घेरिरहेको छ, बाँधिरहेको छ भनेपछि हामीले दिने जुन परामर्श हुन्छ होइन, योहरू निशुल्क हुन्छ. हामीले उहाँहरूलाई गर्ने सहजीकरण प्रयासहरू जति हुन्छ त्यो सबै निशुल्क हुन्छ. अनि दोस्रो हामी के पनि गर्छौँ भन्दाखेरि गर्नै पर्ने परीक्षण त गर्नुपर्ने हुन्छ, त्यो अनुसार उहाँहरूले अब त्यो अप्रोच गर्न सक्नुहुन्छ कि हुँदैन भन्नेमा पनि हाम्रो ध्यान छ. विभिन्न साइटहरू हेर्ने, युट्युब भिडियोहरू हेर्ने गर्नुको साटो हामीलाई डाइरेक्ट सोझै सम्पर्क गर्नुहोला, सोझै मेसेज गर्नुहोला, हामी तपाईँको स्वास्थ्य समस्या समाधान गर्नको लागि तयार छौँ भन्न चाहन्छु.
5: वीर अस्पतालको टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर सञ्जय धरेलसँग टेलिमेडिसिन सेवा सम्बन्धी गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ.
2: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी. भाइब्रेन्ट पुतली सड़क काठमाडौँ. नेपालमा रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ. नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष 2082-83 को 9 महिनामा 16.59 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ. रेमिट्यान्स आप्रवाह 39.1% वृद्धि भएको हो. राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को 9 महिना को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह 10.2% बढ़ेको थियो. गएको चैतमा यस्तो रेमिट्यान्स आप्रवाह 2.975 अर्ब रहेको छ. समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह 31.9% वृद्धि भई 11.55 अर्ब पुगेको छ. अघिल्लो वर्ष यस्तो आप्रवाह 7.5% बढेको थियो.
9: कृषि मन्त्र नार्कसँग
2: युद्ध याममा रोपिएका लेकानी फलफूल र नर्सरीमा लगाइएका कटिङ, ग्राफ्टिङ र बिजु बिरूवालाई सुक्खाबाट जोगाउन बोटको वरिपरि छापो राखी आवश्यकता अनुसार सिंचाई गर्नुहोस्।
5: कहाया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
12: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
13: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
12: हाम्रा सेवाहरू:
13: ओपीडी सेवा,
12: विशेषज्ञ ओपीडी सेवा,
13: निशुल्क औषधि वितरण,
12: सशुल्क फार्मेसी सेवा,
13: फिजियोथेरापी सेवा,
12: अकुपंचर सेवा,
13: योग परामर्श सेवा,
12: क्रियाकल्प सेवा,
13: पूर्व कर्म पञ्चकर्म सेवा,
12: छार सूत्र सेवा,
13: जलौका सेवा,
12: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
13: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
12: विस्तृत जानकारीका लागि
13: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6-96-98-514-24-063।
14: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको पोशाक र आचरणमा प्रश्न उठाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले देखाएको व्यवहारलाई लिएर विपक्षी सांसदहरूले सदनमै प्रश्न उठाएका हुन्। हिजो अपरान्ह 4 बजे राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। वाचन गरिदिन प्रधानमन्त्री शाहले नै राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गर्नुभएको थियो। तर राष्ट्रपतिले वाचन गर्दा प्रधानमन्त्री शाह बीचमै निस्किनु भएको थियो। करिब 1.5 घण्टा राष्ट्रपतिले वाचन गर्दा प्रधानमन्त्री 55 मिनट मात्रै बैठकमा हुनुहुन्थ्यो। त्यसपछि उहाँ संसद भवनभित्रको आफ्नो कार्यकक्षमा जानुभएको थियो। विपक्षी दलले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले सदनमा बसेर नसुनेकोमा प्रश्न उठाएका हुन्। विपक्षी दलले प्रधानमन्त्री शाहको पोशाकमा पनि प्रश्न उठाएका छन्।
5: अब विदेशको खबर। थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गरी मुक्त हुनुभएको छ। वहाँ हिजो राजधानी बैंकको जेलबाट रिहा हुनुभएको हो। भ्रष्टाचारको आरोपमा 1 वर्षको सजाय पाएका थाक्सिनले 8 महिना जेल सजाय भोगिसक्नु भएको छ। न्याय मन्त्रालयको एक समितिले उहाँको राम्रो आचरण, बढ़दो उमेर र पुनः अपराधको कम सम्भावनालाई ध्यानमा राख्दै उहाँका लागि प्यारोल स्वीकृत गरेको छ। दशकौंदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेका थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन स्थानीय समय अनुसार हिजो बिहानै जेलबाट रिहा हुनुभएको हो। उहाँको स्वागतका लागि बैंककको केन्द्रीय कारागार क्लोङ प्रेम बाहिर केही संख्यामा समर्थक र आफन्त भेला भएका थिए। रिहाईपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएका थाक्सिन सिनावात्राले संचार माध्यमसँग भने कुनै प्रतिक्रिया नदिएको समाचार संस्था एएफपीले जनाएको छ। सन् 2006 सेनाले कु गरेर उहाँको सरकार अपतस्थ गरेको थियो। उहाँलाई शक्तिको दुरूपयोग, आफ्नो व्यापारिक हितलाई फाइदा पुर्याएको र सरकारी चिट्ठा परियोजनामा अनियमितता गरेको लगायत आरोप लगाइएको थियो।
6: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत आजदेखि घरेलु मैदानमा नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित एक दिवसीय खेल शुरू हुँदैछ। आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ। यो खेल बिहान 9:30 बजेदेखि त्रिवी क्रिकेट मैदानमा हुनेछ। यसअघि घरेलु मैदानमा नै नेपालले ओमान र यूए सम्मिलित श्रृंखला खेलको खेलेको थियो। नेपालले 3 खेलमा जित निकालेको थियो। लीग टूमा नेपाल 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 36 अंकसहित पहिलो र स्कटल्याण्ड 34 अंकसहित दोस्रो स्थानमा छ। यसैबीच प्रसंग आईपीएलको इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पंजाब किंग्सलाई हराएको छ। हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पंजाबले 5 विकेट गुमाएर 210 रन बनाएको थियो। पंजाबले दिएको 211 रनको लक्ष्य पछ्याएको दिल्लीले 19 ओभरमा 7 विकेट गुमाउँदै भेट्टायो। पंजाब किंग्सको यो लगातार चौथो हार हो। आईपीएल अंक तालिकामा पंजाब 11 खेलमा 13 अंकका साथ तालिकाको चौथो स्थानमा छ। यसै गरी दिल्ली 12 खेलमा 10 अंकका साथ तालिकाको सातौं स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले खेल्दैछन्।
5: अब केही खबर संक्षेपमा। अहिले काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का पानी परिरहेको छ। पछिल्लो 12 घण्टामा देशका धेरै जसो ठाउँमा पानी परे पनि गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकीको रातो पानी स्टेशनमा सबैभन्दा धेरै 98 मिलिमिटर वर्षा मापन भएको छ। साथै गण्डकीकै लुम्ले, लामापाटन, दमकौली लगायतका ठाउँमा पनि 50 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। गैराती, गण्डकी सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी भागमा पनि पानी परेको छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
6: नेपालगंजको लुम्बिनी प्रदेश अन्तर्गतको सुशासन केन्द्र सार्ने तयारी गरिएको छ। नेपालगंज उपमहानगरपालिका 14 महेन्द्रनगरमा आफ्नै सरकारी संरचनामा संचालित यो कार्यालयलाई गुपचुप रूपले सार्ने तयारी गरिएको हो।
5: नयाँ सरकार बनेको 2 महिना नपुग्दै सर्वोच्च अदालतले सरकारका काममा प्रश्न उठाएको छ। सर्वोच्चले सुकुम्बासी बस्ती नहटाउन सरकारलाई अन्तरिम आदेश दिएको 4 दिन पनि नबित्दै हिजो विद्यार्थी संगठन तथा स्वतन्त्र विद्यार्थी युनियन सोबियू र कर्मचारी ट्रेड युनियन खारेजी गर्ने मा प्रश्न उठाएको छ। कर्मचारीका ट्रेड युनियन खारेजी रोक्न र विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले हिजो अल्पकालीन अन्तरिम आदेश दिएको हो।
6: सरकारले बजेट पारित हुनु अघि नै पूर्वाधार परियोजनाको तयारी सम्पन्न गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने भएको छ। नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार बजेट पारित हुनु अघि नै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय अनुमति र जग्गा प्राप्ति अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था मिलाइने उल्लेख छ।
5: काया कैरनमा अब पालो उखानको।
6: ठूलो हुनु भन्दा असल हुनु बेस।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: एसईईको नतिजा 1 महिनामै सार्वजनिक। अघिल्लो वर्षको तुलनामा 4% भन्दा धेरै पास। ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि।
5: सुशासन, डिजिटाइजेशन र लगानी विस्तार आर्थिक रूपान्तरणको आधार बनाउने सरकारको नीति। आउँदो दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य। बजेटमा स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान बन्ने।
6: वैदेशिक रोजगारीमा रहेका नेपालीमा मानसिक समस्या धेरै। कुनै पनि स्वास्थ्य समस्या भए निशुल्क टेलिमेडिसिन सेवामा सम्पर्क गर्न अनुरोध।
5: थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा जेलमुक्त। राम्रो आचरण र बढ़दो उमेरका कारण तोकिएको 1 वर्ष सजाय अगावै रिहा।
6: र विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दै आईपीएल क्रिकेटमा दिल्लीले पंजाबलाई 3 विकेटले हरायो।
5: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि विश्रले बनाउनु भएको कार्टुन। राष्ट्रपतिले हिजो नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बीचैमा उठेर हिँडेको विषयसँग सम्बन्धित छ। यहाँ संसदको संयुक्त बैठक चलिरहेको छ। प्रधानमन्त्री बालेन शाह जस्ता देखिने व्यक्ति उठेर हिँड्दै हुनुहुन्छ अनि लेखिएको छ, फेरि देश बनाउने तल तल लागेर आयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: हरहर तपाईको साथमा रेडियो बुद्ध आवाज 89.6 MHz।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: हे भगवान्, यो टोयलेट भुरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
3: ए दाइ, हुकाउनुहोस्। यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
4: टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनु हो। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
5: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
3: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मनरेली टोल, बठनपुर कपिल वस्तु।
5: प्रोप्राइटर नोने थारू।
4: सम्पर्क नम्बर 98144750 र 98 3 1 3 3 93।

0: सूचना सूचना सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना
1: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना
0: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
1: मिति 2083 वैशाख 25 गतेदेखि 28 गतेसम्म।
0: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ।
1: उपचार हुने मुख्य समस्याहरू:
0: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
1: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
0: पोलेर टाउको कपाल गुमेको,
1: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
0: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैताला भित्र फर्किएका।
1: विशेषता:
0: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
1: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन सम्पर्क गर्नुहोला।
0: विस्तृत जानकारीका लागि 98513500076 अथवा 98412553555।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 पछिको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाई यो खबर एफएम ब्यान्डको 99.6 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट एसईको नतिजामा सुधार, 65.98% विद्यार्थी उत्तीर्ण। मीडियालाई बलियो बनाउन चाहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको कथन। प्रदेशले संचार क्षेत्रमा बढ़ी बजेट विनियोजन गरेको दावी। पार्टी संगठनलाई गाउँतहसम्म थप मजबूत बनाउन क्रियाशील सदस्यहरूको भूमिका महत्वपूर्ण हुने। कांग्रेस नेता भूषालको कथन, क्रियाशील सदस्यता अध्यावधिकमा जोड़। शिवराज आधारभूत अस्पतालको 38 लाख हिनामिना प्रकरणमा किटाणु जायरी। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कार्यवाही हुने माग। कपिल वस्तुमा 5,88,000 अवैध सामान तथा कुखुरा बरामद। कार्यवाहीका लागि भन्सार कार्यालय पठाइयो। र अर्घाखाँचीको सुपा देउराली मन्दिरमा भक्तजनहरूको खोइचो दिन प्रतिदिन बढ्दै। नेपालका विभिन्न जिल्लासँगै छिमेकी देश भारतबाट समेत भक्तजनहरू दर्शनका लागि आउने।
1: युनाइटेड अस्पताल बाढगंगा चार छाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा। बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठ्य गोर्खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा। अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: अब समाचार विस्तारमा। एसईको नतिजा सार्वजनिक भएको छ। परीक्षा सकिएको 29 दिनमा हिजो नतिजा सार्वजनिक भएको हो। यसपालि एसईमा 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। पोहोर 61.81% विद्यार्थी उत्तीर्ण भएका थिए। परीक्षामा 284,160 विद्यार्थी ग्रेड र 146,507 विद्यार्थी नन ग्रेड भएका छन्। नन ग्रेड एनजी प्राप्त गर्ने विद्यार्थीहरूले पुनः ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्। दुई विषयमा एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस वर्ष 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले परीक्षा केन्द्रमा उत्तर पुस्तिका परीक्षण गराएको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार मीडियालाई कमजोर होइन बलियो बनाउने तर्फ प्रतिबद्ध भएको बताउनु भएको छ। नेपाल पत्रकार महासंघ रूपन्देहीको आयोजनामा बुटवलमा हिजो भएको राष्ट्रिय संचार सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लोकतन्त्र प्राप्तिमा नेपाली प्रेसको ठूलो योगदान रहेको भन्दै प्रदेश सरकार मीडियालाई बलियो बनाउने तर्फ प्रयासरत रहेको बताउनु भएको छ। सरकारले मीडियाको विकासका लागि ठूलो बजेट विनियोजन गरेको बताउँदै अरू प्रदेशभन्दा लुम्बिनी प्रदेश सरकार मीडिया मैत्री रहेको उल्लेख गर्नुभयो। लोकतन्त्र र संविधानलाई कमजोर बनाउन मीडिया क्षेत्रलाई संकुचनमा राख्ने काम प्रदेश सरकारले कहिले नगर्ने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता जनाउनुभयो। प्रदेश सरकार मीडिया मैत्री रहेको उल्लेख गर्दै उहाँले मीडियाका सरकारवालासँग समन्वय गरेर बजेट व्यवस्थापन गरिएको जानकारी दिनुभएको छ। अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशले संचार क्षेत्रमा बढ़ी बजेट विनियोजन गरेको दावी गर्दै मुख्यमन्त्री आचार्यले कार्यान्वयन पक्षमा केही समस्या देखिएको बताउनुभयो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य कमल प्रसाद भूषालले पार्टी संगठनलाई गाउँ तहसम्म थप मजबूत बनाउन क्रियाशील सदस्यहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। विजयनगर गाउँपालिकामा जरा अभियान कार्यक्रममा बोल्दै उहाँले जरा अभियान मार्फत पार्टीलाई जनस्तरसँग अझ नजिक बनाउने उद्देश्य रहेको उल्लेख गर्नुभएको हो। सभापति विनय कुमार गिरीले पार्टीको एकता संगठन विस्तार र सक्रिय सदस्यहरूको जिम्मेवारीलाई प्रभावकारी बनाउन यस्ता छलफल कार्यक्रम आवश्यक रहेको बताउनु भएको छ। उहाँले आगामी दिनमा पनि अझ संगठनलाई सुदृढ़ीकरणका कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ। कार्यक्रममा सहभागीहरूले क्रियाशील सदस्य अध्यावधिक संगठन विस्तार पार्टीको वर्तमान अवस्था तथा आगामी रणनीतिका विषयमा आफ्ना धारणा राखेका थिए। कार्यक्रममा महासमिति सदस्य दीपक शुक्ला, जिल्ला उपसभापति रजत आचार्य, जिल्ला सचिव प्रेम बहादुर रायमाझी, क्षेत्र नम्बर तीनका क्षेत्रीय सभापति वर्मानन्द उपाध्याय, पूर्व क्षेत्रीय सभापति ओकिल मिया, शिवराज नगर सभापति मधुसूदन पोखरेल, विजयनगर सभापति रफिक मोहम्मद मुसलमान, महाधिवेशन प्रतिनिधि भरत किशोर चौधरी तथा विद्यावती खटिक लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। नेपाली कांग्रेस विजयनगर समितिले विजयनगर गाउँपालिकामा जरा अभियान सञ्चालन गरेको छ। जरा अभियान अन्तर्गत गाउँपालिकाका क्रियाशील सदस्यहरूलाई अध्यावधिक सहित राजनीतिक गतिविधि सम्बन्धी प्रिय छलफल समेत गरेको छ। शिवराज नगरपालिका चन्द्रौटामा रहेको शिवराज आधारभूत सेवा अस्पतालमा भएको 38,56,000 रूपियाँ भन्दा बढ़ी रकम हिनामिना प्रकरण सार्वजनिक भएको एक महिनापछि शिवराज नगरपालिकाले किटानी जाहेरी दर्ता गराएको छ। नगरपालिकाको हिजो बसेको कार्यपालिका बैठकको निर्णय अनुसार अस्पतालका डाक्टर अमित पाण्डे, तत्कालीन कार्यालय प्रमुख वीरेन्द्र मिश्रा, कर्मचारी लक्ष्मण रिमाल र रूक्सान खातुनको नाममा किटानी जाहेरी दर्ता गराइएको हो। उजुरीमा चन्द्रौटामा अवस्थित आधारभूत अस्पतालमा संकलित रकम मध्ये 38,00,000 भन्दा बढ़ी रकम नेपाल बैंक लिमिटेडको खातामा जम्मा गरिएको भनिए पनि गरिएको देखाए पनि वास्तविक रूपमा उक्त रकम बैंकमा जम्मा नभएको आशंका गरिएको उल्लेख छ। अस्पतालले पेश गरेका केही भौचरहरू नक्कली रहेको दावी समेत उजुरीमा समावेश गरिएको छ। नगरपालिकाका अनुसार अस्पताल प्रशासनले रकम बैंकमा जम्मा गरिएको भन्दै पेश गरेको भौचर नक्कली रहेको जानकारी सम्बन्धित बैंकबाट प्राप्त भएपछि अनुसन्धान प्रक्रिया अघि बढ़ाइएको हो। रकम जम्मा गरेको भनिएका व्यक्तिहरूकै नाममा जाहेरी दर्ता गरिएको नगरपालिकाले जनाएको छ। कार्यपालिका बैठकको निर्णय अनुसार अस्पताल विकास समितिका अध्यक्ष नेत्र बेलवासीले सम्बन्धित निकायमा उजुरी दर्ता गराउनु भएको हो। घटना सार्वजनिक भएको लामो समयसम्म पनि ठोस कार्यवाही प्रक्रिया अघि नबढ़ेको भन्दै स्थानीय स्तरमै समेत चासो र दबाव बढ़दै गएको थियो। नगरपालिकाले अब घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानूनी कार्यवाही हुने जनाएको छ। बाणगंगा नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष विष्णु प्रसाद पौडेलले युवतीहरूलाई लक्षित गरी सञ्चालन गरिएको सिपमूलक तालिम अत्यन्तै सकारात्मक र उदाहरणीय भएको बताउनु भएको छ। बुके बनाउने तालिमको समापनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो, सिपले व्यक्तिलाई आत्मनिर्भर मात्र नभई आत्मविश्वासी समेत बनाउने उल्लेख गर्दै तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेर आय आर्जनतर्फ अघि बढ़न सहभागीलाई आग्रह गर्नुभएको छ। वनका अध्यक्ष सत्यनारायण थारूका अनुसार वनका उपभोक्ता रहेका 35 घर धुरी का 35 जना युवतीहरूलाई तालिममा सहभागी गराइएको थियो। युवतीहरूलाई सिपसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको उहाँले बताउनु भएको छ। तालिममा विवाह, व्रतबन्ध, जन्मदिन, स्वागत कार्यक्रम, सभा समारोह तथा विभिन्न औपचारिक कार्यक्रमहरूमा प्रयोग हुने आकर्षक बुके निर्माण गर्ने तरिका सिकाइएको थियो। प्रशिक्षकहरूले कृत्रिम तथा प्राकृतिक फूलहरूको प्रयोग, रंग समायोजन, डिजाइन मिलाउने तरिका, बुके प्याकिङ तथा सजावट बारे व्यापारिक प्रशिक्षण दिएका थिए। सहभागी युवतीहरूले आफैले बुके तयार गरेर अभ्यास समेत गरेका थिए। तालिममा सहभागी युवतीहरूले तालिमबाट व्यावहारिक तथा उपयोगी ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन्। कपिलवस्तुको बाणगंगा नगरपालिका 2 स्थित बैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समितिले युवतीहरूलाई आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्य सहित बुके बनाउने तालिम सञ्चालन गरिरहेको छ। नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याइएका अवैध सामान तथा कुखुरा बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानमा गरेको कार्यवाहीका क्रममा करिब 2,15,350 बराबरका सामान तथा मोटरसाइकल बरामद गरेको जनाएको छ। कपिलवस्तु नगरपालिका 1 बैरीचोकबाट भन्सार छली गरी मोटरसाइकलमा ल्याउँदै गरेको विभिन्न किराना सामान, चियापत्ती, गोल्डी मसला, विभिन्न किसिमका चकलेट गरी 22,200 बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरी टोलीलाई देखेपछि सामान ल्याउने व्यक्ति मोटरसाइकल सहित फरार भएका थिए। त्यसै गरी कृष्णनगर नगरपालिका 12 हरियावाबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको 66 बोइलर कुखुरा र मोटरसाइकल सहित ₹1,77,750 बराबरको सामान बरामद गरिएको छ। बरामद गरिएको कुखुरा स्थानीय भद्रपल आदमी तथा पत्रकारको रहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ। यस्तै बाडगंगा नगरपालिका 6 लक्ष्मण घाटबाट विभिन्न किराना सामान, चियापत्ती, जीरा मसला गरी ₹15,400 बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी टोलीलाई देखेपछि सामान ल्याउने व्यक्ति मोटरसाइकल छोडेर फरार भएका थिए। बरामद गरिएका सामान तथा मोटरसाइकल आवश्यक कार्यवाहीका लागि फन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। जबरजस्ती करडी मुद्दामा मिलापत्र गरेको आरोपमा कपिलवस्तुमा 4 जना पक्राउ परेका छन्। जबरजस्ती करडी मुद्दामा मिलापत्र गर्ने कार्यमा संलग्नता देखिएपछि यशोधरा गाउँपालिका वडा नम्बर 5 का पूर्व वडाध्यक्ष इनाम भन्ने लैस पठान, पीड़ित महिलाकी आमा, पीड़कका बुवा मोहम्मद सफिक पठान, लेखनदास राम वृक्ष कुहार पक्राउ परेको सिंहले बताउनु भएको छ। घटना पूर्व वडाध्यक्ष यशोधरा गाउँपालिका वडा नम्बर 5 का 26 वर्षीय इलियास पठानले आफ्नै घरमा एक महिलालाई गत वैशाख 21 गते जबरजस्ती करडी सम्बन्धमा दर्ता भएको मुद्दामा मिलापत्र गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ परेको हो। पीड़ित महिलाकै आमाले जाहेरी दिएपछि वैशाख 23 गते मुद्दा दर्ता भएको थियो। सोही घटनाको मुद्दामा पीड़कलाई पक्राउ पूर्जी जाहेरी सहितको घटनाको अनुसन्धान जारी रहेको बेला वैशाख 27 गते पीड़ित महिलाको आमा सहित 55 वर्षीय लैस पठान मिलापत्र गरेको कागज सहित प्रहरी कार्यालय पुगेका थिए। प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई सोधपूछ गर्दा जग्गाको विवादको झुटो विवरण देखिएपछि प्रहरीले पीड़कका बुबा मोहम्मद सफिकलाई समेत नियन्त्रणमा लिएको थियो। अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिरमा पछिल्लो समय श्रद्धालु भक्तजनहरूको घुइचो दिन प्रतिदिन बढ़दै गएको छ। स्वच्छ मनले मागेको मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण नेपालका विभिन्न जिल्लासँगै छिमेकी देश भारतबाट समेत भक्तजनहरू दर्शनका लागि आउने गरेका छन्। अहिले मन्दिर परिसरमा भीड़ व्यवस्थापनका लागि बाहिर र भित्र गरी दुई लाइनको व्यवस्था समेत एक रिपोर्ट।
3: अर्घाखाँचीको सुपा देउराली मन्दिर यति बेला भक्तजनहरूको प्रमुख आस्थाको केन्द्र बनेको छ। धार्मिक विश्वास अनुसार यहाँ सच्चा मनले जे मागे पनि पूरा हुने जनविश्वास रहँदै आएको छ। यही विश्वासका कारण दैनिक सयौं भक्तजन मन्दिरमा दर्शन गर्न पुग्ने गरेका छन्। विशेष गरी शनिबार पर्व तथा विवाहको सिजनमा यहाँ अत्याधिक भीड़ लाग्ने गरेको छ। भीड़ व्यवस्थापन गर्न मन्दिर बाहिर र भित्र दुई प्रकारका लाइनको व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। भक्तजनहरूको संख्या पछिल्लो समय धेरै बढ़ेको छ। नेपालका विभिन्न जिल्लाबाट मात्रै होइन भारतबाट पनि दर्शन गर्न आउने क्रम बढ़ेको छ। पार्किङ लगायतका व्यवस्थापनमा केही समस्या भए पनि त्यसको समाधानका लागि प्रक्रिया अगाडि बढ़ाइएको छ।
4: हिजो र आज तपाईँ हिजो शनिबार र आज आइतबार दुई दिन विदा राखेको कारणले भक्तजनहरूको पनि घुइँचो निकै बढ़िरहेको छ। हिजो लगभग तपाईँको शनिबारको दिन 8-10 हजार भक्तजनहरू आउनुभएको थियो। छिमेकी जिल्ला लगायत भारतबाट पनि आइराख्नु भएको छ। दिन प्रतिदिन भक्तजनको निकै घुइँचो बढ़िरहेको छ। आज पनि तपाईँको 4-5 हजार मान्छे आउनुभएको थियो भक्तजनहरू।
3: बुटेबोलबाट दर्शनका लागि आउनुभएकी एक भक्तजनले म 12 वर्षदेखि यहाँ दर्शन गर्न आउने गरेकी छु। स्वच्छ मनले मागेपछि मनोकामना अवश्य पूरा हुन्छ भन्ने मेरो विश्वास रहेको छ, उहाँले भन्नुभयो।
5: आउनु होला, राम्रो छ। हजुरले मनले मागेको कुरा, चिताएको कुरा सबै पुग्छ। एकदम मनबाट माने नै पूरा हुन्छ। म 12 वर्ष भयो यहाँ आउनको, 12-13 वर्ष।
3: भारतको फरेन्द्रबाट आउनुभएकी अर्की भक्तजनले यहाँ दर्शन गर्न पाउँदा निकै खुसी लागेको बताउँदै यहाँको बुटेबोलबाट दर्शनका लागि आउनुभएकी एक भक्तजनले म 12 वर्षदेखि यहाँ दर्शन गर्न आउने गरेकी छु। स्वच्छ मनले मागेपछि मनोकामना अवश्य पूरा हुन्छ भन्ने

0: सुपा देउराली मन्दिरसँग जोडिएको एउटा धार्मिक किम्बदन्ती पनि यहाँ प्रख्यात रहेको छ। स्थानीयका अनुसार परापूर्व कालमा एकजना लाहुरेले म लाहुरे भए कालो खसी चढाउने भनी फाकल गरेका थिए। पछि लाहुरे बनेपछि उनले अर्को बाटो हुँदै घर फर्किन खोज्दा देवीले भित्तामा टाँसिदिएको विश्वास गरिन्छ। त्यसपछि सुपा देवी प्रतिको आस्था र विश्वास अझ बलियो बन्दै गएको स्थानीय बताउँछन्। धार्मिक महत्वसँगै यहाँको प्राकृतिक सुन्दरता र हरियाली वातावरणले पनि मानिसहरूलाई आकर्षित गरिरहेको छ। नवविवाहित जोडीहरू समेत दर्शन र घुमघामका लागि यहाँ आउने गर्दछन्। आस्था, विश्वास र प्राकृतिक सौन्दर्यको संगम बनेको सुपा देउराली मन्दिर अहिले धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ। बुद्ध आवाजका लागि दीपिका सुनार, कपिलवस्तु।
1: रिपोर्टपछि अब बाँकी प्रसंग। यस वर्षको मनसून अवधिमा देशभर औसत भन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसून जन्य विपदको जोखिम उच्च रहने आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिक्रिया राष्ट्रिय कार्ययोजना 2083 मस्यौदामा 19 लाख भन्दा बढ़ी जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमपात विस्फोटनको जोखिम बढ़ेको छ भने तराई तथा तल्लो भेगमा बाढ़ी पहिरो डुबान भूक्षय र आकस्मिक बाढ़ीका घटना बढ़न सक्ने सम्भावना औलाइएको छ। दैनिक तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिण तराई क्षेत्र बढ़ी प्रभावित हुन सक्ने जनाइएको छ। प्रतिवेदनमा मनसून अवधिमा देशभर करिब 4,57,145 घर धुरी का 19,97,731 जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ। प्रभावित मध्ये 52% महिला र 48% पुरूष हुन सक्ने जनाइएको छ। प्रदेशगत विश्लेषण अनुसार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसून जन्य विपदको जोखिम तुलनात्मक रूपमा बढ़ी देखिएको छ। विपद पूर्व तयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन देश तथा स्थानीय तहलाई जोखिम विश्लेषणका आधारमा तयारी गर्न आग्रह गरिएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासी खण्डमा सड़क सीमा मिचेर बनाइएका अवैध संरचनाहरू हटाउन शुरू गरिएको छ। बर्दघाट नगरपालिकाले राजमार्गको दायाँ बायाँ 82 फिटभित्र पर्ने अस्थायी तथा स्थायी प्राकृतिक संरचनाहरू हटाउने अभियान तीव्र पारेको छ। बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले सड़कको क्षेत्राधिकार खाली गराउनु नगरको प्राथमिकता रहेको बताउनु भएको छ। यो नगरको सुन्दरता, सड़क सुरक्षा र व्यवस्थित शहरीकरणका लागि अनिवार्य छ। हामीले पटक पटक सूचना जारी गरेर नागरिकहरूलाई आफै हटाउन आग्रह गरेका थियौं। लामो समयदेखि सड़क अतिक्रमण गरी निर्माण गरिएका घर टहरा र व्यावसायिक संरचनाहरूका कारण सड़क विस्तार र ट्राफिक व्यवस्थापनमा समस्या परेपछि नगरपालिकाले कड़ाईका साथ यो कदम चालेको हो, उहाँले भन्नुभयो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले कानूनी प्रक्रिया पूरा गरेर नै डोजर चलाएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार सड़क विभागको मापदण्ड र स्थानीय सरकार को निर्णय अनुसार सड़कको 20 भागबाट दुवैतर्फ 82 फिटको क्षेत्र सड़कै नाममा हुन्छ। स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगंज जिल्ला कारागार मा रहेका कैदीबन्दी सुरक्षाकर्मी तथा कर्मचारीहरूको क्षयरोग टीबी पहिचानका लागि परीक्षण शुरू गरिएको छ। कार्यालयका क्षयरोग फोकल पर्सन रविन्द्र कुमार शाहका अनुसार कारागारमा विशेष शिविर सञ्चालन गरी एआई आधारित एक्सरे प्रविधिबाट क्षयरोगको खोज पड़ताल शुरू गरिएको हो। यो एआई एक्सरे विधि कृत्रिम बुद्धिमत्ताको सहायताले छातीको एक्सरे विश्लेषण गरी फोक्सोमा देखिने असामान्य दाग तथा संक्रमणका आधारमा क्षयरोगको सम्भावना पहिचान गर्ने आधुनिक प्रविधि हो। शाहका अनुसार बिरामीको छातीको एक्सरे तस्वीर कम्प्युटर

0: सफ्टवेयरमा राखिन्छ र एआई प्रणालीले सम्भावित क्षयरोग संकेतहरूको विश्लेषण गरी जोखिमबारे रिपोर्ट प्रदान गर्दछ। यिनै खबर सँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। एसीको नतिजामा सुधार, 65.98% विद्यार्थी उत्तीर्ण। मीडियालाई बलियो बनाउन चाहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको कथन, प्रदेशले संचार क्षेत्रमा बढ़ी बजेट विनियोजन गरेको दावी। पार्टी संगठनलाई गाउँतहसम्म थप मजबूत बनाउन क्रियाशील सदस्यहरूको भूमिका महत्वपूर्ण हुने, कांग्रेस नेता भूषालको कथन, क्रियाशील सदस्यता अध्यावधिकमा जोड़। शिवराज आधारभूत अस्पतालको 38 लाख हिनामिना प्रकरणमा किटानी जायरी, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानूनी कार्यवाही हुने। कपिल वस्तुमा 5,88,000 बढ़ीको अवैध सामान तथा कुखुरा बरामद, कार्यवाहीका लागि फन्सर कार्यालय पठाइयो। र अर्घाखाँचीको सुपा देउराली मन्दिरमा भक्तजनहरूको खुइचो दिन प्रतिदिन बढ़दै, नेपालका विभिन्न जिल्लाहरूसँगै छिमेकी देश भारतबाट समेत भक्तजनहरू दर्शनका लागि आउने। हवस् त, एफएम ब्यान्डको 99.9 MHz वेबसाइट www.budhaawaz.com, हाम्रो पात्र र बुधावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुधावाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने संगीतालाई धन्यवाद दिँदै शोभा पनि बिदा हुन्छु। नमस्कार।
1: सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
2: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
1: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
2: मिति 2083 वैशाख 25 गतेदेखि 28 गतेसम्म।
1: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान।
2: उपचार हुने मुख्य समस्याहरू:
1: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
2: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
1: पोलेर टाउको कपाल घुमेको, द्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
2: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
1: विस्तृत जानकारीका लागि 98513500076 अथवा 98415355।

0: यति बेला बिहानको 7 बज्यो।
1: होइन ए दिदी, नानीलाई लिएर कता हिँड्नु भएको?
2: कहाँ जानु बाबु, नानीलाई स्कुल भर्ना गर्न।
1: कुन स्कुलमा?
2: पहिले त टाढाको स्कुलमा पठाउनु पर्थ्यो, अहिले त हाम्रै घर नजिकै वन कटवामा छ नि रोयल एलायन्स मेमोरियल एकेडेमी। राम्रो पढाइ, राम्रो वातावरण, त्यसैले त्यही भर्ना गराउन लागेको।
3: हजुर, बारगङ्गा 11 वनकटवामा अवस्थित रोयल एलायन्स मेमोरियल एकाडेमीमा नयाँ व्यवस्थापनका साथ नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्ला गरिएको छ।
4: यहाँ प्ले ग्रुपदेखि कक्षा 8 सम्म अध्ययनको व्यवस्था, अनुभवी तथा दक्ष शिक्षकहरूबाट गुणस्तरीय शिक्षा, कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला, अतिरिक्त क्रियाकलाप, साथै शान्त सुरक्षित तथा बाल मैत्री वातावरण उपलब्ध छ।
5: हामी केवल पढाइमा मात्र होइन बाल बालिकाको बाङ्गिर विकासमा विश्वास गर्छौ। सिट सीमित छ, त्यसैले आजै आफ्ना बाबु नानीलाई भर्ना गराउनुहोस्।
6: एजुकेशन फर नलेज क्रिएसन एन्ड ट्रान्सफर्मेसन, रोयल अलायन्स मेमोरियल इङ्ग्लिस अकाडेमी।
7: म त रोयल अलायन्समै पढ्न जान्छु, मेरो सबै साथीहरू पनि यही आउनु है।
8: अध्यक्ष नरेन्द्र चौधरी, व्यवस्थापक गोविन्द सापकोटा, रोयल एलायन्स मेमोरियल एकेडेमी, बारगङ्गा 11 वनकटवा प्रगति नगर कपिल वस्तु। फोन 98472159 र 97622 57342।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
10: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
11: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान, जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं, वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं, वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौ, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोक्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0-2490। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30-9:30 टिकट लिइसक्नु पर्नेछ।
3: तपाईँको
4: जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो, लौ न के गर्ने होला, यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाइ हुन्छ, लौ न दाई के गर्ने होला, लौ न।
3: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्ग्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले, सबै नातिकन साथीलाई ध्यान दिनुहोस् है।
4: हुन्छ दाई, हुन्छ।
3: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त, यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग 4 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै हो, सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी, म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
4: हुन्छ दाइ, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
5: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
6: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्, यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज स्नेकबाइट नेपाल .org अर्थात sanakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोधक
5: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृंगी घाट सामुदायिक वन उपभोक्ता समूह, गुम्ची, कपिल वस्तु। सम्पर्क नम्बर 98-570-52-001।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी

0: सफालौ
1: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ
1: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ
0: सुन्नुहोस् त
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
3: वन डडेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
1: अनुरोध
2: अध्यक्ष झलक मल्ल ठकुरी शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह बुङ्ची कपिल वस्तु सम्पर्क नम्बर 9857050714
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
2: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ
0: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ
1: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ
1: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ
0: सुन्नुहोस् त
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
3: वन डडेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
1: अनुरोधक
4: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु अध्यक्ष नाथुराम चौधरी थारू मोबाइल 9847083438 तथा समस्त वन उपभोक्ता समिति परिवार
5: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
6: यति बेला बिहानको 8 बज्यो
7: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बिमा अनुदान कार्यक्रम सम्बन्धी सूचना
8: बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालु आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बिमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बिमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बिमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बिमा शुल्क रकमले 50% हुन आउने बिमा शुल्क रकम कार्यक्रम अनुसार चालु आर्थिक वर्ष 2082-83 बिमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बिमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बिमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बाणगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ
9: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बिमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बिमालिकको प्रतिलिपि बिमा गर्दा बिमा शुल्क बुझाइएको सकल रसिद बिमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर
7: थप जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ सम्पर्क नम्बर 9843552747 9847552954 9472484700 र 9470883400 अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिल वस्तु
10: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530
11: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
12: विगत 25 वर्षदेखि मृत्यु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
13: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नेका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नेका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
12: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
13: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570810।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क कृष्णा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक विराज खडे।
3: होइन ए दिदी, नानीलाई लिएर कता हिँड्नु भएको?
4: कहाँ जानु बाबु, नानीलाई स्कुल भर्ना गर्न।
3: कुन स्कुलमा?
4: पहिले त टाढाको स्कुलमा पठाउनु पर्थ्यो, अहिले त हाम्रै घर नजिकै वन कटवामा छ नि रोयल एलायन्स मेमोरियल एकेडेमी। राम्रो पढाइ, राम्रो वातावरण, त्यसैले त्यही भर्ना गराउन लागेको।
5: हजुर, बारगंगा 11 वनकटवामा अवस्थित रोयल एलायन्स मेमोरियल एकाडेमीमा नयाँ व्यवस्थापनका साथ नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्ला गरिएको छ।
6: यहाँ प्लेग्रुपदेखि कक्षा 8 अध्ययनको व्यवस्था, अनुभवी तथा दक्ष शिक्षकहरूबाट गुणस्तरीय शिक्षा, कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला, अतिरिक्त क्रियाकलाप, साथै शान्त सुरक्षित तथा बाल मैत्री वातावरण उपलब्ध छ।
7: हामी केवल पढाइमा मात्र होइन बाल बालिकाको सर्वाङ्गीण विकासमा विश्वास गर्छौ। सिट सीमित छ, त्यसैले आजै आफ्ना बाबु नानीलाई भर्ना गराउनुहोस्।
8: Education for knowledge, creation and transformation. Royal Alliance Memorial English Academy.
9: म त रोयल एलायन्समै पढ्न जान्छु, मेरो सबै साथीहरू पनि यही आउनु है।
10: अध्यक्ष नरेन्द्र चौधरी, व्यवस्थापक गोविन्द सापकोटा, रोयल एलायन्स मेमोरियल एकेडेमी, बारगंगा 11 वनकटवा, प्रगति नगर, कपिल वस्तु, फोन 98472519 र 97622357342।
11: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डढेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
12: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
13: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
14: डढेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
12: जानी जानी डढेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
14: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
13: सुन्नुहोस् त,
12: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
15: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
14: अनुरोध
16: मुना सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 2 गब्देलिया, अध्यक्ष कुशल बहादुर थापा, सम्पर्क नम्बर 98254914296।
11: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डढेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
12: वन डढेलोका कारणहरू:
13: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाइ फाल्नु,
12: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
13: वनभोज स्थलमा आगो ननिभाइ छोड्नु,
12: जंगली जनावर भगाउन आगो लगाउनु,
13: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
12: वन डढेलोका असरहरू:
13: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
12: वातावरणीय प्रदूषण,
13: जैविक विविधतामा ह्रास,
12: मानव वन्य जन्तु बीचमा द्वन्द,
13: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
14: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु,
12: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
13: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
14: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
12: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
14: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
13: सुन्नुहोस् त,
12: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
11: अनुरोधक अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
12: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
14: सम्पर्क नम्बर 9843072213 र 9826062296।
11: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
12: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
13: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
14: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
12: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
14: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
13: सुन्नुहोस् त,
12: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
11: अनुरोधक
12: अध्यक्ष मुक्त बहादुर कार्की, मनोकामना सामुदायिक वन उपभोक्ता समूह बारगंगा दुई नन्दनगर कपिल वस्तु। सम्पर्क नम्बर 9847083104।
11: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
12: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
13: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
14: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
12: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
14: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
13: सुन्नुहोस् त,
12: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
11: अनुरोधक
17: नव प्रभात सामुदायिक वन उपभोक्ता समूह
14: पारुङ्गा 8 बन्दौली कपिल वस्तु।
17: अध्यक्ष दिल्ली राज रेग्मी। सम्पर्क नम्बर 9857085085।

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरे छ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुती रोग विशेषज्ञ सेवा, मेजर अपरेसनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नुहोला,
3: विस्तृत जानकारी का लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिल बसु, फोन 076-550-200, मोबाइल 98-570-55-138।
4: कता हो काका लखर लखर गर्दै?
5: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले, मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
6: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
5: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
6: हजुर, हाम्रा सेवाहरू,
5: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्षिण प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल

पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला बिहानको 9 बज्यो।

0: मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विद्यालय तहदेखि नै एआई र अत्याधुनिक प्रविधि पढ़ाउने सरकारको नीति। डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाई स्थापना गरिने। एसईको ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि। थप तयारी कक्षा सञ्चालन गर्न आग्रह। कक्षा 11 को भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने। देशका केही ठाउँमा वर्षा, अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना। म्याग्दीको महवीरमा पहिरो खसेपछि बेनी जोमसोम सड़क अवरूद्ध। इजरायलसँग सम्बन्धित केही व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्धबारे यूको सहमति। पछिल्लो सहमतिमा इजरायलको विरोध। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले विद्यालय तहदेखि नै एआई र अत्याधुनिक प्रविधि पढ़ाउने कार्यक्रम अघि सारेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा हिजो प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा ई लर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री तथा कृत्रिम बुद्धिमत्ता अर्थात एआईमा आधारित सिकाइ विस्तार गरिने उल्लेख छ। सरकारले 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र एआई आधारित सिकाइ विस्तार गर्ने योजना अघि सारेको हो। त्यस्तै सुशासन र राष्ट्रिय आयका लागि सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा घोषणा गर्ने नीति लिएको छ। नीति तथा कार्यक्रममा साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि पनि विशेष अनुसन्धान इकाई स्थापना गर्ने उल्लेख छ। लागू औषध नियन्त्रण, अन्तर्देशीय अपराध तथा जटिल अपराध न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग विस्तार गरिने भएको छ। नेपाल प्रहरीको भौतिक पूर्वाधार, उपकरण र अनुसन्धान क्षमतामा सुधार गर्दै फोरेन्सिक तथा सूचना विश्लेषण प्रणाली सुदृढ गरिने र राष्ट्रिय अनुसन्धान प्रणालीलाई प्रविधि मैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। सरकारको कार्यशैली तथा प्रधानमन्त्रीको पोशाक र आचरणबारे विपक्षी दलहरूले प्रश्न उठाएका छन्। हिजोदेखि शुरू भएको संसदको बजेट अधिवेशनको पहिलो बैठकमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले सुकुम्बासी बस्तीमा डोजर चलाएकोदेखि संसद रोकेर अध्यादेश ल्याएकोमा सरकारको विरोध गरेका हुन्। त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका बेला प्रधानमन्त्री बालेन्द्र शाह उठेर हिँडेकोमा पनि विपक्षी दलहरूले आपत्ति जनाएका छन्। प्रधानमन्त्रीले संसदीय मर्यादा ख्याल नगरेको विपक्षी दलहरूको टिप्पणी छ। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको शैली, पहिरनको विषयमा समेत प्रश्न उठाएका हुन्। राष्ट्रिय महत्वका बैठकहरू तथा संयुक्त सदनमा राष्ट्रिय पोशाकको पालना हुनुपर्ने उनीहरूको भनाई छ। माध्यमिक शिक्षा परीक्षा एसईमा अनुत्तीर्ण भएकाहरूलाई आउँदो असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने भएको छ। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष एसईमा नियमित तर्फ 2,84,160 विद्यार्थी उत्तीर्ण भएको र 1,46,507 नन ग्रेडेड भएको जानकारी दिनुभयो। गएको चैत 19 देखि 29 गतेसम्म सञ्चालित परीक्षामा 5,12,421 सहभागी थिए। बोर्डले परीक्षा सम्पन्न भएको एक महिनामै नतिजा सार्वजनिक गरेको हो। ग्रेड वृद्धि परीक्षाको लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न अनुरोध गरेको छ। त्यस्तै बोर्डले एसईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ। यस्तै यस वर्ष कक्षा 11 को भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अधिकारीले अब कक्षा 11 को भर्ना तयारी थालिने बताउनु भएको छ। शिक्षा मन्त्रालयले सरकारवाला पक्ष र निकायसँग आवश्यक छलफल गरेर भर्ना र पठन पाठनको मिति तय गर्नेछ। गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का वर्षा भइरहेको छ। प्रदेशको केही ठाउँमा गैराती पनि पानी परेको थियो। सुदूरपश्चिमबाट छिरेको वर्षा गराउने प्रणालीको कारण देशका धेरैजसो ठाउँमा हल्का अनि 1-2 ठाउँमा ठूलो पानी परेको हो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै म्याग्दीको तातो पानीमा 102 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल तथा बाँकी प्रदेशमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भागमा साधारणतया बादल लाग्ने अनुमान छ। तराई भागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमती तथा गण्डकीको हिमाली पहाड़ी भागका केही ठाउँ बाँकी हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा तराई भागको एक दुई ठाउँमा चट्याङ सहित मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बदली वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका साथ महभीरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीजोमसोम कोरला सड़क आज बिहानदेखि अवरूद्ध छ। ढुंगा र माटोसहितको पहिरो खसेर 76 किलोमिटर दूरीको बेनीजोमसोम सड़कमा सीधा यातायात सम्पर्क विच्छेद भएको हो। सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउजाउ गर्ने गाड़ी बीच बाटोमै रोकिएका छन्। मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शन गर्न जाने र फर्किने पनि प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीले अवरूद्ध सड़क खुलाउन पहल भइरहेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ। थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपालभित्र नै रेमिट्यान्स अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष 82-83 नौ महिनामा 16,59 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स आप्रवाह 39.1% वृद्धि भएको हो। राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 82-83 नौ महिना अर्थात गएको चैतसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह 10.2% बढ़ेको थियो। गएको चैतमा रेमिट्यान्स आप्रवाह 2,09,75 करोड़ रूपियाँ रहेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको संख्या 2,94,186 र पुनः श्रम स्वीकृति लिनेको संख्या 2,93,259 जना रहेको छ। गएको चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रा स्फीति 4.47% र आर्थिक वर्ष 82-83 नौ महिनाको औसत उपभोक्ता मुद्रा स्फीति 2.39% रहेको छ। कुल विदेशी विनिमय संचित 34,94,73 करोड़ रहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा 3 गाड़ी ठोक्किँदा 37 घाइते भएका छन्। गल्छी गाउँपालिका छ बैरेनीमा गैराती रोकिराखेको 52-03-001-006-20-56 नम्बरको ट्रकलाई काठमाडौँबाट बागलुङका लागि छुटेको 52-01-006-74-99 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। लगत्तै काठमाडौँबाट वीरगंजका लागि छुटेको अर्को बस 51-006-6716 बागलुङका लागि छुटेको बसलाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएकाहरूलाई राति नै उद्धार गरी अस्पताल पठाएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। घाइते मध्ये 34 जनाको काठमाडौँको ट्रामा सेन्टर, शिक्षण अस्पताल महाराजगंज सहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर छ। 3 जना उपचारपछि डिस्चार्ज भएका छन्। 3 गाड़ीका चालकलाई इलाका प्रहरी कार्यालय गजुरीले पक्राउ गरेको जनाएको छ। अब विदेशको खबर। युरोपेली संघ यूका विदेश मन्त्रीले इजरायली केही बासिन्दा र उनीहरूसँग सम्बन्धित संस्थामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएका छन्। कब्जा गरेको वेस्ट ब्याङ्कमा प्यालेस्टिनी विरूद्ध हिंसामा संलग्न इजरायली बासिन्दा र उनीहरूसँग सम्बन्धित केही संस्थामाथि नयाँ प्रतिबन्धबारे सहमति जुटेको हो। यूको विदेश नीतिका प्रमुख काजा कल्लासले निर्णय सार्वजनिक गर्दै दशकौंदेखिको गतिरोध अन्त्य भएको बताउनु भएको छ। फ्रान्सका विदेश मन्त्री जीन नोएल बारोटले वेस्ट ब्याङमा हिंसा र चरमपन्थी गतिविधि बढ़ाउने तथा अवैध बस्ती विस्तारलाई समर्थन गर्ने मुख्य इजरायली समूहहरू र तीनका नेतृत्वकर्तामाथि प्रतिबन्ध लगाएको जानकारी दिनुभयो। यो निर्णय अघि बढ़न नदिन हंगेरीका पूर्व प्रधानमन्त्री भिक्टर ओर्बानको नेतृत्वमा लामो समयदेखि अवरोध रहँदै आएको थियो, तर हंगेरीमा आएको पछिल्लो राजनैतिक परिवर्तन र यूभित्रको नयाँ समीकरणपछि भिटो हट्दै निर्णय अघि बढ़ाउन बाटो खुलेको अधिकारीहरूलाई उद्धत गरी अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हंगेरीका नेता पीटर मग्यारको राजनैतिक प्रभाव कमजोर भएपछि निर्णय प्रक्रियामा देखिँदै आएको अवरोध हटेको विश्लेषण गरिएको छ। इजरायलले यो निर्णयको विरोध गरेको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत आजदेखि घरेलू मैदानमा नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित एक दिवसीय श्रृंखलाका खेलहरू शुरू हुँदैछन्। आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ। यो खेल अहिले बिहान 9:30 बजेदेखि तिर्वी क्रिकेट रंगशालामा शुरू हुनेछ। गैरातीको वर्षाले मैदान भने केही ओसिलो छ। स्कटल्याण्डले केही बेर अगाडि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। स्कटल्याण्डले ब्याटिङ रोजेको छ। यसअघि घरेलू मैदानमा नै नेपालले ओमान र यूएई सम्मिलित श्रृंखला खेलेको थियो। नेपालले 4 मध्ये 3 खेलमा जित निकालेको थियो। लीग टूमा नेपाल 18 अंकसहित अंक तालिकाको 7 औं स्थानमा छ। अमेरिका 36 अंकसहित पहिलो र स्कटल्याण्ड 34 अंकसहित दोस्रो स्थानमा छ। यसबीचमा नेपालको ए टोलीले अमेरिका र स्कटल्याण्डसँग 2-2 अभ्यास खेल खेलेकोमा सबै जितेको छ। नेपाल ए टोलीबाट खेलेका ईशान पाण्डे सिनियर टोलीमा समेटिएका छन्। नेपालले जेठ 2 अमेरिकासँग, जेठ 4 फेरि स्कटल्याण्डसँग अनि जेठ 8 अमेरिकासँग खेल्नेछ। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्यालय तहदेखि नै एआई र अत्याधुनिक प्रविधि पढ़ाउने सरकारको नीति। डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाई स्थापना गरिने। एसईको ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि थप तयारी कक्षा सञ्चालन गर्न आग्रह। कक्षा 11 भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने। देशका केही ठाउँमा वर्षा, अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना। म्याग्दीको महावीरमा पहिरो खसेपछि बेनी जोमसम सड़क अवरूद्ध। इजरायलसँग सम्बन्धित केही व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्धबारे यूको सहमति। पछिल्लो सहमतिमा इजरायलको विरोध। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना।
4: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: युनाइटेड अस्पताल बारदिंगा सात ठाकुरापुर कपिल वस्तु में बिरामी का लगी थप नया सुविधा
1: कंसल्टेंट फिजिशियन डाक्टर गोविंद रावत छाती तथा श्वास प्रश्वास संबंधी समस्या मुटु रोग मृगौला रोग पेट र आंद्रा को समस्या कलेजो थायराइड र मधुमेह सहित का रोग पूर्ण परामर्श र उपचार
0: हार जोड़नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर समीर खान द्वारा हार जोड़नी संबंधी समस्या हड्डी ढाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बात रोग विशेषज्ञ सेवा बिहान 10 बजे देखि साँझ 6 बजे सम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फैमिली फिजिशियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरती द्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशन पाठेघर खाल्ने चिरेर बच्चा निकाल्ने नर्मल डेलिभरी सेवा एपेन्डिसाइटिस हाइड्रोसेल हर्निया पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ द्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजे सम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
2: हे भगवान, यो टोयलेट भुरेर पानी पनि माथि आउनलाइसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
3: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
4: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
2: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
3: सम्पर्क अनुप किसान सेनेटरी बारगङ्गा 1 मन्द्रेली टोल बठनपुर कपिल वस्तु
2: प्रोप्राइटर नोने थारू।
4: सम्पर्क नम्बर 98144-49-50-750 र 98-36-31।

0: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डढेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डढेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
2: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
2: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
2: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
2: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
2: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
2: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज।

0: शक्ति बुटवल छ। साबिक लुम्बिनी नरसिंहम प्रहाली फोन 071-531-641 र 535-641।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 10 बज्यो।
3: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
4: बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बाणगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
5: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमा लेखको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
3: थप जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-43-52-747 98-470-52-954 98-72-84-700 र 98-70-83-400 अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिल वस्तु।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
8: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
7: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
9: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट बेन गाडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
8: सम्पर्क कृष्णा सप्लायर्स बाणगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98-571-713 संचालक।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइरोइड, टु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र ढुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
10: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुचवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: अरे गुरुजी इनहरु को अन्त
1: इनीहरु चाहिँ नि पाखा पकेर म हजुर जस्तै मान्छेलाई घुमाउने केटाहरु नि ठ्याक्कै एक महिना अगाडि माथि भिरबाट पहिरो खसेर सबै पहिरोमा परेर बितेका थिए

0: पाउँछन्। अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोधक
5: अध्यक्ष मुक्त बहादुर कार्की, मनकामना सामुदायिक वन उपभोक्ता समूह, बाढगंगा दुई नन्दनगर, कपिल वस्तु। सम्पर्क नम्बर 98470-83-104।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोधक
5: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह, भैसै, रूपन्देही। सम्पर्क नम्बर 98472-81-750।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोधक
5: अध्यक्ष दीपक थापा, खोजीपुर सामुदायिक वन उपभोक्ता समूह, बाढगंगा नौ झिलुवा, कपिल वस्तु। सम्पर्क नम्बर 98475-92-531।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोधक
6: कालिका सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 10, धरमपुर, कपिल वस्तु। अध्यक्ष तुलबहादुर सोमई, सम्पर्क नम्बर 98479-066-26।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन डडेलोका कारणहरू:
2: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाई फाल्नु,
1: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
2: वनभोज स्थलमा आगो ननिभाई छोड्नु,
1: जंगली जनावर भगाउन आगो लगाउनु,
2: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु,
1: वन डडेलोका असरहरू:
2: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
1: वातावरणीय प्रदूषण,
2: जैविक विविधतामा ह्रास,
1: मानव वन्य जन्तु बीचमा द्वन्द्व,
2: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
3: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु,
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रुकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
7: अनुरोधक अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
1: मायादेवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
3: सम्पर्क नम्बर 98473022213 र 98264 62296।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा फस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
4: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
3: 24 घण्टा सेवा उपलब्ध छ
4: नभुल्नुहोला
5: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगन्दा 4 ठाकुरापुर कपिल वस्तु फोन 076-550-200 मोबाइल 98-570-55-138
6: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी सस्तो सुलभ वार्ड सस्तो सुलभ आइसियु तथा एनआइसियु सेवा सिटी स्क्यान ल्याब यूएससी एक्सरे इन्डोस्कोपी सेवा सस्तो अपरेशन प्याकेज सस्तो सुलभ कार्यक्रमका विशेषताहरू न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान अनुभवी डाक्टरद्वारा परामर्श स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही मोबाइल 97-464-0-24-90 पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ
7: सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना
8: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना
7: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ
8: मिति 2083 वैशाख 25 गतेदेखि 28 गतेसम्म
7: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ
8: उपचार हुने मुख्य समस्याहरू
7: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने
8: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको
7: पोलेर टाउको कपाल घुमेको
8: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका
7: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैताला भित्र फर्किएका
8: विशेषता
7: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क

0: अर्पण तपाईको साथमा रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज
1: यति बेला बिहानको 11 बज्यो।
2: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
3: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
2: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
4: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट ड्रेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
3: सम्पर्क कृष्णा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालन गिरिराज कहे।
5: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
6: हेर न भतिजी, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
7: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
8: हाम्रा सेवाहरू पायस मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
9: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, मासु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
8: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
9: दैनिक बिएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214152091।
8: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइस फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
4: कता हो काका लखर लखर गर्दै?
10: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भुइँमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
4: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
10: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
4: हजुर, हाम्रा सेवाहरू,
10: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अनि विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा
11: मोबाइल मर्मत केन्द्र, चार नंबर जीतपुर कपिल वस्तु प्रोप्राइटर संजय श्रेष्ठ एंड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
12: होइन ए दिदी, नानीलाई लिएर कता हिँड्नु भएको?
13: कहाँ जानु बाबु, नानीलाई स्कुल भर्ना गर्न।
12: कुन स्कुलमा?
13: पहिले त टाढाको स्कुलमा पठाउनु पर्थ्यो, अहिले त हाम्रै घर नजिकै वन कटवामा छ नि रोयल एलाइन्स मेमोरियल एकेडेमी। राम्रो पढाइ, राम्रो वातावरण, त्यसैले त्यही भर्ना गराउन लागेको।
14: हजुर, बारगंगा 11 वनकटवामा अवस्थित रोयल एलायन्स मेमोरियल एकेडेमीमा नयाँ व्यवस्थापनका साथ नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्ला गरिएको छ।
15: यहाँ प्लेग्रुपदेखि कक्षा 8 अध्ययनको व्यवस्था, अनुभवी तथा दक्ष शिक्षकहरूबाट गुणस्तरीय शिक्षा, कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला, अतिरिक्त क्रियाकलाप, साथै शान्त सुरक्षित तथा बाल मैत्री वातावरण उपलब्ध छ।
16: हामी केवल पढाइमा मात्र होइन बाल बालिकाको बाङ्गड विकासमा विश्वास गर्छौ। सिट सीमित छ, त्यसैले आजै आफ्ना बाबु नानीलाई भर्ना गराउनुहोस्।
17: एजुकेशन फर नलेज क्रिएसन एन्ड ट्रान्सफर्मेसन, रोयल अलायन्स मेमोरियल इङ्ग्लिस अकाडेमी।
18: म त रोयल अलायन्समै पढ्न जान्छु, मेरो सबै साथीहरू पनि यही आउनु है।
19: अध्यक्ष नरेन्द्र चौधरी, व्यवस्थापक गोविन्द सापकोटा, रोयल एलायन्स मेमोरियल एकेडेमी, बारगंगा 11 वनकटवा प्रगति नगर कपिल वस्तु, फोन 98-470-52-149 र 97-26-57-342।

0: हो यार आफ्नै लागि पठाएको आफ्नो के हो सधैँ यस्तै गर्छौ भने
1: ल अब त्यस्तो होइन कि त्यही लागि पठाएको होइन मैले
0: हेरि यो ब्रोसको थाहा छैन मलाई त्यो नेट चाहिँ ठिक लागिरहेको छ मलाई
1: ल होइन कि ब्रो त्यही लागि पठाएको

0: डिभिजन वन कार्यालय कपिलवस्तु गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
1: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नासा, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोधक डिभिजन वन कार्यालय कपिलवस्तु गौतम बुद्ध चन्द्रौटा कपिलवस्तु। डिभिजन वन कार्यालय कपिलवस्तु गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
2: गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश। वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोध राख डिभिजन वन कार्यालय कपिलवस्तु गौतम बुद्ध चन्द्रौटा कपिलवस्तु।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डढेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
5: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
5: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
6: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
5: अनुरोध
3: अध्यक्ष लेमबहादुर गुरुङ, बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह बारगंगा 6 बैदौली। सम्पर्क नम्बर 9842776349।

0: सूचना सूचना सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
1: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
0: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
1: मिति 2083 वैशाख 25 गतिदेखि 28 गतिसम्म।
0: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दा।
1: उपचार हुने मुख्य समस्याहरू:
0: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
1: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
0: पोलेर टाउको कपाल घुमेको,
1: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
0: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैताला भित्र फर्किएका।
1: विशेषता:
0: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
1: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखा सम्पर्क गर्नुहोला।
0: विस्तृत जानकारीका लागि 9853500076 अथवा 9841552555।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
3: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू:
3: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
2: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
3: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
2: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
3: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
2: फिजियोथेरापी विशेषज्ञ सेवा,
3: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ।
5: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: यति बेला मध्याह्नको 12 बजे

0: प्रतिनिधित्वको आधारमा सांसदहरूले धारणा राख्ने, सुनको भाव आज एकै दिन तोलामा 4,400 रूपियाँले बढ़्यो, तोलाको 3,2,900 रूपियाँमा कारोबार, चीनमा विवाह हुने दर 10 वर्ष यताकै न्यून बिन्दुमा, घट्दो जनसंख्याले आर्थिक वृद्धि तथा सामाजिक संरचनामा गम्भीर असर पार्न सक्ने चिन्ता, र विश्वकप क्रिकेट लीग टूमा नेपाल र स्कटल्याण्ड बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। नेपाली सेनाले संखुवा सभाको भोटखोला गाउँपालिका चामताङ घोङपा सड़क निर्माण सम्पन्न गरेको छ। राष्ट्रिय गौरवको यो सड़कले भारत नेपाल र चीनलाई जोड्छ। भारतको जोगबनीबाट विराटनगर हुँदै किमानथाङका जोड्ने नेपालको सबैभन्दा छोटो त्रिदेशीय व्यापारिक मार्गको यो एक हिस्सा हो। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको यो कोशी राजमार्ग 390 किलोमिटर लामो छ। भौगोलिक रूपमा विकट मानिएको उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमानथाङकाको 10.5 किलोमिटर सड़क आयोजनाको ट्रयाक र स्तरोन्नति सेना मार्फत गरिएको हो। निर्माण सम्पन्न सड़क उत्तर दक्षिण कोशी सड़क योजनालाई हस्तान्तरण समेत गरिएको छ। सड़क निर्माण शुरू भएको 5 वर्षपछि सड़क खण्ड सम्पन्न गरेर हस्तान्तरण गरेको आयोजना प्रमुख शमशेर बहादुर सिंहले बताउनुभयो। सेनाले 2077 साल फागुन 24 गते च्यामताङ घोङपा सड़क निर्माण शुरू गरेको थियो। कड़ा चट्टाङ र भौगोलिक विकटताका कारण सेनाले हेलिकप्टर मार्फत निर्माण सामग्री ढुवानी गरेर सड़क निर्माणको काम गरेको थियो। उत्तरी क्षेत्रमा पर्ने किमानथाङका नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ। किमानथाङका जोगबनी सड़क खण्ड सञ्चालन भएपछि कोशी प्रदेशको संखुवा सभा, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरवासी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। सड़क विस्तारसँगै यस क्षेत्रमा व्यापार व्यवसाय पनि विस्तार हुने स्थानीय बासिन्दाको अपेक्षा छ। भारत नेपाल चीन जोड्ने उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गतको सबैभन्दा चुनौतीपूर्ण मानिएको 10.81 किलोमिटर सड़क निर्माण कार्य पूरा गरी नेपाली सेनाले सड़क विभागलाई हस्तान्तरण गरेको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 बजे बस्ने आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल केन्द्रित रहनेछ। छलफलमा दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले धारणा राख्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। चालू सदनको अधिवेशनमा आर्थिक वर्ष 2083-84 को बजेट समेत प्रस्तुत हुनेछ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज एकै दिन तोलामा 4,400 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 3,2,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 2,98,500 रूपियाँ रहेको थियो। चाँदीको भाव पनि आज एकै दिन तोलामा 355 रूपियाँले बढ़ेको छ। हिजो तोलाको 5,340 रूपियाँ रहेको चाँदीको भाव आज बढ़ेर तोलाको 5,695 रूपियाँ पुगेको महासंघ जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मेची पुलबाट मेची महाकाली राष्ट्रिय उद्धार यात्रा शुरू, हात्तीसारमा यस वर्ष 4 छावा जन्मिए लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौ।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाउ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
2: आग लागि बारे चासो राखौं, चनाखो बनौं।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपाली सेनाद्वारा संखुवा सभाको चामताङ घोङपा सड़क खण्डको निर्माण सम्पन्न। भारत नेपाल र चीन जोड्ने भएकोले महत्वपूर्ण। प्रतिनिधि सभाको बैठक बस्दै नीति तथा कार्यक्रममाथि दलीय

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले नेपाली सेनाद्वारा संखुवा सभाको च्याम्ताङ गोम्पा सड़क कण्डको निर्माण सम्पन्न भारत नेपाल र चीन जोड्ने भएकोले महत्वपूर्ण सुनको भाव आज एकै दिन तोलामा 4,400 रूपियाँले बढ़्यो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मानव सेवा आश्रमले सड़क पेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर मेची महाकाली राष्ट्रिय उद्धार यात्रा 2083 शुरू गरेको छ। पूर्वी नाका झापाको काँकडबिटा मेची पुलमा हिजो बेलुका दीप प्रज्वलन गरी शुरू भएको उद्धार यात्रा आउँदो जेठ 22 गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुनेछ। समारोहमा आनी छोइङ डोल्मा फाउण्डेशनकी संस्थापक एवं गायिका आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी र मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती लगायत सहभागी हुनुहुन्थ्यो। मानव सेवा आश्रमले विगत 13 वर्षदेखि सहयोगापेक्षी सड़क आश्रित मानवहरूको उद्धार र सामाजिक पुनर्मिलनका लागि काम गर्दै आएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसो र सौराहामा यस वर्ष 4 छावा जन्मिएका छन्। गएको आर्थिक वर्षमा 2 छावा जन्मिएका थिए। यस वर्ष अर्को एउटा हात्ती पनि बच्चा जन्माउने तयारीमा छ। प्रजनन केन्द्रका प्रमुख मन पूरण चौधरीका अनुसार तमोर, रिमझिम, लोकतन्त्र र तीर्थमान कलीले यस वर्ष छावा जन्माएका हुन्। तीर्थमान कलीले पोथी र अरूले भाले छावा जन्माएका छन्। अहिले केन्द्रमा 9 माउ, एउटा तालिमी बच्चा र 6 साना बच्चा छन्। हात्तीले गर्भधारण गरेको 22-24 महिनामा बच्चालाई जन्म दिने गर्छ। निकुञ्जभित्रका विभिन्न पोस्टमा गरी हात्तीको संख्या 58 रहेकोमा गएको वर्ष 2 हात्ती कतार पठाइएको थियो। अब विदेशको खबर। चीनमा पछिल्लो समय विवाह हुने दर घट्दै गएको छ। सन् 2026 पहिलो 3 महिनामा चीनमा झण्डै 17 लाख विवाह दर्ता भएका छन्। 1,41 करोड़ जनसंख्या भएको देशका लागि यो निकै कम मानिएको छ। समाचार संस्था रोइटर्सका अनुसार यो संख्या सन् 2025 पहिलो त्रैमासिकको तुलनामा 6.2% कम हो। सन् 2017 पहिलो त्रैमासिकको तुलनामा झण्डै आधाले न्यून हो। विवाह दर्तामा आएको यो गिरावटले चीनमा बढ़दो जनसांख्यिकीय चुनौतीको स्पष्ट संकेत गरेको छ। विवाहको संख्या घट्दै जाँदा जन्मदरमा पनि स्वाभाविक रूपमा कमी आएको छ। अहिले चीनको जन्मदर इतिहासकै न्यून स्तरमा पुगेको छ। विज्ञहरूले आगामी वर्षहरूमा यो संख्या अझै घट्न सक्ने आकलन सहित चेतावनी दिएका छन्। विवाह तथा जन्मदरमा आएको निरन्तर गिरावटका कारण सन् 2025 लगातार 4 वर्ष चीनको कुल जनसंख्या घटेको तथ्याङ्क सार्वजनिक भएको थियो। घट्दो जनसंख्याले दीर्घकालीन रूपमा चीनको श्रम शक्ति, आर्थिक वृद्धि तथा सामाजिक संरचनामा गम्भीर असर पार्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। जनसंख्या घट्ने क्रमलाई रोक्न चिनिया सरकारले युवालाई विवाह गर्न र सन्तान जन्माउन प्रोत्साहित गर्ने विभिन्न कार्यक्रम पनि अगाडि सारेको छ। सरकारले परिवारहरूलाई आर्थिक अनुदान दिने, बाल बालिकाको पालन पोषणका लागि आर्थिक सहयोग तथा बच्चा जन्मिदा लाग्ने स्वास्थ्य उपचार खर्च कम गर्ने प्रयास गरिरहेको छ। अब केही खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टूको त्रिदेशीय श्रृंखला अन्तर्गत अहिले नेपाल र स्कटल्याण्ड बीच खेल भइरहेको छ। काठमाण्डु किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर स्कटल्याण्डले पहिला ब्याटिङ गरिरहेको छ। उसले ताजा अवस्थामा 34 ओभरको खेल सकिदा 4 विकेट गुमाएर 153 रन बनाएको छ। यो श्रृंखलामा नेपाल, स्कटल्याण्ड र अमेरिका सहभागी छन्। लीग टूमा 8 देश छन्। नेपाल र स्कटल्याण्ड बीच अहिलेसम्म 10 एकदिवसीय खेल भएको छ, जसमा नेपाल 5 खेलमा विजयी हुँदा स्कटल्याण्ड 4 खेलमा विजयी भएको छ र एउटा खेल वर्षाका कारण रद्द भएको थियो। यसअघि घरेलु मैदानमा नै नेपालले ओमान र यूएई सम्मिलित श्रृंखला खेलेको थियो। नेपालले 4 मध्ये 3 खेलमा जित निकालेको थियो। लीग टूमा नेपाल 18 अंकसहित अंक तालिकाको 7 स्थानमा छ। अमेरिका 36 अंकसहित पहिलो र स्कटल्याण्ड 34 अंकसहित दोस्रो स्थानमा छ। खेलकै अर्को खबरमा आईपीएल क्रिकेटमा आज राति सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले खेल्दैछन्। यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका 7:45 शुरू हुनेछ। अंक तालिकामा हैदराबाद 11 खेलमा 14 अंकसहित दोस्रो र गुजरात समान खेलमा समान 14 अंकसहित तालिकाको तेस्रो स्थानमा छ। हिजो भएको खेलमा दिल्ली क्यापिटल्सले पंजाब किंग्सलाई हराएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपाली सेनाद्वारा संखुवा सभाको चामताङ गोकम्पा सड़क खण्डको निर्माण सम्पन्न भारत नेपाल र चीन जोड्ने भएकोले महत्वपूर्ण। प्रतिनिधि सभाको बैठक बस्दै नीति तथा कार्यक्रममाथि दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले धारणा राख्ने। सुनको भाव आज एकै दिन तोलामा 4,400 रूपियाँले बढ़्यो। तोलाको 3,2,900 रूपियाँमा कारोबार। चीनमा विवाह हुने दर 10 वर्ष यताकै न्यून बिन्दुमा। घट्दो जनसंख्याले आर्थिक वृद्धि तथा सामाजिक संरचनामा गम्भीर असर पार्न सक्ने चिन्ता। र विश्वकप क्रिकेट लीग टूमा नेपाल र स्कटल्याण्ड बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: के छ हो धनुष भाई, भाले बोकेर कता? यस्तो पनि हुन्छ।
4: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो चुच्चो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
3: तर जान्नेले त यो देउताको करामत भन्छ त?
4: यो देउताको होइन, कीटाणुको करामत हो।
5: कुष्ठरोगको समयमा उपचार गराउ, अङ्गभङ्ग हुनबाट बचाउ।
6: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
7: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
8: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रीष्मा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क कृष्णा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक श्रीराज कहे।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफुर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर कस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बाढगङ्गा 4 ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
1: 24 घण्टा सेवा उपलब्ध छ
2: नभुल्नुहोला
3: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बाढगङ्गा 4 ठाकुरापुर कपिलवस्तु फोन 076-550-200 मोबाइल 98-570-55-138
4: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
5: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
4: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
1: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। पाँच मिनटमै आउँछन्, सेफ्टी ट्याङ्कीतिर रिङ सफा गरेर गइहाल्छन्।
2: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी पाँच मिनटमै टोयलेटको सेफ्टी ट्याङ्कीतिर रिङ खाली गर्नेछौँ।
3: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा एक मनरेली टोल, बठनपुर कपिल वस्तु।
3: प्रोप्राइटर नोने थारू।
2: सम्पर्क नम्बर 98144950750 र 98773130393।
4: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलेको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
5: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
7: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
5: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
7: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
6: सुन्नुहोस् त,
5: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
8: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
7: अनुरोधक
9: नव प्रभात सामुदायिक वन उपभोक्ता समूह,
7: भाडुङ्गा 8 बन्डौली कपिल वस्तु।
9: अध्यक्ष दिल्ली राज रेग्मी। सम्पर्क नम्बर 98570508850।

0: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
1: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
0: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तर्साए भाग्थ्यो कि, छिटो ल्याऊ न।
1: सर्पलाई चिद्याउनु चलाउनु हुँदैन नि, नत्र हामीले डक्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
0: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
1: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डसला टाढे बस्नु छ है।
0: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले सर्प त आफै फर्किएर बारीतिरै गयो।
1: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अनजानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
2: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebite.nepal.org अर्थात्

0: www.nepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
1: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: यति बेला दिउँसोको 1 बज्यो।
4: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
5: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
7: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
5: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
7: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
6: सुन्नुहोस् त,
5: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
8: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
7: अनुरोध
9: मुना सामुदायिक वन उपभोक्ता समूह बारगंगा 2 गब्देया अध्यक्ष कुशल बहादुर थापा, सम्पर्क नम्बर 98254-14-296।
10: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा फस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्षिण प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9864419125 र 9875052004
2: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
3: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हार्जोर्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ
2: ब्लड प्रेसर सुगर थाइराइड मुटु रोग छाती रोग ग्यास्ट्रिक अल्सर निमोनिया चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीफोर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यापिएको भाँचिएको हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ
3: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पद बुटवल साझा हस्पिटलको अगाडि
2: सम्पर्क नम्बर 071534905 071553905 र मोबाइल 9857078010
4: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
5: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ
7: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
5: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ
7: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ
6: सुन्नुहोस् त
5: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
8: वन डडेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
7: अनुरोधक
9: नव प्रभात सामुदायिक वन उपभोक्ता समूह
7: भाडुङ्गा 8 बन्डौली कपिल वस्तु
9: अध्यक्ष दिल्ली राज रेग्मी सम्पर्क नम्बर 9857508050
10: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
11: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
11: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
10: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
11: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
10: कहाँ जाने दिदी उपप्रमुखलाई नमस्कार उपप्रमुखज्यू
11: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
10: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
11: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउने भनेर त आएका हौ
12: हतार नगरौ न साथीहरू बन्छ।
13: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
12: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्। अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
13: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
10: अनि के गर्नु त अब, म त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
15: नेपाल सरकार विज्ञापन
16: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
15: नेपाल सरकार विज्ञापन हो।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: बन्डडेलोका कारणहरू:
3: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाई फाल्नु,
2: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
3: वनभोज स्थलमा आगो ननिभाई छोड्नु,
2: जंगली जनावर भगाउन आगो लगाउनु,
3: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
2: बन्डडेलोका असरहरू:
3: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
2: वातावरणीय प्रदूषण,
3: जैविक विविधतामा ह्रास,
2: मानव वन्य जन्तु बीचमा द्वन्द,
3: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
1: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु,
2: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
1: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
1: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
5: अनुरोधक अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
2: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
1: सम्पर्क नम्बर 98473022 13 र 98264 62 296।
6: के छ हो धुनुस भाइ, भाले बोकेर कता? के को भाकल हो?
7: सुन्तालीको जिउमा दाग आएर हात खुट्टा पनि झन्झाम गाटा भन्थ्यो, जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
6: यस्तो पनि हुन्छ? यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो खुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
7: तर जान्नेले त यो देउताको करामत भन्छ त?
6: यो देउताको होइन, कीटाणुको करामत हो।
8: भागल छागल छोड्नु धुर्मु, उहाँले भने आफै जताएर औषधि खान थालिहाल्नु पर्छ के?
9: कुष्ठरोगको समयमै उपचार गरौ, अङ्गभङ्ग हुनबाट बचौं, बचाऊ।
10: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।

0: स्वास्थ्य तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: कता हो काका लहर लहर गर्दै
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भुइँमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: सुन्नु न,
4: भन न भन,
3: चाडबाडहरू पनि नजिकै छ, व्यापारीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
4: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
3: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प सेन्टर कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
4: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
3: तौली हवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
4: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीकटबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बिक नायरी, मोबाइल 98-215-90-0095, 98-75-56-095 र 98-177-52-311।
5: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो, त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन, मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्, फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो, साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
5: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र सुहिने समस्याको समाधान।
6: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, डेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क कृष्णा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-75-51-713, सञ्चालक गिरिराज कहे।
7: के छ हो धुनुस भाइ, भाले बोकेर कता? के को भाकल हो?
8: सुन्तलीको जिउमा दाग आएर हात खुट्टा पनि झमझम गर्छ भन्छ, जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन
7: यस्तो पनि हुन्छ,
8: म पार्टी भएर हिँड्न ल हेर्नुहोस् त।
7: यो त कुष्ठरोगको लक्षण जस्तो छ, शरीरमा यस्तो रातो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खार देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्। यो देउताको होइन, किटाणुको करामत हो।
9: भागल सागल छोडो धुर्मु, उहाँले भने जस्तै जता र औषधि खान थालिहाल्नु पर्छ कि।
10: कुष्ठरोगको समयमै उपचार गरौ, अङ्गभङ्ग हुनबाट बचौ बचाउ।
11: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
12: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
13: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
12: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
13: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
13: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
12: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
13: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
12: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
13: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
12: फिजियोथेरापी विशेषज्ञ सेवा,
13: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
12: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
14: तपाईँ यति बेला सामुदायिक रेडियो वृद्ध आवाजको फ्रिक्वेन्सी मोडुलेसनमा 89.6 मेगाहर्ज सँगै हुनुहुन्छ। अब तपाईँ सुन्न सक्नुहुनेछ विभिन्न

0: महाराज के टोलाई रा
1: चिया खाऊ चिया
2: मूड फ्रेश हुन्छ
1: रेस्मा के चल्दैछ हाम्रो देशमा
3: बाटो छ कि वस्तु छ धेरै राजा लिन आउने आछन घरमा बजे बजे
4: यस्ता पानी मरुवा हिँड जाउँ बहिनी
1: बुद्धि लगाऊ कि प्रयोग गरौ बल के आइडिया छ त बिमल
0: छ महाराज

0: निर्मल
1: हजुर
0: त्यो दिदीबहिनीलाई नै उठाइदिउँ क्या हो
2: गुन्ड महाराज बहुविवाहको केस राख्छ
1: हुन त म पनि खाली नै छु नि
0: हँसाउँछ

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
2: हेर न भतिज, म त पाल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लागे नि।
3: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
4: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिक निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
3: महिनामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आँख खस्ने, यौनाङ्ग चिलाउने, मासु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
4: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
3: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-666 र 98214-15-291।
4: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छाल सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
5: होइन ए दिदी, नानीलाई लिएर कता हिँड्नु भएको?
6: कहाँ जानु बाबु, नानीलाई स्कुल भर्ना गर्न।
5: कुन स्कुलमा?
6: पहिले त टाढाको स्कुलमा पठाउनु पर्थ्यो, अहिले त हाम्रै घर नजिकै वन कटवामा छ नि रोयल एलायन्स मेमोरियल एकेडेमी। राम्रो पढाइ, राम्रो वातावरण, त्यसैले त्यही भर्ना गराउन लागेको।
4: हजुर, बारगङ्गा 11 वनकटवामा अवस्थित रोयल एलायन्स मेमोरियल एकाडेमीमा नयाँ व्यवस्थापनका साथ नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्ला गरिएको छ।
7: यहाँ प्ले ग्रुपदेखि कक्षा 8 सम्म अध्ययनको व्यवस्था, अनुभवी तथा दक्ष शिक्षकहरूबाट गुणस्तरीय शिक्षा, कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला, अतिरिक्त क्रियाकलाप, साथै शान्त सुरक्षित तथा बाल मैत्री वातावरण उपलब्ध छ।
8: हामी केवल पढाइमा मात्र होइन बाल बालिकाको सर्वाङ्गीण विकासमा विश्वास गर्छौ। सिट सीमित छ, त्यसैले आजै आफ्ना बाबु नानीलाई भर्ना गराउनुहोस्।
9: एजुकेशन फर नलेज क्रिएसन एन्ड ट्रान्सफर्मेसन, रोयल अलायन्स मेमोरियल इङ्ग्लिस अकाडेमी।
10: म त रोयल अलायन्समै पढ्न जान्छु, मेरो सबै साथीहरू पनि यही आउनु है।
8: अध्यक्ष नरेन्द्र चौधरी, व्यवस्थापक गोविन्द सापकोटा, रोयल एलायन्स मेमोरियल एकेडेमी, बारगङ्गा 11 वनकटवा प्रगति नगर कपिल वस्तु, फोन 98470-52-199 र 97622-57-342।
11: हे भगवान्, यो टोयलेट भुर्रेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
12: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
8: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ।
4: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
12: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मनरेली टोल, बठनपुर कपिल वस्तु,
4: प्रोप्राइटर नोने थारू।
8: सम्पर्क नम्बर 98144-49-450 र 98-76-31-393।
4: बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बिमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
13: बाढगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बिमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बिमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बिमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बिमा शुल्क रकमले 50% हुन आउने बिमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बिमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बिमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बिमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बाढगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
14: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बिमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बिमा लेखको प्रतिलिपि बिमा गर्दा बिमा शुल्क बुझाइएको सकल रसिद बिमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
4: थप जानकारीका लागि बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98453-52747 98472-54954 98472-84700 र 98473-84400 अनुरोधक बाढगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाढगंगा कपिल वस्तु।
15: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी सस्तो सुलभ वार्ड सस्तो सुलभ आइसियू तथा एनआईसीयू सेवा सिटी स्क्यान ल्याब यूएससी एक्सरे इन्डोस्कोपी सेवा सस्तो अपरेशन प्याकेज सस्तो सुलभ कार्यक्रमका विशेषताहरू न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान अनुभवी डाक्टरद्वारा परामर्श स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही मोबाइल 97464-0249 पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30-9:30 टिकट लिइसक्नु पर्नेछ।
16: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
17: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
18: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
19: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
17: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
19: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ।
18: सुन्नुहोस् त,
17: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
20: वन डडेलो रुकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौँ।
16: अनुरोधक समय थान सामुदायिक वन उपभोक्ता समिति बुद्धभूमि नगरपालिका 3 कपिल वस्तु अध्यक्ष धर्मराज गहिरे सम्पर्क नम्बर 98472-88185। यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
17: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
18: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
19: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
17: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
19: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
18: सुन्नुहोस् त,
17: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
20: वन डडेलो रुकाऊ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
19: अनुरोधक
0: नौ प्रभात सामुदायिक वन उपभोक्ता समूह,
19: पालुङ्गा 8 बण्डौली कपिल वस्तु,
0: अध्यक्ष दिल्ली राज रेग्मी, सम्पर्क नम्बर 9857508085।
21: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
22: सर, यो डकुमेन्ट हेरिदिनुहोस् त, अनि साइन पनि छ।
23: छोरी, मैले तिम्रो बिहे फिक्स गरिदिएको छु। केटा नेपालको टप बिजनेस फ्यामिलीबाट बिलोङ गर्छ, त्यो सबै तयारी गर ल।
24: यदि त्यो केटा खर्चमै बस्ने हो भने आई एम रेडी। सरी डैड, आई एम गेटिङ लेट, बाई।

म तपाईले संस्कारी बुवाको छोरा। अब भन म तिमीसँग जाउँ कि तिमी मसँग जान्छौ?

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन हो।
3: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
4: आया मरेनी बाबा। आया
3: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
5: ल हेर त, सर्प भाग्यो त्यता। टोक्यो कि के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
4: ल मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
6: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ।
3: ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
5: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कातिले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
6: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै
5: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
7: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
11: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
12: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
13: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
11: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
13: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
12: सुन्नुहोस् त,
11: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
13: अनुरोधक
11: अध्यक्ष बिन्द बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह पडरिया कपिल वस्तु, सम्पर्क नम्बर 98471-63812।
14: ए यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
17: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
18: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
17: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
18: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
17: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
18: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
19: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ।
20: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
21: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
22: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
23: दिदी म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो निकालिए, अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी
24: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
21: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5,00,000 जरिवाना हुन सक्छ, वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
24: मानव बेचबिखन अपराध हो, यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ, बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ।
21: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: हाम्रो यो पढाइ त के भएको हो? जसलाई आई लभ यु भन्यो भने पनि ब्रेकअप नै हुन्छ।
1: अहिले त साइको भयो जस्तो छ, जता पनि वर्षा भाउजू मात्रै देख्नुहुन्छ त।
2: होइन,
1: के लेखा छ र?
2: कार्यसभा
1: कार्यसभा

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 3 बजे

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफल शुरू। राष्ट्रपतिको सम्बोधनका बेला संसदबाट प्रधानमन्त्री बाहिरिएको घटनाप्रति कांग्रेसको असन्तुष्टि। मानवाधिकार आयोगद्वारा सरकारलाई सुझाव पेश। प्रचलित कानून र अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका विषयहरू प्राथमिकतामा। 12 वर्षसम्म काम पूरा नभएपछि पोखरा नारायणगढ़ सड़क खण्डमा पर्ने घुमाउने पुलको ठेक्का तोडियो। 15 दिनभित्र वित्तीय हिसाब फरफार गरी नयाँ ठेक्का आह्वान गर्ने तयारी। इजरायलद्वारा अक्टोबर 7 को आक्रमणमा संलग्नहरूलाई सजाय दिने कानून पारित। मानवाधिकार समूहहरूद्वारा विरोध। र लीग 2 क्रिकेटमा नेपाल र स्कटल्याण्ड बीचको खेल वर्षाका कारण प्रभावित। नेपाल खबरमा अब पूरा खबर। सरकारले ल्याएको आउँदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा बैठकमा छलफल शुरू भएको छ। अहिले सांसदहरूले दलीय प्रतिनिधित्वका आधारमा आफ्ना धारणा राखिरहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रममा छलफल सकिएपछि जेठ 15 गते सरकारले नयाँ बजेट प्रस्तुत गर्नेछ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकबाट बाहिरिएको घटनाप्रति कड़ा आपत्ति जनाएको छ। आज बसेको प्रतिनिधि सभा बैठकको शुरूमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले यो घटनालाई संवैधानिक संस्कार र संसदीय परम्परा विपरीतको व्यवहार भएको टिप्पणी गर्नुभयो। उहाँले राष्ट्रपति जस्तो गरिमामय संवैधानिक पदको सम्बोधन भइरहेका बेला प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिनु लोकतान्त्रिक संसदीय इतिहासमै विरलै देखिने घटना भएको बताउनु भएको छ। प्रमुख सचेतक थापाले यस विषयमा प्रधानमन्त्री शाहले तत्काल संसदमा स्पष्ट जवाफ दिनुपर्ने समेत माग गर्नुभयो। साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन संवैधानिक पदको सम्मान, संसदीय मर्यादा र लोकतान्त्रिक परम्पराको संरक्षण गर्न

0: प्रधानमन्त्रीलाई सचेत समेत गराउनुभयो। उहाँले पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हुन्छ भन्ने तथ्यलाई आत्मसात गर्दै जिम्मेवार ढंगले अघि बढ़न प्रधानमन्त्री शाहलाई सुझाव समेत दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सुझाव पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानवाधिकार सम्बन्धी दायित्व, कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र त्यसका लागि गर्नुपर्ने कार्य समेत उल्लेख गरी आयोगले सरकार समक्ष सुझाव पेश गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो। आयोगले गएको शुक्रबार पठाएको पत्रमा मौलिक हकको कार्यान्वयन, कानूनी सुधार, संक्रमणकालीन न्याय, मानवाधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना, विकास र मानवाधिकार, मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्रबाट प्राप्त सुझाव र राष्ट्रिय मानवाधिकार आयोगको सुदृढीकरण गर्नुपर्ने विषय समावेश छन्। पत्रमा निर्वाचन, मानवाधिकार एवं सार्वजनिक सेवा प्रवाह र मानवाधिकारका क्षेत्रमा गरिनुपर्ने समग्र कार्यका बारेमा विस्तृत रूपमा उल्लेख छ। आयोगले प्रेषित गरेका विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने अपेक्षा समेत आयोगले लिएको छ। तनहुँको आबुखैरिनी गाउँपालिका 5 र चितवनको भरतपुर महानगरपालिका 29 जोड्ने घुमाउनेमा रहेको त्रिशुली नदीमाथिको मोटरेबल पुल निर्माणमा व्यापक ढिलासुस्ती भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको छ। पोखरा नारायणगढ सड़क अन्तर्गत बुद्धसिंह मार्गमा निर्माणाधीन पुलको काम 12 वर्षसम्म पनि पूरा नभएपछि सड़क डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको छ। कार्यालयले सार्वजनिक सूचना निकाल्दै निर्माण व्यवसायी मृत संजीवनी निर्माण सेवा विरूद्ध प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ेको जनाएको छ। सड़क डिभिजन प्रमुख राजीव श्रेष्ठका अनुसार संशोधित डिजाइन स्वीकृत भएपछि गएको चैत 17 गते 15 दिनभित्र काम शुरू गर्न अन्तिम निर्देशन दिएको थियो। सड़क डिभिजन कार्यालयले निर्माण कम्पनीलाई तत्काल निर्माण स्थल खाली गर्न तथा 15 दिनभित्र वित्तीय हिस्सा फरफार गर्न निर्देशन पनि दिएको छ। ठेक्का रद्द भएसँगै अब नयाँ बोलपत्र मार्फत बाँकी निर्माण कार्य अघि बढ़ाउने सरकारको तयारी छ। यस्तै कर्णाली प्रदेशको बहुप्रतीक्षित भेरी करिडोर सड़क आयोजना अन्तर्गत जाजरको डोल्पा सड़क खण्डमा निर्माणाधीन 5 पक्की पुल 6 वर्षदेखि अलपत्र अवस्थामा परेका छन्। पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय नागरिक, यात्रु तथा जनप्रतिनिधिहरूले चर्को आलोचना खेप्दै आएका छन्। नेपाली सेनाले 2076 सालमा जाजरको डोल्पा सड़क खण्डको 118 किलोमिटर ट्र्याक निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेपछि सड़क स्तरोन्नति र पुल निर्माणको काम शुरू गरिएको थियो। राष्ट्रिय योजना आयोगले जाजरकोटको तल्लुदेखि डोल्पाको दुनैसम्म निर्माण गर्न बाँकी रहेका 14 पुलका लागि सहमति दिएपछि आयोजनाले आवश्यक प्रक्रिया अगाडि बढ़ाएको भए पनि काम भने सुस्त गतिमा रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556934335।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू सांसदहरूले सड़क दुर्घटना गाड़ी दुर्घटना न्यूनीकरणका लागि आधुनिक प्रविधि जनचेतना अभिवृद्धि तथा प्रभावकारी कानून कार्यान्वयनमा जोड़ दिएका छन् प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सहभागी सांसदहरूले गाड़ीको गति बढ़ी हुँदा स्वचालित रूपमा सचेत गराउने डिजिटल उपकरण जडान गर्नुपर्ने तथा सड़क सुरक्षालाई प्रविधि मैत्री बनाउँदै लैजानुपर्ने धारणा राखेका छन् समितिका सभापति आशिष गजुरेलले वार्षिक रूपमा झण्डै 3,000 नागरिकले गाड़ी दुर्घटनामा ज्यान गुमाउने गरेको उल्लेख गर्दै सड़क सुरक्षा सम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो यस्तै सांसद गोपाल शर्माले ग्रामीण क्षेत्रका सड़क सुधारका लागि विशेष पहल आवश्यक रहेको बताउनु भएको छ बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले पहिरोका कारण सड़क सुरक्षामा थप चुनौती देखिएको बताउनुभयो यस्तै विशेषज्ञ भगवती सेडाईले मोटरसाइकल तथा स्कूटरको पछाडि बस्ने यात्रुले समेत हेलमेट प्रयोग गरे दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनु भएको छ अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सरकारले कानूनी सुधारलाई तीव्र रूपमा अघि बढ़ाएको बताउनु भएको छ प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको आजको बैठकमा वहाँले वर्तमान अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयले पहिलो निर्णयबाटै 15 असान्दर्भिक तथा समय सापेक्ष नरहेका कानून खारेजी प्रक्रियामा लगेको जानकारी दिनुभयो वहाँका अनुसार निजी क्षेत्र तथा व्यावसायिक समुदायले लामो समयदेखि जटिल र दोहोरो कार्यक्षेत्रका कारण असहज महसुस गर्दै आएको राजस्व अनुसन्धान विभाग खारेज गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढ़िसकेको छ अहिले राजस्व अनुसन्धान विभागले गर्दै आएका जिम्मेवारीहरू राजस्व विभाग भन्सार विभाग तथा सम्पत्ति शुद्धिकरण विभाग मार्फत सञ्चालन भइरहेको उल्लेख गर्दै अर्थ सचिव उपाध्यायले अब ती निकायहरूलाई अझ प्रभावकारी बनाउने गरी कामको पुनर्संरचना गरिने समेत बताउनुभयो नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको छ संघको हिजो बसेको बैठकले अण्डा उत्पादक किसानको राय परामर्श र सिफारिशका आधारमा आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो नयाँ निर्णय अनुसार चितौंलाई आधार मानेर एक्सएल अण्डाको मूल्य प्रति क्रेट 500 रूपियाँ कायम गरिएको छ यसअघि एक्सएल अण्डाको मूल्य 465 रूपियाँ थियो त्यसै गरी ठूलो अण्डाको मूल्य प्रति क्रेट 485 रूपियाँ निर्धारण गरिएको छ यसअघि यसको मूल्य 450 रूपियाँ थियो अब विदेशको खबर इजरायलले सन् 2023 अक्टोबर 7 भएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई मृत्युदण्ड र सार्वजनिक मुद्दा चलाउन अनुमति दिने कानून पारित गरेको छ इजरायलले अक्टोबर 7 भएको प्यालेस्टाइनी विद्रोही समूह हमास नेतृत्वको आक्रमण र सामूहिक बन्धक बनाउने कार्यमा संलग्नहरूलाई मृत्युदण्ड दिने र सार्वजनिक मुद्दा चलाउने नयाँ कानून पारित गरेको बीबीसीले जनाएको छ इजरायलको संसद नेसेटमा यो कानून 93 मतले पारित भएको छ यो कानूनको विपक्षमा एक मत पनि परेन बाँकी 27 जना सांसद अनुपस्थित भएका थिए इजरायली मानवाधिकार समूहहरूले भने नयाँ कानूनको विरोध गरेका खबरमा उल्लेख छ उनीहरूले मृत्युदण्डको सिद्धान्तको विरोध गरेका छन् सन् 2023 अक्टोबर 7 इजरायली इतिहासको सबैभन्दा घातक दिन मानिन्छ हमास नेतृत्वका लड़ाकूहरूले इजरायलमा 1,200 जना भन्दा धेरै मानिसको हत्या गरेका थिए र ज्यान गुमाउनेमा धेरैजसो सर्वसाधारण थिए यस्तै हमासले गाजापट्टीमा विदेशी नागरिकसहित 251 जनालाई अपहरण गरी बन्धक बनाएका थियो त्यो घटनापछि इजरायलले गाजामा गरेको आक्रमणमा अहिलेसम्म 72,000 जना भन्दा धेरैको ज्यान गएको छ ज्यान गुमाउनुमा धेरैजसो बालबालिका महिला र वृद्धवृद्ध रहेका छन् अब खेल खबर आईसीसी क्रिकेट विश्वकप लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपालले स्कटल्याण्डसँगको खेलमा 221 रनको नयाँ लक्ष्य पाएको छ वर्षाका कारण खेल 11 ओभर घटाएपछि नेपालले डीएलएस नियमका आधारमा 39 ओभरमा 221 रनको लक्ष्य पाएको हो यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो स्कटल्याण्डका जर्ज मुन्सेले 75 रन बनाए नेपालका सन्दीप लामिछानेले 4 तथा करण केसी र नन्दन यादवले 2-2 विकेट लिए आजदेखि शुरू भएको लीग टू श्रृंखलामा नेपाल स्कटल्याण्ड र अमेरिका सहभागी छन् नेपालले दोस्रो खेलमा जेठ 2 गते अमेरिकासँग तेस्रो खेल जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेल जेठ 8 गते अमेरिकासँग खेल्नेछ यसअघि नेपालले घरेलु मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स यूएईसँग लीग टू श्रृंखला खेलेको थियो यो श्रृंखलामा नेपालले 4 मध्ये 3 खेल जितेको थियो 38 सहभागी लीग टूमा नेपाल 18 अंकसहित तालिकाको 7 स्थानमा छ अमेरिका 36 अंकसहित शीर्ष र स्कटल्याण्ड 34 अंकसहित दोस्रो स्थानमा छ यसबीचमा नेपालको ए टोलीले अमेरिका र स्कटल्याण्डसँग 2-2 वटा अभ्यास खेल खेलेकोमा सबै जितेको थियो चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफल शुरू। राष्ट्रपतिको सम्बोधनका बेला संसदबाट प्रधानमन्त्री बाहिरिएको घटनाप्रति कांग्रेसको असन्तुष्टि। मानवाधिकार आयोगद्वारा सरकारलाई सुझाव। पेश प्रचलित कानून र अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका विषयहरू प्राथमिकतामा। 12 वर्षसम्म काम पूरा नभएपछि पोखरा नारायणगढ़ सड़क खण्डमा पर्ने घुमाउने पुलको ठेक्का तोडियो। 15 दिनभित्र वित्तीय हिस्सा फरफार गरी नयाँ ठेक्का आह्वान गर्ने तयारी। इजरायलद्वारा अक्टोबर 7 को आक्रमणमा संलग्नहरूलाई सजाय दिने कानून पारित। मानवाधिकार समूहहरूद्वारा विरोध। र लीग टू क्रिकेटमा स्कटल्याण्डसँगको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पायो।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: पटक बैग ऑफ द ईयर 2024 र 2025 को सम्मान सिटीजन्स बैंक विश्वास को नाम सिटीजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: नमस्कार, तपाईले सामुदायिक रेडियो बुद्ध आवाज सुनिरहनु भएको छ। यो समय हो आधुनिक गीत संगीत को। तपाई अबको क्रममा नेपाली बजारमा भेटिएका नयाँ तथा पुराना आधुनिक गीत संगीतहरू सुन्न सक्नुहुन्छ।

हुना, म तिम्रो हरेक दुःख सुखको सहयात्री बन्न चाहन्छु। के तिमी मेरो मायालाई स्वीकार्छौ? भन न,

0: छोरी मैले तिम्रो बिहे फिक्स गरिदिएको छु उहाँको छोरासँग।
1: तिमीलाई एउटा कुरा भन्नु थियो।
2: मलाई पनि एउटा कुरा भन्नु छ।
1: घरमा मेरो बिहे फिक्स भइसक्यो।
2: मेरो पनि फिक्स भइसक्यो।
1: मैले बुवाको कुरा अहिलेसम्म काटेकै छैन।
2: मैले पनि मेरो बाबाको कुरा काटेकी छैन।

0: बडी मन्दिरलाई माया गर्छु म बिना बाँच्न सक्दिनँ
1: अब हामी सबै

0: के छ हो धुनुस भाई भाले बगेर कता
1: भाकल
0: के को भाकल हौ
1: सुन्तलीको सिउमा दाग आएर आखुटा पनि झन झन गर्छ भन्छ जान्नेलाई देखाको देउताको श्राप लागेर यस्तो भाक रे त्यसैले भाले चढाउन
0: यस्तो पनि हुन्छ
1: म पाछा भाडा हिँड्न न ल हेर्नुहोस् त
0: यो त कुष्ठरोगको लक्षण जस्तो छ शरीरमा यस्तो रातो फुसो दाग देखिनु अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु शरीरमा गिर्खाहरू देखा पर्नु दागमा छुँदा थाहा नपाउनु मांस पेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन् तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्
1: तर जान्नेले त यो देउताको करामत भन्छ त
0: यो देउताको होइन किटाणुको करामत हो
2: भाकल साकल छोडौँ धुर्मु उहाँले भने आफै जता र औषधि खान थालिहाल्नु पर्छ के
3: कुष्ठरोगको समयमा उपचार गराउँ अङ्गभङ्ग हुनबाट बचाउँ बचाउँ
4: जनहितका लागि जारी सन्देश नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
2: हेर न भतिजू, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिकको औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
3: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
4: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, पिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
3: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आँख खस्ने, यौनाङ्ग चिलाउने, बाँझ उत्पन्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, साधन सफलतापूर्वक हुन्छ।
4: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने।

0: अनुकोला अपच कब्जियत आइव्यास जन्डिस मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा पुरानो भन्दा पुरानो बात युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको हात खुट्टा झन्झमाउने अत्याधिक पोल्ने सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म अग्निकर्म तथा फिजियोथेरापीद्वारा सफल उपचार
1: छाला सम्बन्धी समस्या नयाँ तथा पुरानो एलर्जी अनुहारको चाया पोतो डन्डीफोर दाग सेतो दुबी छालामा चाला हुने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श
0: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय बारदिङ चार बुद्ध चोक कपिल वस्तु मोबाइल 9847764666 र 9824154291
1: सुन्नुहोस् त हामी कहाँ बिना अपरेशन छाल सूत्र विधिद्वारा पाएस फिस्टुला र फिसरको सफल उपचार गरिन्छ
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
4: यति बेला दिउँसोको 4 बज्यो
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
0: युनाइटेड अस्पताल बारदिङ्गा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
7: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
0: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू पाठे गोर्खाल्ने चिरेर बच्चा निकाल्ने नर्मल डेलिभरी सेवा एपेन्डिसाइटिस हाइड्रोसिल हर्निया पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा
7: युनाइटेड अस्पताल बारगङ्गा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076550200 मोबाइल नम्बर 9857555138
0: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध
9: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरीज

0: साथै हार जोर्नी नशा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोर्नी भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
0: नाक कान घाटी रोग विशेषज्ञ सेवा
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
0: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
0: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा
0: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
1: फिजियोथेरापी विशेषज्ञ सेवा
0: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641।
2: अब तपाईँ सामुदायिक रेडियो बुद्ध आवाजबाट सुन्न सक्नुहुनेछ विभिन्न फिल्मी गीतहरू।

0: देशको सबैभन्दा विकसित ठाउँ त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु कु खुवाएछ।
1: हामी दलित त मुठीका माखाना हौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
2: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी।
1: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
2: चलाइन सर।
1: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
3: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
1: सर्प मरेको जस्तो देखिए पनि मनोरूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
4: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: सिद्धार्थ नगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: निम्न शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।

0: कुष्ठ रोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउनलाई छ, कति झन्झट भयो, कला बोलाउने होला।
3: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
4: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ।
2: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
3: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मनरेली टोल, बठनपुर कपिल वस्तु,
2: प्रोप्राइटर नोने थारू।
4: सम्पर्क नम्बर 98144750 र 98773130393।
5: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
2: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
3: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
4: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
3: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाँझो पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
4: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
3: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214-15291।
4: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेसन छार सूत्र विधिद्वारा पायल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यस्तो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुखज्यू।
6: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो।

0: पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
1: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्। अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, म त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: यति बेला साँझको 5 बजे।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम जागृति। कार्यक्रम सुनेर आश्वासित हुनुहोस्।

जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जीत। उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति जागृति।

0: नाटक लेखन सुशैली कला समूह पंचनगर दुई नवलपरासी
1: अत्यन्तै सम्भ्रान्त परिवारको घरको पृष्ठभूमि भर्खरै 9:30 बजेको छ। बच्चा बच्ची स्कूल जाने तर्खरमा छन्। श्रीमान बिजनेसको लागि हङकङ गएको एक हप्ता बितेको छ। यसै बेला युकेमा बसोबास गर्ने श्रीमानकी एकमात्र श्रीमतीको मोबाइलमा फोन आउँछ।

0: यो मोबाइल पनि बेलानको बेला आउँछ यार। हेलो
1: हेलो समीना, के हो फोन रिसिभ गर्न पनि फुर्सद छैन जस्तो छ तलाई त, के हो बहुत बिजी हो क्या त?
0: ए अस्मिता, कताबाट याद आयो यार तलाई? म त युके गइछिस रे भन्ने सुनेको थिएँ नि, हिँडिरहेछस् त।
1: त्यही त हो नि, हेर्न अब साथीले साथीको बारेमा सब कुछ बुझेर कुरा गर्छ भन्थे, तर त कस्तो साथी हो नि? बरु भन त, यतिका दिनसम्म कहाँ गइथिस्?
0: कहाँ जानु नि, उसलाई कहिलेको हङकङ कहिलेको सिङ्गापुर डुल्दा डुल्दै फुर्सद छैन। आफू भने बच्चा बच्ची भन्यो, काम गर्ने केटाकेटीलाई अरायो, बाहिर निस्किने फुर्सदै छैन भने।
1: भो भो, अब बुढी भए तिर्छु जाने भन्नु बरु। कस्तो कुरा हो क्या तैँले, जिन्दगी भनेको श्रीमानहरूको मात्रै हो कि क्या हो? उनीहरूले भने जे गरे पनि हुने, जहाँ गए पनि हुने, अनि हामी श्रीमतीहरू भने सधैँभरि प्रतिबद्धताको नाममा अल्झिएर बस्नुपर्ने भने कुनै नियम कानुन वा धर्म शास्त्रमा लेखिएको छ र?
0: त्यो त छैन, तर तैँले के भन्न खोजेको त्यो चाहिँ मैले बुझिनँ कि।
1: लाठी त साँच्चै कि लाठी छ भने के हाम्रो कुनै जिन्दगी छैन भन्छ? के हाम्रो कुनै इच्छा हुँदैन र?
0: त्यो त किन नहुनु, सम त छन् नि त।
1: हो त्यसो भए हामी पनि हाम्रो साँगुरो संसारबाट अलिक पराकिलो घेरामा सर्नुपर्छ भन्न खोजेको नि, बुझिस्?
0: कसरी कसरी सम्भव छ ल भन त?
1: छ नि, सम्भव छ, तर हाम्रो विचारमा परिवर्तन ल्याउनुपर्छ, हिम्मत बढाउनु पर्छ, अनि साना मसिना कामहरू

0: त्यो फुर्सद निकाल्नुपर्छ।
1: त्यो त ठिक भने ल त आफै भन् त मैले के गर्नु पर्यो त?
0: अरू केही गर्नु परेन, भोलि साँझको डिनर कतै बाहिर लिने भइहाल्यो। गर्दा बच्चा बच्चीलाई कसैको जिम्मा लगाएर भोलि साँझ 6 बजी मौका आइज न त हुँदैन?
1: हुन्छ, किन नहुनु नि? तैँले भनिस् भने नदीमा हाल खाल्न पनि सक्छु म त।
0: गुड, भेरी गुड। उसो भए म चाहिँ भोलि तेरो प्रतीक्षामा हुनेछु। ओके
1: ओके, यस आइ एम सियर, डोन्ट वरी। बरु अहिले बच्चा बच्ची आउने बेला पनि भयो, फोन राखौ है। अनि भोलि के गर्ने कन्फर्म गरौँला, हुन र?
0: हुन्छ हुन्छ। ए हेर्न, धन्दै गफै गफ आफ्नो बच्चा बच्चीलाई लिन जानै बिर्सिराख्यो होला। ल ल, फेरि भोलि मिस्नु आउँछ है,
1: फरक पर्दैन भने। ओके बाई
0: बाई, सी यू। बल्ल एउटा मन मिल्ने साथी कन्भिन्स भयो, अब भने केही रिल्याक्स हुन्छ जस्तो छ। हेलो हेलो रोशन, ठिक छौ? धेरै घरै बात हेर्नु। अनि तिमी नि? ए हो र, ठिक छ नि त? ए होइन, त्यस्तै काम पऱ्यो क्या। हुन्छ, भोलि आउँछु। त्यही ठाउँ अनि त्यही समय मानिस है। तर सुन, मेरो एकजना साथी पनि आउँदैछ क्या। त्योभन्दा पनि ह्यान्डसम हुनुपर्छ नि, बुझ्यौ? ल ल, त्यसो भए चिन्ता नगर न,

0: धेरै साथीभाइहरूको फ्यान पनि बनेकै छौ। के तिमीलाई एउटा मात्र मोबाइल राख्न समस्या नै पर्ला त?
1: त्यो त खासै नपर्ला भनौ, तर आफ्नो पनि हैसियत हेर्नु पर्यो नि।
0: हैसियत? के हैसियत भनेको? धन सम्पत्ति मात्र हो र आकाश,
1: नभए अरू के त?
0: गलत, तिम्रो सोचाइ एकदम गलत छ आकाश। हैसियत भनेको केवल धन सम्पत्ति मात्र होइन, हैसियत त उसको क्षमता, योग्यता, उसको बोली, मिठास र साथसाथै शारीरिक बनावटमा पनि भर पर्छ क्या।
1: कसरी? खै यस कुरामा त सहमत हुन्न रवि।
0: तिमी मेरो कुरामा विश्वास गर आकाश, तिमी यस कलेजको मात्र होइन मेरो जीवनकै सबभन्दा असल र प्रिय साथी हो। फरक यति हो, तिम्रो र मेरो सोचाइ र शैलीमा थोरै भिन्नता छ, तर जे होस् तिमी विश्वास गरै हान गर, म तिमीलाई तिम्रो यस अवस्थाबाट अलिकति परिवर्तन भएको देख्न चाहन्छु।
1: कसरी? कुन तरिकाबाट परिवर्तन भन न रवि।
0: यदि मेरो आग्रहलाई स्वीकार्छौ भने मात्र भन्छु के रे।
1: तिमीले त सिरियस नै लिए जस्तो लाग्यो। कुन यस्तो कुरा होला रवि, म तिम्रो आग्रह नस्वीकार्ने भन न।
0: होइन होइन, मैले तिमीलाई त्यसरी भन्न खोजेको त होइन, त्यही पनि तिमीलाई अप्ठ्यारो लाग्छ कि भनेर मात्र क्या।
1: अह, मलाई केही अप्ठ्यारो लाग्दैन। जब मेरो साथी रवि मसँग साथी हुन्छ तब मलाई कुनै कुराको अप्ठ्यारो लाग्दैन।
0: उसो भए मैले भनेको मान्छु होइन त?
1: अवश्य, किनकि तिमीले मेरो निम्ति सधैँ राम्रो मात्र त सोचेको पाएको छु।
0: हो, पक्कै हो, मैले पनि आफूलाई त्यति साह्रो नराम्रो मान्छे जस्तो लाग्दैन, तर कहिले काहीँ अलिक फरक अनुभव बटुल्नु पर्छ भन्ने जस्तो चाहिँ लाग्छ। त्यसैले आकाश, हिँड न त आकाश, मेरो रिक्वेस्टमा साँझको डिनर बाहिर कतै लिउँ, हुन र?
1: डिनर बाहिर कहाँ? हुन्छ हुन्छ, तिमीले भनेपछि किन नहुनु। उसो भए म तयार हुन्छु।
0: ओके आकाश, तर एक्सक्युज मी, मैले तिम्रो पढाइलाई डिस्टर्ब गरेँ।
1: कस्तो कुरा गरेको रवि, सधैँ मेरो पढाइमा सहयोग गर्ने, लाइब्रेरीबाट किताब र नोट मगाएर सधैँ कलेजमा टप गर्न उत्साहित गर्ने साथीले एक दिन दुई दिन आफ्नो लागि समय माग्दा डिस्टर्ब गरेको भन्न मिल्छ र? टेक सिम्पली रवि, टेक सिम्पली।
0: थ्याङ्क यू आकाश, थ्याङ्क यू सो मच।
1: ल ल, अबेर किन, भोक लागिरहेछ, जाउँ आफ्नो गन्तव्यतिर।
0: ओके यार, ट्याक्सी, ओ ट्याक्सी।
2: रोशन, हेलो, ओए रोशन।
3: ओहो मैम, गुड इवनिंग।
2: गुड इवनिंग, हाउ आर यू यार?
3: फाइन मैम, एंड यू?
2: ठिकै छु, तर तिमी ठिक छैन जस्तो छ नि हो।
3: ठिक छु मैम, लगभग आधा घन्टा पहिलेदेखि।
2: ए हो र, उसो भए आइम सरी। बरु भन त, डिनर चाहिँ कता हो?
3: हजुर, उतापट्टि पठाउनुहोस् न, म लिएर जान्छु नि।
2: एकदम थगाइ लागेको छ कि, बरु छिटो गरौँ ल।
3: हुन्छ म्याम, हिँड्नुहोस् न, एक सेकेन्ड पनि लेट छैन म त।
4: ए अस्मिता, खै तेरो छाटकाट त मैले गतिमा मानिन नि यार।
5: किन सोधिनँ,
2: के भयो त्यस्तो?
4: के हुनु नि यार, डिनर बाहिर खाने भनेर टिफिन पनि राम्रोसँग खाइएन, आफ्नो भने यहाँ बिजोगै भयो, आन्द्रा तन्द्रा सब छुट्न लागिसक्यो भने।
2: कस्तो भयो त अन्त, एकैछिन त हो नि, कस्तो एकछिन भोखराउनु पनि नसकेको हो त। ओ रोशन, ल हिँड, खै डिनर खाने बेला भएन, कहाँ हो?
3: आयो म्याम, ल यहीँ त हो नि।
5: ए रोशन सुन त, ढोका खुल्ला साथ तिमी गइहाल है।
3: हस् म्याम।
1: ढोका खुल्लै छ, भित्र आउन सक्नुहुन्छ।
2: रवि, तिमी कति बेला? हामी ढिलो त भएनौ?
0: अह, खासै ढिलो त होइन, त्यही पनि एक आध घन्टा कुर्नु हाम्रो लागि कुन ठुलो कुरा हो र है, कि कसो आकाश?
1: होइन होइन, मैले त खास केही बुझेको पनि छैन, फेरि एक आधा घन्टा भनेको खास ठुलो कुरा पनि त होइन नि।
0: आउनुहोस् न आउनुहोस्, किन अप्ठ्यारो मानेर गर्नु भएको?
4: ठिक छ, त यतै बस्न यार, मलाई यतिकै ठिक छ, बरु भाइहरूलाई चिन्न सकिनँ नि मैले त।
5: थाक भरि, कस्तो नबुझे कि, आज हाम्रो डिनर त सँगै हुन्छ अनि रातभरि लाग्छ बुझिस्।
4: हँ, के भनेको अस्मिता, डिनर? त्यो पनि कहिले नचिनेको मान्छेसँग?
5: ओहो सबिना, सुरुमै कसले कसलाई चिनेको हुन्छ र भन् त, कि तेरो र मेरो पहिले चिन्जान थियो त? ल हेर त, आज हाम्रो कस्तो गहिरो सम्बन्ध छ, बस त्यस्तो त हो नि।
0: हो म्याडम, कुनै अप्ठ्यारो मान्नु पर्दैन, चिन्जान त हुँदै गर्छ नि, बरु कुन लिने हार्की छ?
4: म त त्यो कुनै पनि लिन्न।
5: केटाकेटी जस्तो कुरा गर्छस् त नि, मैले स्पेसल तेरो लागि यो प्रोग्राम राखेको, बोर्ड नगर्नु प्लिज,
0: आज पहिलोपटक भएर।

0: सेर लागेको होला, डोन्ट वरी, एकछिनमा हामी सब एक आपसमा परिचित भइहाल्छौँ, घुलमेल हुन्छ, अनि त यो अप्ठ्यारो पनि आपसी आफ हटिहाल्छ नि।
1: त्यही त भन्या, पहिला चोटि त मलाई पनि त्यस्तै भएको थियो। जिन्दगी होस् होइन, यस्तो रोमान्टिक बनाउनु पर्छ क्या। मैले तर भनेकै थिएँ, हाम्रो पनि त चाहना हुन्छ, इच्छा हुन्छ, अनि कतिसम्म दबाएर राख्ने त्यसलाई। त्यसो त मैले पनि नबुझेको होइन, तर कहीँ यो कुरा लिट भयो भने मेरो जिन्दगी त खत्तम हुन्छ यार। त्यसैको चिन्ता नगर्नु तैले, यी भाइहरू कलेज पढ्न आएका, गाउँबाट सहरमा डेरा गरी बस्दा कलेजको खर्च जुटाउँदा यिनीहरूलाई बेग्लै समस्या छ। अनि हाम्रो श्रीमानले देश विदेश गएर प्रशस्त धन सम्पत्ति त पक्कै कमाएका छन्, तर के त्यति नै हाम्रो लागि सन्तुष्टि हो त? त्यसैले हामीबाट भाइहरूको सानातिना आर्थिक समस्या टर्ने, अनि उनीहरूबाट पनि हाम्रा कुण्ठित चाहनाहरू पुरा हुने, मिलिहाल्यो नि त कुरा होइन?
2: तर डर त मलाई पनि लागिरहेको छ।
0: होइन आकाश, कुन कुरामा डराइरहेको?
2: हामी अहिले जुन कदम बढाउँदैछौँ यो ठिक होइन रवि।
1: गलत, एकदम गलत, तिम्रो सोचाइ गलत छ आकाश। कसमा हुँदैन यो चाहना? जसरी भोको मानिसलाई खानाको जरुरत हुन्छ, त्यसरी नै यो चाहनालाई पनि दबाउन सकिँदैन। र म भन्छु दबाउनु पनि हुँदैन। फेरि तिमीहरू जस्तो लक्का जवान भएर पनि कस्तो नामर्दो कुरा गरे भने।
2: तपाईँले भन्नुभएको ठिकै होला, तर अहिले हाम्रो पढ्ने बेला हो, यसरी नै मन बढ्दै जाला। अनि अनि भन्नुहोस् त, के हुन्छ हाम्रो भविष्य?
1: रवि, कमन यार, सम्झाउ तिम्रो साथीलाई। हामी त यहाँ टेन्सन मुक्त गर्न, रिल्याक्स गर्न आएको, तर अब टेन्सन थप्न आए जस्तो पो भइरहेछ। जिन्दगी हाम्रो पनि छ, भविष्य हाम्रो पनि छ, बरु भन न, पैसा कति चाहियो?
0: होइन होइन म्याडम, प्लिज रिल्याक्स, आकाशको कुरालाई लिएर कुनै माइन्ड नगर्नुहोस् म्याडम। बरु के लिउ?
1: सबिना, जाडो अति नै छ, हल्का फुल्का हार्ड ड्रिङ्क त लिनै पर्छ नि, के कसो हुन्छ? तपाईँको चोइस नि, मेरो पनि चोइस।
0: हेलो, यस सर, यसो गर न, चिकन रोस्ट, मटन फ्राई, पापड, ग्रिन सलाद, अनि रेड लेबल, एकदम छिटो गर्नु ल।
2: यस सर, अनि पानी या अरू केही ल्याउँछ?
0: हट वाटर।
1: ए सुन त, 555 रोस्ट एक बटा पनि ल्याउनु है।
2: हस् म्याडम।
1: समीरा, आकाश, तिमीहरूको चाहिँ अझै धक नफुके जस्तो छ नि, कसो?
3: होइन, यस्तो केही पनि होइन।
2: राखो हजुर।
0: हुन्छ हुन्छ, यही राख
1: ल त। चियर्स।
4: चियर्स। गुड फर हेल्थ,
2: बेस्ट फर इन्जॉय।
1: जिन्दगीको मजा भनेको यही त हो, कहिले काहीँ खाने पिउने, अनि रमाइलो गर्ने।
0: यति मात्र म्याडम?
1: ओहो, कति हतार, एकछिन यहीँलाई, त्यसपछि आफ्नो कोठातिर।
3: है, सुरट मगाएको होइन?
2: गुड, सुरट त यता पनि पिउँ जस्तो लाग्यो।
0: भेरी नाइस, सबैजना लाइनमा आइहाल्यो नि।
1: रवि, आउनु डान्स गरौँ एकैछिन प्लिज।
3: आकाश, उठ्नु तिमी पनि।

प्रिय श्रोता तपाईहरुले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा संचालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईको सुझाव सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 एसएमएस वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज, सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
1: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
2: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
3: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बिमालिकको प्रतिलिपि, बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद, बीमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
1: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98413-52747, 98470-52954, 98472-84700 र 98470-83400। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
4: दादू, एक कप चाय के 30 रुपया कतना महंगा! आजकल तो कुछ चीज में फिर पैसा वसूल नहीं हुई ना।
5: उठ जे भाई, अब एनसेल में पैसा वसूल
4: हो का?
5: हो जे, एनसेल में आप खाली 18 रुपया में एक दिन अलग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती, तब नहीं हुई ते पैसा वसूल।
4: गजब बात है, अब मैं फिर पैसा वसूल करें।
5: आज *123# डायल करी या एनसेल ऐप में जाके ई पैक खरीद करी। एनसेल, नेपाल के लग।

0: के छ हो धुनुस भाइ भाले बोकेर कता
1: भाकल
0: के को भाकल हो
1: सुन्तलीका जिउमा दाग आएर हात खुट्टा पनि झन्झाम गर्छ भन्छ जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे त्यसैले भाले चढाउन
0: यस्तो पनि हुन्छ
1: म पाचार भएर हिँड्न
0: यो त कुष्ठरोगको लक्षण जस्तो छ शरीरमा यस्तो रातो फुसो दाग देखिनु अनुहारको छाला तथा कानको लुती बाक्लो हुनु शरीरमा गिर्खाहरू देखा पर्नु दागमा छुँदा थाहा नपाउनु मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन् तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्
1: तर जान्नेले त यो देउताको करामत भन्छ त
0: यो देउताको होइन किटाणुको करामत हो
2: भाकल साकल छोडौँ धुर्मु उहाँले भने जस्तै जता र औषधि खान थालिहाल्नु पर्छ के
3: कुष्ठ रोगको समयमै उपचार गराउ अङ्गभङ्ग हुनबाट बचाऊ बचाऊ
4: जनहितका लागि जारी सन्देश नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग
5: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बनडडेलोको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
6: बनडडेलोका कारणहरू
7: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाइ फाल्नु
6: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु
7: वनभोज स्थलमा आगो ननिभाइ छोड्नु
6: जङ्गली जनावर भगाउन आगो लगाउनु
7: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु
6: बनडडेलोका असरहरू
7: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति पानीको मुहान सुक्दै जाने कृषि उत्पादनमा कमी हुने
6: वातावरणीय प्रदूषण
7: जैविक विविधतामा हरास
6: मानव वन्य
7: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति
5: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु
6: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं
7: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं
5: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
6: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ
5: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं
7: सुन्नुहोस् त
6: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
5: अनुरोध अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
6: मायादेवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु
5: सम्पर्क नम्बर 9843072213 र 9824662296
8: सुन्नु न
9: भन न भन
8: चाडबाडहरू पनि नजिकैछ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
9: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
8: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प सेन्टर कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
9: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
8: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
9: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीकटबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्यानिजा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रुफ राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर मोबाइल 9825900095 9875656095 र 9174523111

0: सूचना सूचना सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
1: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
0: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
1: मिति 2083 वैशाख 25 गतिदेखि 28 गतिसम्म।
0: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दा।
1: उपचार हुने मुख्य समस्याहरू:
0: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
1: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
0: पोलेर टाउको कपाल घुमेको,
1: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
0: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैताला भित्र फर्किएका।

0: नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
1: विस्तृत जानकारीका लागि 9853500706 अथवा 9841552555।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
4: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संसदमा नीति तथा कार्यक्रममाथिको छलफल शुरू। प्रधानमन्त्रीको व्यवहार प्रति कांग्रेसको असन्तुष्टि। एमाले सेनाको भूमिकामा प्रश्न उठायो।
0: संगठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा सरकार कठोर बन्ने अर्थमन्त्री वाग्लेको भनाई। बजेट वितरण सन्तुलित बनाउन सांसदहरूको माग।
1: एनईईमा नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी। दक्ष जनशक्ति र प्रविधिमा सुधार गर्न सके महिना दिनमै नतिजा निकाल्ने कामलाई निरन्तरता दिन सक्ने।
2: टेक्नोलोजीलाई चाहिँ अलिकति प्रभावकारी चाहिँ बनाउने, हामी कहाँ चाहिँ त्यही किसिमको टेक्नोलोजीहरू त्यही किसिमको चाहिँ दक्ष जनशक्तिहरू बनायो भने सम्भव हुन्छ, यसलाई निरन्तरता दिँदा चाहिँ उपयुक्त हुन्छ।
0: तालिबान र पाकिस्तानी सेनाबीचको द्वन्दका कारण 3 महिनामा 372 अफगानी नागरिकको ज्यान गयो। सन् 2021 तालिबान सत्तामा फर्किएपछि दुई देशबीच सीमापार झडप बढ़्यो।
1: र लीग दुई क्रिकेटमा स्कटल्याण्डसँगको खेलमा नेपाल पराजित।
3: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
5: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
5: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आजदेखि छलफल शुरू भएको हो। छलफलको शुरूमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकबाट बाहिरिएको घटनाप्रति आपत्ति जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले राष्ट्रपतिको सम्बोधन चलिरहेको बेला प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिनु अशोभनीय भन्दै प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएको भएमा परीक्षण रिपोर्ट सार्वजनिक गर्नुपर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीको अनुपस्थितिका कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठक समेत प्रभावित भएको बताउनु भएको छ। यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपाली सेनाको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाउनुभयो। देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट मुख दर्शक बनेको उहाँको भनाई छ। सेनाबारे एमाले नेता बादलले गरेको यस्तो टिप्पणीको सदनमै आलोचना भएको छ। राष्ट्रपतिका सांसद मनिष खनाल र राप्रपाकी सांसद खुशबु ओलीले बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने माग गर्नुभएको छ। यस्तै बैठकमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले वर्तमान सरकारलाई लोकतान्त्रिक मूल्य, समावेशिता र नागरिकको अधिकारप्रति उत्तरदायी बन्न आग्रह गर्नुभएको छ। 2064 सालमा आफूहरूले धेरै सीट

0: उदास सम्हाल नसकेको उदाहरण दिँदै आफूहरूबाट सिकेर दुई तिहाईको बहुमतलाई अहंकारको माध्यम नभई जनविश्वासका रूपमा ग्रहण गर्न उहाँको सुझाव छ। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसदहरूको उपस्थिति र जिम्मेवारीमाथि प्रश्न उठाउनुभयो। उहाँले संसद बैठकका क्रममा धेरै कुर्सी खाली देखिएको भन्दै सांसदहरू आफ्नो मूल उत्तरदायित्वप्रति गम्भीर हुनुपर्ने बताउनु भएको छ। बैठकमा विपक्षी दलका सांसदले नीति तथा कार्यक्रमबाट निराशा बढ़ाएको आरोप लगाएका छन् भने सत्तापक्षका सांसदहरूले आर्थिक सुधार, सुशासन, पूर्वाधार विकास, रोजगारी सृजना र सेवा प्रवाह सुधारतर्फ केन्द्रित दस्तावेजका रूपमा व्याख्या गरेका छन्। सरकारले कृषि आधुनिकीकरण, ऊर्जा विस्तार, डिजिटल सेवा, युवामुखी कार्यक्रम र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको दावी गरेको छ। यद्यपि प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमलाई कार्यान्वयन भन्दा बढ़ी घोषणामुखी दस्तावेज भएको आरोप लगाएका छन्।
1: यसैबीच प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोड़िएका समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। उनीहरूले सड़क, स्वास्थ्य, सुकुम्बासी, कृषि, पर्यटन, बाढ़ी पहिरो, खेलकुद, विद्युत, सामाजिक न्याय तथा पूर्वाधार विकास लगायत विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन्। सांसदहरूले जनताको अधिकार संरक्षण गर्नु सरकारको दायित्व भएको स्मरण गराउँदै स्थानीय समस्या समाधानका लागि तत्काल पहल गर्न माग गरेका छन्। ओखलढुङ्गामा प्रसारण लाइनबाट करण्ट लागेर घाइते भएकाले उपचार नपाएको विषय उठाउँदै सांसद विश्वराज पोखरेलले पीड़ितको उपचार र विद्युत लाइन सुरक्षित व्यवस्थापनको माग गर्नुभयो। चापागाउँ क्षेत्रको जीर्ण सड़क तत्काल निर्माण गर्न सांसद बुद्ध रत्न महर्जनले आग्रह गर्नुभयो भने सांसद बुद्धि प्रसाद पन्तले वीरगंज क्षेत्रको सड़क मापदण्डमा देखिएको दोहोरो नीतिगत व्यवस्था हटाउन माग गर्नुभयो। अछाम जिल्ला अस्पताललाई एक सय सयको बनाउन सांसद भरत बहादुर स्वरले माग गर्नुभयो। यसै गरी सांसदहरूले असिना पानीबाट प्रभावित कृषक किसानलाई क्षतिपूर्ति, कर्णालीमा विद्युत आपूर्ति विस्तार, नीलगाईबाट हुने बाली क्षति नियन्त्रण, स्मार्ट सिटी निर्माणको काम तीव्र पार्न तथा सुकुम्बासी समस्या समाधानमा सरकार गम्भीर हुनुपर्नेमा जोड़ दिएका छन्।
0: गैरावासीय नेपाली संघ एनआरएनएले सरकारले ल्याएको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमको स्वागत गरेको छ। आज एनआरएनए का प्रवक्ता सोमनाथ सापकोटाद्वारा जारी विज्ञप्तिमा नीति तथा कार्यक्रममा समेटेका विषयको स्वागत गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम गैरावासी नेपालीलाई उच्च प्राथमिकताका साथ समेटिनु अत्यन्त सकारात्मक कदम भएको विज्ञप्तिमा उल्लेख छ।
1: प्रतिनिधि सभाका सचिव हर्कराज राई पदमुक्त हुनुभएको छ। उहाँलाई सभामुख डोलप्रसाद अर्यालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गर्नुभएको हो। पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2075 दफा 6 खण्ड 9 बमोजिम उहाँलाई सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयबाट निकालेको विज्ञप्तिमा उल्लेख छ।
0: अर्थमन्त्री स्वर्णिम वाग्लेले सीमा क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य सामग्री खरिदमा सहजीकरण गर्ने तर संगठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा सरकार कठोर रहने बताउनु भएको छ। प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै उहाँले 100 रूपियाँ भन्दा धेरै मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था नयाँ नभएको बताउनुभयो। विगतमा यसको कार्यान्वयनमा कमजोरी र नियोजित लापरवाही भएको संकेत गर्दै उहाँले तराई मधेसका सीमावर्ती नागरिकको दैनिक जीवन सहज बनाउने नीति सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। साबुन, चिनी जस्ता अत्यावश्यक सामग्री किन्ने सर्वसाधारणप्रति सरकार उदार रहने भन्दै उहाँले संगठित अवैध तस्करी र राजस्व चुहावटमा भने निर्मम कार्यवाही गरिने चेतावनी दिनुभयो। राजस्व नियन्त्रणका लागि तीनै तहका संयन्त्र परिचालन गरिने र गृहमन्त्री तथा अर्थमन्त्रीको संयुक्त संयोजकत्वको उच्चस्तरीय राजस्व परिचालन समितिलाई सक्रिय बनाइने पनि उहाँले जानकारी गराउनुभयो। सीमा सुरक्षालाई प्रविधि मैत्री बनाउने योजना पनि सरकारले अघि सारेको छ। यसैबीच सांसदहरूले बजेट वितरण सन्तुलित र न्यायोचित बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। सांसद पुष्पराज कण्डेलले पहुँचका आधारमा बजेट वितरण हुने प्रवृत्ति अन्त्य गर्दै भौगोलिक र सामुदायिक सन्तुलन कायम गर्न आग्रह गर्नुभयो। यस्तै सांसद नरेन्द्र कुमार केरूङले देशभरका निर्माण आयोजना ठप्प भएको उल्लेख गर्दै निर्माण सामग्रीको मूल्य वृद्धिबाट सृजित समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो।
1: राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सरकार समक्ष पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानव अधिकार सम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र त्यसका लागि गरिनुपर्ने कार्यहरू समेत उल्लेख गरी आयोगले सरकार समक्ष पेश गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो। आयोगले यही वैशाख 25 पठाएको पत्रमा मौलिक हकको कार्यान्वयन, कानूनी सुधार, संक्रमणकालीन न्याय, मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना, विकास र मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्रबाट प्राप्त सुझाव र राष्ट्रिय मानव अधिकार आयोगको सुदृढीकरण गर्नुपर्ने विषय समावेश छ। पत्रमा चुनाव, मानव अधिकार एवं सार्वजनिक सेवा प्रवाह र मानव अधिकारका क्षेत्रमा गरिनुपर्ने समग्र कार्यका बारेमा विस्तृत रूपमा उल्लेख छ। आयोगले प्रेषित गरेका विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने अपेक्षा आयोगले गरेको छ।
0: निर्वाचन आयोगले राजनैतिक दलहरूसँग छलफल शुरू गरेको छ। निर्वाचन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकको मसौदामाथि आयोगले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरूसँग आज छलफल गरेको हो। सातवटा ऐनलाई एकीकृत गरी आयोगले 2080 असार 18 गते विधेयकको मसौदा सरकारलाई पठाएको थियो। यो विधेयक लामो समय गृह मन्त्रालयमा थन्किएको थियो, तर संसद विघटनपछि गृहले फेरि आयोगमा नै फर्काएको थियो। आयोगले मस्यौदामा सुझाव दिन वैशाख 15 गते दलहरूलाई पत्रचार गरेको हो।
1: अर्घाखाँचीमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या 4 पुगेको छ। ज्यान गुमाउनेमा 3 महिला र 1 पुरूष रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। सुपा देवराली मन्दिर दर्शनपछि फर्किँदै गरेका पर्वतका यात्रु चढ़ेको बस पाँडेनी गाउँपालिका 8 दुर्गा फाँटमा रहेको कुडेलेमा दुर्घटना भएको थियो। 30 चढ़ेको बस सड़कबाट झण्डै 100 मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते 22 उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची तथा मिशन अस्पताल पाल्पा पठाएको प्रहरीले जनाएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा एक महिनामै एसईई नतिजा सार्वजनिक भएको विषय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदमा नीति तथा कार्यक्रममाथिको छलफल शुरू, प्रधानमन्त्रीको व्यवहारप्रति कांग्रेसको असन्तुष्टि, संगठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा सरकार कठोर बन्ने अर्थमन्त्री वाग्लेको भनाई, राष्ट्रिय मानवाधिकार आयोगद्वारा सरकारलाई सुझाव पेश, निर्वाचन आयोगले दलहरूसँग छलफल शुरू गर्यो लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पोखरेलले सरकारले एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको हो। हिजो प्रकाशित नतिजा अनुसार 2,84,160 विद्यार्थी ग्रेडेड भई 65.98% विद्यार्थी सफल भएका छन्। 1,46,507 विद्यार्थी नन ग्रेडेड भएका छन्। नन ग्रेडेड भएका विद्यार्थीले ग्रेड वृद्धि अर्थात मौका परीक्षाको लाभ लिनेछन्।
0: यसैबीच माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक भएपछि सबै क्षेत्रबाट सकारात्मक टिप्पणी भइरहेका छन्। यसअघिका वर्षहरूमा नतिजा सार्वजनिक गर्न 2-3 महिना लाग्ने गर्थ्यो। राष्ट्रिय परीक्षा बोर्डको क्यालेण्डर अनुसार असार दोस्रो हप्ता नतिजा सार्वजनिक हुने गरेको थियो, तर यसपालि नयाँ सरकारले एक महिनामै नतिजा सार्वजनिक गर्न भनेपछि त्यही अनुसार बोर्डले 2082 एसई नतिजा एक महिनामै सार्वजनिक गरेको हो। यसपालि पहिलो पटक एक महिनामै नतिजा सार्वजनिक गर्न कसरी सम्भव भयो भनेर साथी सम्झना महर्जनले राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीलाई सोध्नु भएको छ।
7: परीक्षण प्रणालीलाई अलिकति फरक ढंगले गत विगतको भन्दा फरक ढंगले चाहिँ लग्यौं। यसपालि परीक्षा केन्द्रलाई नै परीक्षण केन्द्र मानेर त्यही परीक्षा सम्पन्न भइसकेपछि त्यहीका विशेष शिक्षकहरूबाट उत्तर पुस्तिका परीक्षण गराउने रणनीति लिएको थियो। त्यही अनुसार परीक्षा चल्दा चल्दै परीक्षा सकिएकै दिन सँगसँगै उत्तर पुस्तिकाहरू पनि परीक्षण गर्ने कार्य गरायौं। हामीले परीक्षाकै अवधिभित्रै चाहिँ केन्द्रमा पठाउनको लागि हामीले जिल्लाहरूलाई अनुरोध गरेका थियौं। त्यही अनुसार जिल्लाहरूले पठाउनु भयो। हामीले चाहिँ त्यो इन्ट्रीलाई पनि सँगसँगै लग्यौं। परीक्षा सकिनसम्म इन्ट्री पनि चाहिँ सँगसँगै अगाडि बढाउने काम गर्यौं। त्यो हामी साइड बाई साइड हरेक चाहिँ कामलाई प्यारलल्ली लग्यौं। त्यो कारणले चाहिँ समय बचत हुन सक्यो। अब दोस्रो पाटो चाहिँ परीक्षणमा गत विगतमा जति जनशक्ति सहभागी हुनुहुन्थ्यो शिक्षक साथीहरू सीमित केन्द्र हुन्थ्यो। 50-52 परीक्षण केन्द्र हुन्थ्यो। त्यहाँ सीमित साथीहरू चाहिँ सहभागी हुनुहुन्थ्यो परीक्षणमा। लामो समय झण्डै एक महिना परीक्षणमै जान्थ्यो। त्यो नभएर अहिले परीक्षा केन्द्रमा नै परीक्षण गराउँदाखेरि डे टू डे चाहिँ परीक्षण सम्पन्न भयो। बढीमा 1.5 दिनमा चाहिँ हरेक दिनका परीक्षा भएका उत्तर पुस्तिकाहरू सम्पन्न भए। त्यो हिसाबले पनि धेरै जनशक्ति परीक्षणमा यो जुट्नुभयो। परीक्षण कार्यहरू पनि समयमा सम्पन्न हुन सक्यो। साइड बाई साइड उहाँहरूले चाहिँ पठाएका मार्कसिलिपहरू, यहाँ केन्द्रमा प्राप्त भएका मार्कसिलिपहरू हामी चाहिँ सँगसँगै इन्ट्री पनि काम यहाँ शुरू गर्यौं। त्यसले गर्दा समय त्यसले चाहिँ घटाउन सहयोग पुर्यायो। अर्को चाहिँ केन्द्रमा हुने जुन इन्ट्री लगायतका चाहिँ नतिजा प्रकाशनको प्रोसिडियर हो, त्यसमा चाहिँ इन्ट्रीमा हामीले जनशक्तिलाई बढायौं। गत विगतको भन्दा जति जनशक्तिले गर्थ्यो त्योभन्दा चाहिँ डबल जस्तो गरेर हामी इन्ट्री गर्यौं। त्यसलाई रुजु गर्ने काम गर्यौं र समयको हिसाबले पनि हाम्रा चाहिँ यहाँका टिमहरू, परीक्षा नियन्त्रण कार्यालयका टिमहरू बिहान 6:30 बजेदेखि बेलुका 6:30 बजेसम्म हरेक यो एक महिना पुरै कुनै पनि दिन चाहिँ बिदा नभनिकन यहाँ खटिनु भएको छ साथीहरू। त्यो हिसाबले त्यो प्रयत्नबाट मात्रै चाहिँ यो सफल भएको हो।
8: केही अप्ठ्याराहरू आए यो काम गर्नु?
7: नियमित सेड्युल भन्दा एक्स्ट्रा चाहिँ सबैको एफोर्ट चाहिँ लाग्यो। अब त व्यक्तिगत रूपमा व्यक्तिलाई चाहिँ कतिपय अप्ठ्याराहरू पर्यो होला, तर सिस्टमेटिक हिसाबले चाहिँ अहिले परीक्षण कार्यमा धेरै शिक्षक साथीहरू, नयाँ शिक्षक साथीहरू जोडिनुभयो जो गत विगतमा जोडिनु भएको थिएन। प्रयोग हुने फर्म फर्मेटहरू, सफ्टवेयर सिस्टमसँग चाहिँ म्याचिङ हुने फारमहरू चाहिँ त्यहाँ डेभलप गरिएका थिए। ती फारमहरूको प्रयोगको विषयमा सबै साथीहरू त्यति अभ्यस्त हुनु भएको थिएन। त्यो हिसाबले कहीँ कतै चाहिँ हामीलाई अब जसरी प्राप्त हुनुपर्ने थियो त्यो रूपमा चाहिँ प्राप्त नभएको अवस्था पनि कयौं ठाउँबाट चाहिँ त्यस्ता मार्कसिलिपहरू प्राप्त भए।
8: खर्चको हिसाबले पनि बढ्यो कि?
7: खर्च त अब राज्यले दिएको केही छैन। अब हामीले चाहिँ मागेका पनि केही छैनौं। यो बिहान चाहिँ एक्स्ट्रा समयमा खटिँदाखेरि बिहानै आएर काम चाहिँ गर्ने साथीहरूलाई भात खुवाउने खाने काम बाहेक अरू चाहिँ कुनै चाहिँ एक्स्ट्रा लगानी यसमा चाहिँ भएको छैन।
8: आगामी दिनमा अब यसरी नै काम गर्न सम्भव होला?
7: अब यसरी नै यति जनशक्ति राखेर यसरी सधैँभरि त यसरी चाहिँ चल्दैन। यो बिहान चाहिँ अब 12-13 घण्टा एउटा कर्मचारीलाई खटाएर चाहिँ खटिएर काम गरेर चाहिँ पार लाग्न सक्दैन। अब यसपालि अब राज्यले चाहिँ दिएको दायित्व पहिलोचोटि हो, प्रयास गरौँ भनेर यो टिमले चाहिँ गर्यो। सिस्टम डेभलप गर्यो भने र जनशक्ति अब यो व्यवस्थापन गर्ने टेक्नोलोजीलाई चाहिँ अलिकति प्रभावकारी चाहिँ बनाउने, हामी कहाँ चाहिँ त्यही किसिमको टेक्नोलोजीहरू त्यही किसिमको चाहिँ दक्ष जनशक्तिहरू बनायो भने सम्भव हुन्छ, यसलाई निरन्तरता दिँदा चाहिँ उपयुक्त हुन्छ। जहाँ परीक्षण केन्द्र हो कम्तीमा परीक्षण केन्द्र हरेक परीक्षण केन्द्रबाट इन्ट्री गर्ने व्यवस्था नसके पनि जिल्लाबाट इन्ट्री गर्ने व्यवस्था गर्न सकियो, त्यो नेटवर्किङ गर्न सकियो भने यसलाई सहज रूपमा चाहिँ अगाडि लैजान सकिन्छ। जोड्नु चाहिँ प्रविधिसँगै जोड्नुपर्छ।
0: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टोकराज अधिकारी। नेपाल दर्पणमा खबरकै सिलसिला। अहिले बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। हिजोदेखि सक्रिय भएको प्रणालीले बितेको 24 घण्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाड़ी तथा हिमाली क्षेत्र बाहेक सबैजसो ठाउँमा पानी परेको छ। बितेको 24 घण्टामा सबैभन्दा धेरै पानी म्याग्दीको तातो पानीमा 104.2 मिलिमिटर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आउँदो 3 दिनसम्म देशभर मौसम बदली र वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई मधेशका केही ठाउँमा पनि मेघगर्जन सहित वर्षा हुन सक्ने अनुमान छ। मौसमविदहरूका अनुसार प्री मनसून थप सक्रिय बन्दै गएकाले दिउँसोपछि बदली हुने र चट्याङ हावाहुरी र छोटो समयको वर्षाको सम्भावना बढ़ी रहन्छ।
1: सगरमाथामा यस वर्षको वसन्तकालीन सिजनको आरोहणका लागि बाटो बनाउने टोली शिखर नजिक पुगेको छ। दोस्रो शिविरभन्दा माथिको बाटो बनाउने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिसन अपरेटर एसोसिएशन अफ नेपालका अनुसार डोरी टाङ्दै बाटो खुलाउन गएका अनुभवी आरोहीको टोली 7906 मिटरमा रहेको दक्षिण कोलमा पुगेर अहिले 8400 मिटरमा रहेको बालकनी खण्डतिर डोरी टाङ्ने गर्ने काम गरिरहेको छ। अहिले मौसम लगायत काम राम्रो भइरहेको छ। यदि मौसम प्रतिकूल वा अरू कुनै समस्या नआएमा भोलि बिहानसम्म डोरी टाङ्ने टोली सगरमाथाको शिखरमा पुग्ने कम्पनीले जनाएको छ। हरेक आरोहण सिजनमा सगरमाथामा डोरी टाङ्ने काम अत्यन्त महत्वपूर्ण मानिन्छ, जसले सयौं आरोहीका लागि सुरक्षित मार्ग सुनिश्चित गर्ने गर्दछ। यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै 492 जनाले अनुमति लिएका छन् भने सगरमाथाबाट मात्रै रोयल्टी बापत 1 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन भएको छ। सर्वोच्च शिखरको आरोहण हरेक वर्ष विश्वव्यापी चर्चाको विषय बन्ने गरेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
9: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
9: हाम्रा सेवाहरू
5: ओपीडी सेवा,
9: विशेषज्ञ ओपीडी सेवा,
5: निशुल्क औषधि वितरण,
9: सशुल्क फार्मेसी सेवा,
5: फिजियोथेरापी सेवा,
9: अकुपंचर सेवा,
5: योग परामर्श सेवा,
9: क्रियाकल्प सेवा,
5: पूर्व कर्म पंचकर्म सेवा,
9: छार सूत्र सेवा,
5: जलौका सेवा,
9: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
9: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96, 98-514-2463।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। हिजो बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 39.44 अंकले घटेर 2744.40 बिन्दुमा झरेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको सूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र व्यापार समूहको सूचक 2% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 251 कम्पनीको शेयर घटेकोमा 13 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज फर्स्ट माइक्रो फाइनेन्स लघुवित्तको शेयर झण्डै 12.5% घटेको छ। समग्रमा बजार घटेको दिन धौलागिरी लघुवित्तको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.61 अर्ब करोड़को कारोबार भएकोमा आज 338 कम्पनीका 1.06 करोड़ किता शेयर 4.66 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
0: अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष 82-83 को 9 महिनामा 16.59 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स आप्रवाह 39.1% वृद्धि भएको हो। राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 82-83 को 9 महिना अर्थात गएको चैतसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह 10.2% बढ़ेको थियो।
1: नेपाल लियर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको छ। संघको हिजो बसेको बैठकले अण्डा उत्पादक किसानको राय, परामर्श र सिफारिशका आधारमा आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। नयाँ निर्णय अनुसार चितवनलाई आधार मानेर एक्सएल अण्डाको मूल्य प्रति क्रेट 500 रूपियाँ कायम गरिएको छ। यसअघि एक्सएल अण्डाको मूल्य 465 रूपियाँ थियो। त्यसै गरी ठूलो अण्डाको मूल्य प्रति क्रेट 485 रूपियाँ निर्धारण गरिएको छ। यसअघि यसको मूल्य 450 रूपियाँ रहेको थियो। मीडियम अण्डाको मूल्य 435 रूपियाँ कायम गरिएको संघले जनाएको छ। यसअघि मीडियम अण्डा 400 रूपियाँमा कारोबार हुँदै आएको थियो। यस्तै सानो अण्डाको मूल्य प्रति पेटी 2500 रूपियाँ निर्धारण गरिएको छ। यसअघि सानो अण्डाको मूल्य 2300 रूपियाँ रहेको संघका सचिव मदन पोखरेलले जानकारी दिनुभयो।
0: नेपाली सेनाले संखुवासभाको भोटखोला गाउँपालिका चापताङ होमपाङ सड़क निर्माण सम्पन्न गरेको छ। राष्ट्रिय गौरवको यो सड़कले भारत, नेपाल र चीनलाई जोड्छ। भारतको जोगबनीबाट विराटनगर हुँदै केमाथाङका जोड्ने नेपालको सबैभन्दा छोटो त्रिदेशीय व्यापारिक मार्गको यो एक हिस्सा हो। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको यो कोशी राजमार्ग 390 किलोमिटर रहेको छ।
1: तनहुँको आबु खैरेनी गाउँपालिका 5 र चितवनको भरतपुर महानगरपालिका 29 जोड्ने घुमाउनेमा रहेको त्रिशुली नदीमाथिको मोटरवेल पुल निर्माणमा व्यापक ढिलासुस्ती भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको छ। पोखरा नारायणगढ सड़क अन्तर्गत बुद्ध सिंह मार्गमा निर्माणाधीन पुलको काम 12 वर्षसम्म पनि पूरा नभएपछि सड़क डिभिजन कार्य दमौलीले निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको हो।
0: चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खौर स्वर सौराहामा यस आर्थिक वर्षमा 4 छावा जन्मिएका छन्। गएको आर्थिक वर्षमा 2 छावा जन्मिएका थिए। थप एउटा हात्तीले यस वर्ष बच्चा जन्माउने अवस्थामा पुगेको छ। प्रजनन केन्द्रका प्रमुख मनपूरण चौधरीका अनुसार तमोर, रिमझिम, लोकतन्त्र र तीर्थमान कलीले यस वर्ष छावा जन्माएका हुन्। तीर्थमान कलीले पोथी र अरूले भाले छावा जन्माएका छन्। अहिले केन्द्रमा 9 माऊ, 1 तालिमी बच्चा र 6 साना बच्चा रहेका छन्।
1: मानव सेवा आश्रमले सड़क भेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर मेची महाकाली राष्ट्रिय उद्धार यात्रा 2083 शुरू गरेको छ। पूर्वी नाका झापाको काकर भिटा मेची पुलमा हिजो बेलुका दीप प्रज्वलन गरी शुरू भएको उद्धार यात्रा आउँदो जेठ 22 गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुनेछ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। सन् 2026 को पहिलो 3 महिनामा तालिबान सेना र पाकिस्तानी सेनाबीचको सीमापार द्वन्दका कारण कम्तीमा 372 अफगानी नागरिकको ज्यान गएको छ। दुई देश बीचको द्वन्दका कारण अन्य 397 घाइते भएका संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। सन् 2021 तालिबान सत्तामा फर्किएपछि अफगानिस्तान र पाकिस्तान बीच सीमापार झडपहरू उल्लेखनीय रूपमा बढ़ेका खबरमा उल्लेख छ। तालिबान सरकारले आतंककारीहरूलाई आश्रय दिइरहेको पाकिस्तानले आरोप लगाएको छ। यद्यपि यो आरोपको तालिबानले खण्डन गर्दै आएको छ। यसैबीच पाकिस्तानले यस वर्षको शुरूदेखि द्वन्दमा 130 पाकिस्तानी नागरिक र सुरक्षाकर्मी मारिएका बताएको छ। अफगानिस्तान र पाकिस्तान बीच लामो समयदेखि चलिरहेको सीमापार झडप गएको वर्षको अक्टोबरमा झनै चर्किएको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू एकदिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको छ। वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। नेपालका गुलशन झाले नट आउट 61, दिवेन्द्र सिंह ऐरीले 55 रन बनाए। स्कटल्याण्डका ब्राड करीले 3 विकेट लिए। यसअघि किर्तिपुरको त्रिविकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सेलले 75 रन बनाए। नेपालका सन्दीप लामी छानेले 4 तथा करण केसी र नन्दन यादवले 2-2 विकेट लिए। यो जितसँग स्कटल्याण्डले 29 खेलमा 36 अंक सहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल 25 खेलमा 18 अंक सहित 7 स्थानमा छ। आजदेखि शुरू भएको लीग टू श्रृंखलामा नेपाल स्कटल्याण्ड अमेरिका सहभागी छन्। नेपालले दोस्रो खेलमा जेठ 2 गते अमेरिकासँग, तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8मा अमेरिकासँग फेरि खेल्नेछ। यसअघि नेपालले घरेलू मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स यूएईसँग लीग टू श्रृंखला खेलेको थियो। यो श्रृंखलामा नेपालले 4 मध्ये 3 खेल जितेको थियो। यसबीचमा नेपालको ए टोलीले अमेरिका र स्कटल्याण्डसँग 2-2 वटा अभ्यास खेल खेलेकोमा सबै जितेको थियो।
0: खेलका अर्को प्रसंगमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद खेल्दैछन्। यो खेल अहमदाबादको नरेन्द्र मोदी रंगशालामा पाउने 8 बजे शुरू हुनेछ। प्रतियोगितामा हैदराबाद अंक तालिकाको दोस्रो र गुजरात तेस्रो स्थानमा छ। दुवै टोलीले 11 खेलमा 7 जीतसहित 14 अंक जोडेका छन्। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 6 पटक भेट भएकामा गुजरात 5 र हैदराबाद 1 खेलमा विजयी भएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: संसदमा नीति तथा कार्यक्रम माथिको छलफल शुरू। प्रधानमन्त्रीको व्यवहारप्रति कांग्रेसको असन्तुष्टि। एमाले सेनाको भूमिकामा प्रश्न उठायो।
0: संगठित तस्करी र राजस्व चुहाट नियन्त्रणमा सरकार कठोर बन्ने अर्थमन्त्री वाग्लेको भनाई। बजेट वितरण सन्तुलित बनाउन सांसदहरूको माग।
1: एसईमा नन ग्रेडेड विद्यार्थीको लागि पूरक परीक्षा तयारी, कक्षा सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी। दक्ष जनशक्ति र प्रविधिमा सुधार गर्न सके महिना दिनमै नतिजा निकाल्ने कामलाई निरन्तरता दिन सकिने।
0: तालिबान र पाकिस्तानी सेनाबीचको द्वन्द्वका कारण 3 महिनामा 372 अफगानी नागरिकको ज्यान गएको राष्ट्रसंघको भनाई। 2021मा तालिबान सत्तामा फर्किएपछि दुई देशबीच सीमापार झडप बढ़्यो।
1: र लीग टू क्रिकेटमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। आईपीएल क्रिकेटमा आज राति गुजरात र हैदराबाद खेल्दै
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास तापकाई र हृदय रिमाल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
11: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
12: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: अरे गुरुजी इनहरु को हुन त
1: इनीहरु चाहिँ नि पाखा पकेरमा हजुर जस्तै मान्छेलाई घुमाउने केटाहरु नि ठ्याक्कै एक महिना अगाडि माथि भिरबाट पहिरो खसेर सबै पहिरोमा परेर बितेका थिए

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित छु दीपिका सुनार। तपाईँ यो खबर एफएम ब्यान्डको 89.6 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट अर्घाखाँचीमा बस दुर्घटना, 4 जनाको ज्यान गयो, घाइते 22 को उपचार चल्दै। उपभोक्ताको स्वास्थ्यसँग खेलवाड़ गर्ने कुनै पनि व्यवसायीलाई छूट नदिने नगर प्रमुख अरियालको स्पष्ट। आज बाढ़गंगा नगरपालिका बजार क्षेत्र अनुगमन, म्याद गुज्रिएका सामान हटाउन निर्देशन। बाढ़गंगामा एसी परीक्षामा 7% विद्यार्थी उत्तीर्ण, 9 जनाले 4 GPA ल्याए, नगरको शैक्षिक गुणस्तरमा सुधार। वास्तविक ऐलानी बासिन्दाको लगत संकलन गर्ने कार्य प्रशासन र प्रहरीको काम नभएको सांसद चौधरीको कथन, मुक्त कमैयाहरू त्रासित बनेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्नुपर्नेमा जोड़। कपिलवस्तुमा 3 ट्राक्टर प्रहरीको नियन्त्रणमा, निगरानी तथा कार्यवाही प्रक्रियालाई तीव्र पारियो। र तरकारीको टोकरी बोकी बजार धाउनुपर्ने समस्याको समाधान हुँदै दाङको लमहीमा किसानहरू कृषि पेशातर्फ आकर्षित।
1: युनाइटेड अस्पताल बाढ़गंगा 4 छाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर भर्तीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा। अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
2: युनाइटेड अस्पताल बाढ़गंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: अब समाचार विस्तारमा। अर्घाखाँचीमा बस दुर्घटना हुँदा 4 जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा 3 महिला र 1 पुरूष रहेको प्रहरीले जनाएको छ। आज सुपा देउराली मन्दिर दर्शन गरेर फर्किँदै गरेका पर्वतका यात्रु सवार बस पाडिनी गाउँपालिका 8 दुर्गाफाँटमा रहेको कुडेलामा दुर्घटना भएको हो। 10-1-504 नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जीसीले जानकारी दिनुभएको छ। 30 जना चढ़ेको बस सड़कबाट झण्डै 100 मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका 22 जनालाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची तथा मिशन अस्पताल पाल्पा पठाइएको छ। कपिलवस्तुको बाढ़गंगा नगरपालिकाले नगर क्षेत्रभित्र बजार अनुगमनलाई तीव्र बनाएको छ। आजदेखि शुरू भई 1 हप्तासम्म निरन्तर अनुगमन जारी राख्ने नगरपालिकाले जनाएको छ। उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षण गर्ने उद्देश्यले नगरपालिकाको नेतृत्वमा गरिएको अनुगमनका क्रममा विभिन्न पसल तथा व्यवसायमा म्याद गुज्रिएका खाद्य सामग्री भेटिएपछि तत्काल हटाउन निर्देशन दिएको हो। नगर प्रमुख चक्रपाणी अरियाल, उपप्रमुख रीता कुमारी चौधरी, कृषि शाखा प्रमुख लेश बहादुर केसी, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, उपभोक्ता हित संरक्षण मञ्च कपिलवस्तुका अध्यक्ष

0: अध्यक्ष भेषराज पाण्डे, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर छेत्री लगायत नगरका कर्मचारी, पत्रकार लगायतको टोलीले बजार क्षेत्रका खाद्यान्न पसल, फलफूल पसल, मासु पसल, होटल तथा किराना पसलहरूको अनुगमन गरेको थियो। अनुगमनका क्रममा केही व्यवसायमा म्याद गुज्रिएका सामग्री, अस्वस्थकर ढंगले राखिएका खाद्य वस्तु तथा सरसफाईमा कमजोरी देखिएको नगरपालिकाले जनाएको छ। टोलीले त्यस्ता सामग्री तत्काल हटाउन तथा आगामी दिनमा उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ। जितपुर 4 नम्बरमा संचालित धेरै जसो मासु पसलले आधारभूत मापदण्ड पूरा नगरेको पाइएकाले एक हप्ताभित्र मापदण्ड अनुसार नगरी बन्द गर्ने समेत चेतावनी दिएको छ। अनुगमनपछि नगर प्रमुख अर्यालले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड़ गर्ने कुनै पनि व्यवसायलाई छूट नदिने स्पष्ट पार्नुभयो। उहाँले बजारलाई व्यवस्थित, सुरक्षित र उपभोक्ता मैत्री बनाउन नगरपालिका निरन्तर अनुगमनमा रहने बताउँदै भन्नुभयो, व्यवसायले नाफाभन्दा पहिले उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ। म्याद गुज्रिएका सामग्री बिक्री गरेको पाइएमा अब कड़ा कार्यवाही हुनेछ। उपप्रमुख रीता कुमारी चौधरीले बजार अनुगमन नियमित प्रक्रिया भएको उल्लेख गर्दै उपभोक्तालाई सचेत बन्न आग्रह गर्नुभयो। उहाँले किनमेल गर्दा प्रत्येक उपभोक्ताले सामानको म्याद, गुणस्तर र सरसफाईमा ध्यान दिन जरूरी रहेको बताउनुभयो। नगरपालिकाले स्वास्थ्य बजार व्यवस्थापनका लागि निरन्तर काम गरिरहेको छ, उहाँको भनाई छ। उपभोक्ता हित संरक्षण मञ्च कपिलवस्तुका अध्यक्ष भेषराज पाण्डेले बजारमा अझै पनि केही व्यवसायी लापरवाही गर्ने गरेको पाइएको बताउनुभयो। उहाँले उपभोक्ताको अधिकार सुरक्षित गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै व्यवसायीलाई कानून अनुसार व्यापार गर्न आग्रह गर्नुभयो। उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड़ गर्ने जो कोहीलाई कानूनी दायरेमा ल्याउनुपर्छ, उहाँको भनाई छ। नगरपालिकाले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिँदै नियम विपरीत काम गर्ने व्यवसायमाथि आवश्यक कार्यवाही गरिने जनाएको छ। साथै पुनम्याद गुज्रिएका वा गुणस्तरहीन सामग्री बिक्री वितरण गरेको पाइएमा सम्बन्धित पसल सील समेत गरिने चेतावनी अनुगमन टोलीले दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसई 2082 नतिजा अनुसार बाडंगा नगरपालिकाभित्रका विद्यालयहरूको समग्र नतिजा 67.50% रहेको छ। नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट परीक्षामा सहभागी कुल 1809 जना विद्यार्थी मध्ये 1221 जना विद्यार्थी विभिन्न जीपीए प्राप्त गर्दै उत्तीर्ण भएका छन्। एक सामग्री
1: राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसई 2082 नतिजा अनुसार बाणगंगा नगरपालिका भित्रका विद्यालयहरूको समग्र नतिजा 67.50% रहेको छ। नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट परीक्षामा सहभागी कुल 1809 जना विद्यार्थी मध्ये 1221 जना विद्यार्थी विभिन्न जीपीए प्राप्त गर्दै उत्तीर्ण भएका छन् भने 588 जना विद्यार्थीको नतिजा एनजीआईको विवरणमा उल्लेख छ। नतिजा अनुसार 4 जीपीए ल्याउने 9 जना विद्यार्थी रहेका छन्। यस्तै 3.60 देखि 3.99 जीपीए ल्याउने 183 जना, 3.20 देखि 3.59 जीपीए ल्याउने 394 जना, 2.80 देखि 3.91 जीपीए ल्याउने 447 जना, 2.40 देखि 2.79 जीपीए ल्याउने 174 जना तथा 2.00 देखि 2.39 जीपीए ल्याउने 14 जना विद्यार्थी रहेका छन्। नगरभित्रका केही विद्यालयले 100% नतिजा हासिल गरेका छन्। जनता मावि, बाल मावि, बाणगंगा मावि, लोगाई मावि, ज्ञानपुञ्ज इंग्लिश बोर्डिङ स्कूल, गोल्डेन होराइजन बोर्डिङ स्कूल, बालज्योति बोर्डिङ स्कूल, स्काइलर इंग्लिश बोर्डिङ स्कूल, कपिल वस्तु ज्ञानपुञ्ज शिक्षा सदन बैदौली, युनाइटेड स्टुडेन्ट एकाडेमी चप्परगाउँ, पारिजात इंग्लिश बोर्डिङ स्कूल बाढगंगा, अन्नपूर्ण विद्या मन्दिर कोपवा, मनकामना संस्कृति महावीर नन्दनगर, एभरग्रीन इंग्लिश बोर्डिङ स्कूल बरवा, सगरमाथा विद्या मन्दिर जिनुवा, भूपुसैनिक इंग्लिश बोर्डिङ स्कूल बाढगंगा तथा चिल्ड्रेन प्याराडाइज बोर्डिङ स्कूल बोडगाउँले 100% नतिजा ल्याउन सफल भएका छन्। यस्तै हिलबर्ट इंग्लिश बोर्डिङ स्कूल पिपरा, कपिलवस्तु विद्या मन्दिर लोगाई, हतौसा लिटिल स्टार ओधारी तथा गोल्डेन होराइजन इंग्लिश बोर्डिङ स्कूल गजेडा समेत उत्कृष्ट नतिजा हासिल गरेका छन्। नगरपालिका भित्र सबैभन्दा धेरै विद्यार्थी सहभागी भएको जनता मावि पिपरामा 260 विद्यार्थी मध्ये 74.23% विद्यार्थी उत्तीर्ण भएका छन् भने बाढगंगा मावि लोगाईमा 208 विद्यार्थी मध्ये 72.12% विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा शाखाका अनुसार यस वर्षको नतिजाले नगरभित्रको शैक्षिक अवस्था सुधार उन्मुख रहेको संकेत गरेको छ। उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विद्यालय, शिक्षक तथा अभिभावकलाई नगरवासीले बधाई दिएको छ। यसैबीच कपिलवस्तुको सुदोदन गाउँपालिका एक स्थित श्री सनलाइट इंग्लिश बोर्डिङ स्कूलका विद्यार्थी आसित भूषालले माध्यमिक शिक्षा परीक्षा एसीमा 4 GPA प्राप्त गर्नुभएको छ। उत्कृष्ट नतिजा हासिल गरेपछि विद्यालयले उहाँलाई 51,000 रूपियाँ नगद पुरस्कार दिने घोषणा गरेको छ। विद्यालयका संस्थापक एसएन त्रिपाठीले 4 GPA ल्याउने विद्यार्थीलाई 51,000 रूपियाँ पुरस्कार दिने घोषणा यसअघि नै गरिएको र सोही अनुसार आसित भूषाललाई पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो। यस वर्ष विद्यालयबाट यसही परीक्षामा सहभागी 17 जना विद्यार्थी सबै उत्तीर्ण भएका छन्।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र चौधरीले भूमिहीन सुकुम्बासी मुक्त कमैया तथा वास्तविक कैलानी वासिन्दाको लगत संकलन गर्ने कार्य प्रशासन र प्रहरीको काम नभएको बताउनु भएको छ। दाङको दंगीशरण गाउँपालिका 3 चखुरामा आयोजित अन्तर प्रदेश स्तरीय मटवा बढ़घर भलमांस सम्मेलन तथा अनुभव आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो। उहाँले प्रशासन र प्रहरीको मुख्य जिम्मेवारी शान्ति सुरक्षा कायम गर्नुभएको उल्लेख गर्दै भूमिहीन सुकुम्बासी र मुक्त कमैयाको नाममा बस्तीमा पुगेर नगद संकलन गर्दा नागरिक मात्रा सृजना भएको बताउनुभयो। प्रहरी र प्रशासनले बस्ती बस्तीमा पुगेर नगद संकलन गर्न थालेपछि वास्तविक सुकुम्बासी भूमिहीन तथा मुक्त कमैयाहरू त्रासित बनेको भन्दै उहाँले त्यस्ता गतिविधि तत्काल रोक्नुपर्नेमा जोड़ दिनुभयो। सरकारले स्थानीय तहसँग समन्वय गरेर नीति अनुसार काम गरिरहेको उल्लेख गर्दै उहाँले नीति विपरीत कुनै पनि निकाय अघि बढ़न नहुने धारणा राख्नुभयो। सांसद चौधरीले वास्तविक भूमिहीन सुकुम्बासी र मुक्त कमैयाको बस्तीमा डोजर नचलाइएको दावी गर्नुभयो। उहाँले काठमाण्डुको भैंसेपाटी बालुवाटार लगायत क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर बनेका संरचनामाथि मात्र कार्यवाही भएको स्पष्ट पार्नुभयो। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घरती मगरले वर्षे अधिवेशनमा थारू समुदायको प्रथा जनित मटबा बढ़घर विधेयक पेश हुने बताउनु भएको छ। दाङको दंगीशरण गाउँपालिका 3 चखौरामा आयोजित अन्तर प्रदेश स्तरीय मटवा बढ़घर भलमांस सम्मेलन तथा अनुभव आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त जानकारी दिनुभएको हो। थारू समुदायको बाहुल्यता रहेको प्रदेशमा समेत बर्घर ऐन निर्माणमा ढिलाइ हुनु दुखद भएको उल्लेख गर्नुभयो। बर्घर प्रथा थारू समुदायको परम्परा मात्र नभई पहिचान, संस्कृति र सभ्यता भएको उल्लेख गर्दै उहाँले यसको संरक्षण तथा प्रवर्धन गर्नु राज्यको दायित्व भएको धारणा राख्नुभयो। बर्घर प्रथामा समग्र थारू समुदायको संस्कार, संस्कृति र पहिचान जोड़िएकाले यसलाई जोगाउन आवश्यक रहेको उहाँको भनाइ छ। दलित समाज विकास केन्द्र कपिलवस्तुद्वारा यसतरा गाउँपालिकालाई विपद खोज तथा उद्धारका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ। अस्ट्रेलिया एण्ड युनाइटेड मिशन टू नेपाल र दलित समाज विकास केन्द्रको सहयोगमा गाउँपालिकाको स्थानीय आपतकालीन कार्य संचालन केन्द्र वैदौलीलाई विभिन्न सामग्री प्रदान गरिएको हो। हस्तान्तरण गरिएका सामग्रीमा 10 थान सेफ्टी ज्याकेट, 5 थान लाइफ वेयरिङ रिङ, 10 थान सर्चिङ लाइट, 1 सेट फर्स्ट एण्ड किट गम्बुट, 10 थान सेफ्टी ग्लोभ्स, 2 थान होल्डिङ स्टेचर, 5 थान बेल्चा, 4 थान बाल्टिन, 5 थान स्टील मग, 4 किलो डोरी, 4 थान सेफ्टी कोण, 5 थान कोदालो तथा 10 थान फायर ब्ल्याङ्केट रहेका छन्। कार्यक्रममा पालिकाका स्थानीय आपतकालीन संचालन केन्द्रका फोकल व्यक्ति श्यामु यादवले विपदको समयमा आवश्यक सामग्री अभाव हुने समस्या रहेको उल्लेख गर्दै प्राप्त सामग्रीले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो। केन्द्रका खरिद समितिका संयोजक सुनिल चमारले गाउँपालिकामा बाढ़ी, आगलागी तथा अन्य विपदका घटनामा तत्काल परिचालन गर्न सकिने सामग्री उपलब्ध गराइएको बताउनुभयो। उहाँले समुदाय स्तरमा विपद पूर्व तयारी र उद्धार क्षमतालाई मजबूत बनाउन सामग्री हस्तान्तरण गरिएको बताउनुभयो। हस्तान्तरण कार्यक्रममा फिल्ड सुपरभाइजर लगन्न हरिजन, सहजकर्ता सुनिल चमार, लेखा अधिकृत सन्तोष लोहार लगायतको सहभागिता रहेको थियो। पालिकालाई सामग्री हस्तान्तरण गरिएको छ। कपिलवस्तुको विजयनगर गाउँपालिका 2 मा बारिस्टा तालिम शुरू भएको छ। 2 नम्बर ओडा कार्यालयको सहयोग र एसपीएसए कम्प्युटर इन्स्टिच्यूटको प्राविधिक सहयोगमा बारिस्टा तालिम सञ्चालन गरिएको वडा कार्यालयमा कार्यरत कर्मचारी प्रवेश अहमद खाले बताउनुभयो। वडा कार्यालयले युवाहरूलाई लक्षित गर्दै 35 दिने सिपमूलक बारिस्टा तालिम आजदेखि शुरू गरेको बताउनुभयो। वडाभित्रका 20 जना युवा युवतीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित तालिम उक्त शुरू गरिएको वडा कार्यालयले जनाएको छ। तालिम मार्फत युवाहरूलाई कफी बनाउने कला, ग्राहक सेवा तथा व्यावसायिक सिप प्रदान गरिने एसपीएसए कम्प्युटर इन्स्टिच्यूटका प्रमुख सुभाष यादवले बताउनुभयो। तालिम उद्घाटन कार्यक्रममा वडा अध्यक्ष नेपाल चौधरीले युवाहरूलाई सिपसँग जोडेर रोजगारी तथा स्वरोजगारको अवसर सृजना गर्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले युवाहरूलाई सिपसँग जोड्न सके मात्रै आत्मनिर्भर बनाउन सकिने बताउँदै यस्ता तालिमले भविष्यमा रोजगारी सृजना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। यसै वडा सदस्य नितु दर्जीले सिकेको सिपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्दै युवाहरूलाई अवसरको सदुपयोग गर्न सुझाव दिनुभयो। सिप सिकेर मात्र नभएर त्यसलाई व्यवहारमा लागू गरेर आय आर्जनमा जोडिनु आवश्यक रहेको उहाँको भनाइ छ। कार्यक्रममा सहभागी युवाहरूले तालिमबाट व्यावसायिक ज्ञान र व्यवहारिक सिप हासिल हुने अपेक्षा गरेका छन्। कार्यक्रममा कार्यपालिका सदस्य रुन्नति देवी पाण्डे, वडा सदस्य सहरू भर लगायतको उपस्थिति रहेको थियो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले 3 वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर 12 अन्तर्गत पिपरा हावा क्षेत्रबाट लु 4 3128 नम्बरको ट्र्याक्टर अवैध रूपमा बालुवा ओसार पोसार गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय तौली हावाबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको ट्र्याक्टरलाई आवश्यक कार्यवाहीका लागि कपिलवस्तु नगरपालिकाको कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताउनुभयो। त्यसै गरी बुद्धभूमि नगरपालिका 10 स्थित गगनी खोलाबाट पनि 2 वटा ट्र्याक्टर अवैध रूपमा बालुवा उत्खनन तथा ढुवानी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गोरीसिङेबाट खटिएको प्रहरी टोलीले लु 0100 117 नम्बरको ना 7 र 3794 नम्बरका ट्र्याक्टरहरू बालुवा लोड गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। प्रहरीले बालुवा सहित दुवै ट्र्याक्टरलाई आवश्यक कार्यवाहीका लागि बुद्धभूमि नगरपालिकाको कार्यालय पठाएको जनाएको छ। जिल्लामा नदी तथा खोलाबाट हुने अवैध बालुवा उत्खनन र ओसार पोसार नियन्त्रणका लागि प्रहरीले निगरानी तथा कार्यवाहीलाई तीव्र बनाएको छ। धानको लम्बाईका किसानहरू कुनै समय एका बिहानै तरकारीको टोकरी बोकेर बजार बजार डुलेर तरकारी बिक्री गर्नुपर्ने बाध्यता रहेको थियो। त्यसरी बिक्री गर्दा आफूले उत्पादन गरेको तरकारीले उचित मूल्य पनि नपाउने र निकै शास्ति खेप्नुपर्ने अवस्था थियो। तर गाउँमै किसानले उत्पादन गरेको तरकारी सहकारी संस्थाले किन्न थालेपछि किसानहरूलाई बजार पुगेर तरकारी बिक्री गर्नुपर्ने कष्ट र उचित मूल्य नपाउने समस्याबाट मुक्त मात्र पाएका छैनन्, जसले गर्दा किसानहरू कृषि पेसातर्फ आकर्षित देखिन थालेका छन्। एक रिपोर्ट।
1: दाङको लमई नगरपालिका दुई सोनपुरका मानपति चौधरीलाई उज्यालो नहुँदै लमई बजार पुग्न हतार हुन्थ्यो। विगतमा उहाँले आफूले उत्पादन गरेको तरकारी बिक्री गर्न दिनौ जस्तो उज्यालो नहुँदै लमई बजार पुग्ने गर्नुहुन्थ्यो। यसरी बिक्री गर्दा निकै कष्ट हुने, आफूले भने जस्तो बजार मूल्य नपाउने समस्या थियो। तर आजभोलि मानपति तरकारी बिक्री गर्न लमई बजार जान छोड्नुभयो। उहाँ जस्तै सही ठाउँकी फूलमाया चौधरी पनि आफूले उत्पादन गरेको तरकारी बिक्री गर्न बजार जान छोड्नु भएको छ। उहाँहरू जस्तै अन्य किसानहरूले पनि आफूले उत्पादन गरेका तरकारीहरू बजार नगई गाउँमै रहेको समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको तरकारी संकलन तथा बिक्री केन्द्रमा बिक्री गर्न थाल्नु भएको छ। संस्थाले किसानले उत्पादन गरेका तरकारीहरू धमाधम किन्न शुरू गरेको छ। बिना झन्झट आफूले उत्पादन गरेको तरकारी उचित मूल्यमा आफूले उत्पादन गरेको तरकारी उचित मूल्य पाउन थालेपछि किसानहरूको ओठमा मुस्कान मात्र होइन कृषि कर्मतर्फ थप आकर्षित देखिन थालेका छन्।
2: तरकारी संकलन केन्द्र व्यवस्थापन गरेपछि हामीलाई धेरै सजिलो भएको थियो। पहिला हामी साँझ टिप्थ्यौँ अनि त्यो टिपेर किलो किलो बनाउँथ्यौँ, प्लास्टिकमा पोकै पोकै पारेर अनि साँझ 9-10 बजेसम्म बनाउँथ्यौँ अनि बिहानै उठ्ने बित्तिकै फेरि 2-3 बजे उठेर त्यो भारी बनाउने अनि त्यहाँ बजारमा जाने बेच्न अनि हामीलाई धेरै असहज थियो।
3: समुन्नति सहकारी संकलन केन्द्र पसौरे भएपछि अनि हामीलाई धेरै असहज भएको छ। अनि अहिले वर्षमा छ टमाटर खेती गरेका थियौँ, 1 कट्ठामा लगभग 80,000 जति मैले टमाटर
1: लमी नगरपालिका दुई केरुनिया स्थित समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड आफ्नै नयाँ भवन सरेसँगै तरकारीको बजारीकरणलाई थप व्यवस्थित बनाएको छ। वर्षौंदेखिको प्रयासपछि सहकारीले आफ्नै संरचना निर्माण गरी औपचारिक रूपमा तरकारी संकलन तथा बिक्री वितरण कार्य शुरू गरेको छ। सघन शहरी विकास भवन तथा निर्माण कार्यालय घुराई दाङको 1 करोड़ लागतमा 2 तले 2 हल सहित 1 अफिस र 1 कर्मचारी कक्ष सहितको एउटा भवन र सही भवन सँगै हेफर इन्टरनेशनल नेपालको 20,50,000 लागतमा 1 तले अर्को भवन निर्माण गरिएको सहकारीका फिल्ड संयोजक सुराज चौधरीले जानकारी दिनुभयो। सहकारीले गत आर्थिक वर्ष 2082 साउन 1 गतेदेखि चैत मसान्तसम्म 82,000 केजी तरकारी बिक्री गरेर कुल 28,50,000 रुपियाँ बराबरको कारोबार गरेको छ।
4: शहरी भवन निर्माण प्रणालीबाट 1 करोड़को चाहिँ लागतमा भवन निर्माण चाहिँ सम्पन्न भएको छ र हेफर इन्टरनेशनल नेपाल र समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्थाको संयुक्त लगानीमा करिब 22,00,000 लागतमा चाहिँ
1: हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्रद्वारा सञ्चालित आईएएलबीसी परियोजनाको सहयोगमा सञ्चालनमा आएको सहकारीले 11 सहकारीबाट संकलन गरेको दैनिक 14 टन तरकारी बिक्री गर्ने लक्ष्य राखेको छ। संकलित तरकारी दाङ सहित बुटोल पाल्पा जिल्लासम्म पुर्याउने गरिएको छ, जसले गर्दा किसानहरूमा पनि कृषि पेसातर्फ आकर्षक बढेको र उत्पादनले उचित मूल्य पाएको हेफर इन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम अधिकृत महेश कुमार आचार्यले बताउनुभयो।
5: त्यो तरकारी प्रशोधन केन्द्रको अन्डरमा 11 सहकारीहरूलाई हामीले विकास गरेका छौँ। त्यो 11 सहकारीहरू यो प्रशोधन केन्द्रको कलेक्सन पोइन्टहरू हुन्। ती कलेक्सन पोइन्टहरूमा 1300 किसानहरू चाहिँ आबद्ध भएको छन्। त्यो 1300 किसानहरूले विभिन्न सहकारीमा आबद्ध भएर तरकारी उत्पादन गर्नुहुन्छ। त्यो उत्पादन भएको तरकारी अन्तिममा यो प्रशोधन केन्द्रमा आउँछ र यो प्रशोधन केन्द्रबाट अरू बजारहरूमा जान्छ।
1: सहकारीले अब आफ्नै भवनबाट उत्पादित तरकारीको संकलन परिशोधन तथा बजारीकरण गर्ने व्यवस्था मिलाएको छ। परियोजना अन्तर्गत दाङ र सल्यान जिल्लाका 10 सहकारीमा आबद्ध सदस्यहरूलाई व्यावसायिक रूपमा तरकारी उत्पादन तर्फ अभिप्रेरित गरिएको छ। यस प्रणालीले किसानले उत्पादन गरेका तरकारी उचित मूल्यमा बिक्री हुने र बजारमा आपूर्ति व्यवस्थापन समेत प्रभावकारी हुने ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले बताउनुभयो।
6: समुन्नति सामाजिक उद्यमी महिला सहकारी केन्द्रलाई मुख्य केन्द्रबिन्दु गरेर विभिन्न 10 सहकारी संस्थाहरूको सदस्यहरूले किसानहरूले उत्पादन गरेको तरकारीहरूलाई समुन्नतिको यो पशुधन केन्द्र मार्फत त्यही तरकारीहरूलाई ग्रेडिङ गर्ने, प्याकेजिङ गर्ने र उत्पादन र यसमा विशेष गरेर किसानहरूलाई उत्पादन गर्नको लागि विभिन्न किसिमको अर्ग्यानिक तरिकाबाट विभिन्न प्रविधि मार्फत सिकाउने तालिमहरू दिने कामहरू गरिरहेको छ।
1: सहकारीको आफ्नै भवनबाट शुरू गरिएको यो पहलले दाङ जिल्लामा कृषि व्यवसायको आधुनिकरण र बजार व्यवस्थापनमा सकारात्मक प्रभाव पार्नेछ। तसर्थ यस खालका कार्यलाई निरन्तरता दिन सबै क्षेत्रबाट आवश्यक सहयोग जरूरी छ। दाङको दिखुरीबाट हाम्रा सहकर्मी सन्तोष कुमार गुप्ताको रिपोर्ट।
0: रिपोर्टपछि अब बाँकी प्रसंग। नेपालगंज 14 महेन्द्रनगरमा रहेको प्रदेश शासन केन्द्रलाई कुनै पनि हालतमा बाँकेबाट दाङ सार्न नदिने निर्णय गर्दै त्यसका लागि पहल पैरवी र आन्दोलनको अगुवाई गर्न एक कार्यदल गठन गरिएको छ। सोमबार नेपालगंजमा नागरिक समाज बाँकी राज्य नगरेको बाँके जिल्लाबाट सरकारी कार्यालयहरू स्थानान्तरण हुँदै गएको सन्दर्भमा सरकार र समाधान विषयक वृहत अन्तर्क्रियामा उक्त निर्णय गरिएको हो। गुल्मीको मदाने गाउँपालिका वडा नम्बर 6 धाराचौर स्थित एक घरमा आगलागी हुँदा क्षति भएको छ। अचानक विद्युत लाइन सर्ट भएर स्थानीय टंक महतको घरमा हिजो साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डीएसपी गंगबहादुर सारूका अनुसार महतको ढुंगा माटोले बनेको जस्ताले छाएको दुई तले कच्ची घरमा विद्युत सर्ट भई आगलागी भएको बताइएको छ। यिनै समाचारसँगै हामी साँझ 7 बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। अर्घाखाँचीमा आज बस दुर्घटना, 4 ज्यान गयो, घाइते 22 उपचार चल्दै। उपभोक्ताको स्वास्थ्यसँग खेलवाड़ गर्ने कुनै पनि व्यवसायलाई छुट नदिने नगर प्रमुख अरियालको स्पष्ट। आज बाडुङ्गा नगरपालिका बजार क्षेत्र अनुगमन, म्याद गुज्रिएका सामान हटाउन निर्देशन। बाडुङ्गामा एसई परीक्षामा 100% विद्यार्थी उत्तीर्ण, 9 ल्याए 4 GPA, नगरको शैक्षिक गुणस्तरमा सुधार। वास्तविक ऐलानी बासिन्दाको लगत संकलन गर्ने कार्य प्रशासन र प्रहरीको कायम नभएको सांसद चौधरीको कथन। मुक्त कमैयाहरू त्रसित बनेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्नुपर्नेमा जोड़। कपिलवस्तुमा 3 ट्राक्टर प्रहरीको नियन्त्रणमा, निगरानी तथा कार्यवाही प्रक्रियालाई तीव्र पारियो। र तरकारीको टोकरी बोकी बजार धाउनुपर्ने समस्याको समाधान हुँदै दाङको लमहीमा किसानहरू कृषि पेशातर्फ आकर्षित। अवस्थ एफएम ब्यान्डको 89.6 MHz वेबसाइट www.buddhaawaz.com, हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। गर्मीको समयमा आफ्नो स्वास्थ्यको ख्याल गरौं, प्रशस्त मात्रामा पानी पिउं भन्दै प्राविधिकमा साथ दिने अनिसलाई र सुभाषलाई धन्यवाद दिँदै दीपिका पनि विदा हुन्छु। नमस्कार।
7: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ।
8: सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज, सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, निम्न शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
9: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। दुई तिहाईको बहुमतपूर्ण उपयोग गर्दै उत्तरदायी भूमिका निभाउन प्रतिपक्षको आग्रह, नीति तथा कार्यक्रम खारेज गर्न एमालेको माग, संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि नै आशंका उत्पन्न भएको कांग्रेसको आरोप।
10: संसदीय प्रणालीप्रतिको सरकारको प्रतिबद्धता र निष्ठामाथि आम जनमानसमा यस कारणले शंका उत्पन्न भएको छ भन्ने पनि ठम्याइ हो।
9: अर्घाखाँचीको दुर्गा फाँट कुरुरेमा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु, 27 जना घाइते। प्रतिनिधि सभाका सचिव हर्क राज राई पदमुक्त, नयाँ र पुराना भन्दा पनि नयाँ नीतिमा जानुपर्ने माग।
11: पुरानाले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गर्यौं उस्तो गर्यौं भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ, तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन।
9: सर्भरमा समस्या भएपछि राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा 9 दिनदेखि ठप्प। सर्लाहीको चन्द्रनगर गाउँपालिकाको दाइजु नली आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई छानी छानी सम्मान गरिने।
12: दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छन्।
9: र आईसीसी क्रिकेट विश्वकप लीग 2 को एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित।
13: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: पारदर्शिताको संस्कार माथिल्लो तहबाट शुरू हुन्छ। राज्यका प्रमुख अंग र त्यसका नेतृत्वकर्ताहरू जवाबदेही भए समाजका अन्य क्षेत्र पनि त्यसबाट प्रभावित हुन्छन्। उल्टो राज्यका उच्च तहकै निर्णय अपारदर्शी देखिन थाले भने नागरिकमा शंका, अविश्वास र असन्तोष बढ़दै जान्छ। त्यसैले उच्च तहदेखि तल्लो तहसम्मको नेतृत्वकर्ता जिम्मेवार बन्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
14: अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुरुलेमा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ, अन्य 27 जना घाइते भएका छन्। सन्धिखर्क घुम्ती तानसेन पाल्पा सड़क खण्ड अन्तर्गत पाणिनी 8 को कुरुले फाँट नजिकै दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै मृत्यु भएको र अन्य 2 जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरले जनाएको छ। मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका 1978 वर्षीय राममाया बस्नेत, सोही ठाउँकी 78 वर्षीय बिन्दु कुंवर, पर्वतको मोदी गाउँपालिका 5 की 50 वर्षीय कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 वर्षीय रमेश जेशी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्याम हरि भट्टराईले सीआईएनसँग बताउनुभयो।
15: घुम्ती पाल्पा सड़क खण्डमा सुब्बा देउरालीबाट पर्वत जिल्लातर्फ यो सर्गाहाँची जिल्लाको चाहिँ पवित्र धार्मिक स्थल सुब्बा देउरालीमा चाहिँ दर्शन गरेर फर्किने क्रममा यो पर्वतका यात्रुहरू हुनुहुँदो रहेछ होइन, त्यसमा चाहिँ D1K504 नम्बरको बस अनियन्त्रित भई सड़कबाट करिब 180 फिट तल खस्दाखेरि बसमा सवार चालक सहित 31 जना रहेको निम्न मानिसहरू घाइते भएको भनेको छ, जसमध्ये चाहिँ 4 जनाको निधन भइसकेको छ अनि केहीलाई पाल्पा अस्पताल, केहीलाई चाहिँ यही हाम्रो जिल्ला अगाहाजी र केहीलाई चाहिँ रिफर गरेर फर्दर फरवर्ड गरिएको स्थिति छ।
14: घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीको भनाइरहेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानहरूलाई आधिकारिक डिलरबाट मात्र रासायनिक मल खरिद गर्न अनुरोध गरेको छ। मन्त्रालयका अनुसार पश्चिम एसियामा जारी दण्डका कारण करिब 1,85,000 टन मल आपूर्तिमा समस्या देखिएको छ। यसले आगामी धानबाली सिजनमा मल अभाव हुन सक्ने चिन्ता बढ़ाएको छ। यस्तो अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले वैकल्पिक उपाय मार्फत मल आपूर्ति सहज बनाउने प्रयास भइरहेको जनाएको छ। साथै अन्तर्राष्ट्रिय बजारमा हुन सक्ने थप समस्याप्रति सतर्क रहन पनि आग्रह गरिएको छ। मल अभावका मौका छोपिएर बजारमा कम गुणस्तरको मल बिक्री हुने वा कालो बजारी बढ़न सक्ने भन्दै मन्त्रालयले निगरानी बढ़ाएको समेत जनाएको छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मार्फत दर्ता भएका आधिकारिक डिलरबाट मात्र मल किन्न किसानलाई आग्रह गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पोखरेलले सरकारले एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको हो।
16: पूरक परीक्षा पनि हुन्छ, त्यो पूरक परीक्षालाई थप कसरी तयार गर्न सकिन्छ त्यसमा हामी कोअर्डिनेट गरेर डेफिनेटली अरू क्लासेसहरू केही विद्यार्थीहरूलाई दिन सकिन्छ भने त्यसको लागि पनि मन्त्रालयले हामीले अगाडि काम गर्छौं। हामीले कसैलाई पनि विचार निषेध हामीले गरेका छैनौं। हामीले पनि टिचरहरूलाई राजनीति गर्ने भए मार्कर छोडेर आउन मात्र आग्रह गरेका हौ, कसैलाई पनि हामीले राजनीति गर्न निषेध गरेका छैनौं।
14: सरकारले दुई तिहाईको बहुमतपूर्ण उपभोग गर्न उत्तरदायी भूमिका निभाउन प्रतिनिधि सभाका सांसदहरूलाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने अधिकांश विपक्षी दलका सांसदहरूले सरकारले हिजो सार्वजनिक गरेको नीति तथा कार्यक्रमको कार्यान्वयनको सवालमा गम्भीरता देखाउन सदनको ध्यान आकर्षण गराएका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेवले प्रमुख प्रतिपक्षले परिणाम दिन नसक्ने शैलीको समर्थन नगर्न बताउनुभयो। उहाँले सरकारको संसदीय प्रणाली प्रतिको प्रतिबद्धता र निष्ठामाथि नै आशंका उत्पन्न भएको उल्लेख गर्नु भएको छ।
17: यो अधिवेशन असामान्य परम्परा सहित शुरू भएको छ भन्ने हाम्रो ठम्मै पनि छ। आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर संसदको मुख्य अधिकार र दायित्व मानिने कानून निर्माण कार्यलाई खोसेर सरकारले करिब 150 कानून संशोधन र केही नयाँ कानूनहरू अध्यादेश मार्फत घोषणा गरेर संसदीय गरिमा र लोकतान्त्रिक मूल्यहरूमा चोट पुर्याएको छ भन्ने पनि ठम्याइ छ। हाम्रो संसदीय प्रणाली प्रतिको सरकारको प्रतिबद्धता र निष्ठामाथि आम जनमानसमा यस कारणले शंका उत्पन्न भएको छ भन्ने पनि ठम्याइ हो।
14: बैठकमा नेकपा एमाले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम खारेज गर्न माग गरेको छ। संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन नीति तथा कार्यक्रम खारेज गर्नुपर्ने माग गर्नुभयो। जेएनजी आन्दोलन र राष्ट्रपा सरकार गठनप्रति टिप्पणी गर्दै उहाँले भन्नुभयो,
18: नीति कार्यक्रम वस्तुत मुलुकको समग्र विकास एवं समृद्धि, दिगो शान्ति एवं स्थायित्व, नागरिक सुरक्षा, लोकतन्त्र तथा राष्ट्रियताको प्रवर्धनका लागि अपरिहार्य मार्गचित्र हो। किनभने राष्ट्रको विकास वा विनाश मुख्यत सरकारको सही वा गलत नीति तथा नेतृत्वले निर्धारण गर्दछ। त्यसैले राष्ट्रलाई असाधारण संकटबाट बचाउन यसलाई समग्रमा खारेज गर्नुपर्छ र पूर्ण संशोधन तथा पुनर्लेखन गर्नै पर्दछ।
14: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य सही नभएको तर्क गर्नुभयो। पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्यलाई सधैँका लागि मेट्न आवश्यक रहेको भन्दै सुशासन, सेवा प्रवाह, सबलीकरण, लोकतन्त्र बलियो बनाउने विषयमा पुराना दलले कुनै कसुर बाँकी नराखेको बताउनुभयो।
19: पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् र त्यसमा प्रचण्डलाई पनि घिसारेर लाने गरिएको छ। के त्यही हो त सत्य? होइन। राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त झन् बिल्कुल हुँदै होइन। अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पनि राष्ट्रपतिसँग दह्रो सहकार्य गरेको थिए। सरकारमा हामीले सुशासनका माध्यमबाट लोकतन्त्रको राम्रो सर्भिसिङ शुरू गरेका थियौं। सेवा प्रवाहको सरलीकरण र मेरिटोक्रेसीमा जोड़ दिएका थियौं। ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रियादेखि भूटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धानबाट हामीले विधिको शासन अगाडि बढ़ाउने
14: राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले सुकुम्बासी व्यवस्थापनलाई व्यवस्थित गर्न नसकेको बताउनुभयो। उहाँले सत्ता स्थायी नहुने भन्दै दुई तिहाईको बहुमतलाई राम्रा कामका लागि उपयोग गर्न आग्रह गर्नुभयो।
20: सरकारी सम्पत्ति जोगाउनुपर्छ भन्ने मान्यता राख्छु। अवैध संरचना भत्काउनुहोस् त्यो भत्काउनु पर्ने पक्षमा बस्छु, तर मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन। सरकारले सुकुम्बासी बस्ती होइन हुकुम्बासीको मानसिकतामाथि प्रहार गर्नुहोस्। आज सत्ता र शक्तिको आँडमा कसैलाई जोगाइँदैन भने आज सत्ता पक्षका मात्र होइन मन्त्री परिषदका सदस्यसम्म हुकुम्बासी भएका प्रत्यक्ष प्रमाणहरू बाहिरिएका छन्। आज त्यहाँमाथि डोजर किन चल्यो? त्यसको प्रमाण यो संसदलाई चाहिन्छ।
14: बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारले नीति तथा कार्यक्रमको कार्यान्वयनमा चुनौती देखिन सक्ने बताउनुभयो। संसद भवनमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले नीति तथा कार्यक्रमले धेरै क्षेत्रमा छोए पनि कार्यान्वयनमा चुनौती देखिन सक्ने उल्लेख गर्नुभयो।
11: पुरानाले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गर्यौं उस्तो गर्यौं भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ। तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन, जबसम्म हाम्रो नियत ठिक ठाउँमा आउँदैन। म यहाँहरू सबैजनालाई यो कुरा चाहिँ अनुरोध गर्न चाहन्छु, यहाँ एकले अर्कालाई अपमानित गर्न हामी यहाँ उभिएका होइनौ। हामी सरकारलाई प्रश्न गर्छौं, त्यसलाई सरकार पक्षले अन्यथा मान्नुपर्ने प्रतिवाद गरिहाल्नुपर्ने भन्ने कुरा छैन। हामी सरकारलाई मार्गदर्शन देखाउँछौं।
14: यसैबीच सरकारले नेपाल र भारत सरकार बीच भएको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता संसदमा पेश गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उक्त सम्झौता सभा समक्ष पेश गर्नुभएको हो। नेपाल र भारत बीच 2082 साल जेठ 5 गते यो सम्झौता भएको थियो। प्रतिनिधि सभामा सचिव हर्कराज राई पदमुक्त हुनुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार उहाँलाई 2083 वैशाख 29 गते आजबाटै लागू हुने गरी पदमुक्त गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले वैशाख 28 गते राईलाई पदबाट हटाउन गरेको सिफारिशका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले यो निर्णय लिनुभएको हो। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले दाइजो नलिई आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई सम्मान गर्ने भएको हो। गाउँपालिकाले बाल विवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान अन्तर्गत खुला आवेदन समेत आह्वान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले आज एक सूचना जारी गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र दाइजो मुक्त तथा बाल विवाह मुक्त समाज निर्माण गर्ने उद्देश्यले वृहत सभा कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। दाइजो नलिई आफ्नो छोराछोरीको विवाह सम्पन्न गर्ने अभिभावकहरूलाई सम्मान गर्न गाउँपालिकाले यही जेठ 10 गते सार्वजनिक कार्यक्रमको आयोजना समेत गरेको गाउँपालिकाका लागि राजकुमार महतोले सीआईएनसँग बताउनुभयो।
12: हाम्रो गाउँपालिकाभित्र दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छौं होइन, र त्यसको लागि सूचना आज जारी गरिएको छ। गाउँपालिकाभित्र दाइजो नलिकन विवाह गर्नुभएको छोराछोरीको विवाह गर्नुभएको अभिभावकजीहरूले त्यहाँ तोकिएको कागजातहरू प्रमाणहरू सहित गाउँपालिकामा महिला विकास शाखामा पेश गर्नुहुने अनि त्यसलाई रुजु गरेर भेरिफाई गरेर, किनभने भोलि गलत मान्छेले सम्मान नपाओस् त्यो हिसाबले रुजु गरेर त्यो दिन हाम्रो सामान्य सभा उपसभामुखजीको हातबाटै उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम हामीले तय गरेका छौँ।
14: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुईको एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित भएको छ। वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। यो जितसँगै स्कटल्याण्डले 29 खेलमा 36 अंक सहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल 25 खेलमा 18 अंक सहित 7 स्थानमा रहेको छ।
9: सन्तोषी रावल गोपालगंजमा म्याराथन तथा रात्रिकालीन दौड़ जस्ता प्रतियोगिताले दौड़ संस्कृति को विस्तार
2: अन्त त्यसले पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी त्यही अनुसारको मोटिभेसन प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगञ्ज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ।
9: यस्ता धेरै प्रतियोगिताको लागि आग्रह रिपोर्टसँगै हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालीसोर जमल र ओम अस्पतालमा
22: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
23: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्ला वर्षहरूमा नेपालगंजमा खेलकुद गतिविधि उल्लेखनीय रूपमा बढ़िरहेको छ। विशेष गरी नेपालगंज म्याराथन र रात्रिकालीन दौड़ नाइट रन जस्ता प्रतियोगिताले शहरमा दौड़ संस्कृतिको विस्तार भएको छ। तर आवश्यक व्यवस्थापन र पूर्वाधारको अभावमा अपेक्षित उपलब्धि भने हासिल हुन सकेको छैन।
24: बर्दियाको गोलाकी अप्सरा बम ठकुरीले यस वर्षको 5 किलोमिटर रात्रिकालीन दौड़मा दोस्रो स्थान हासिल गर्नुभयो। राष्ट्रिय स्तरमा खेल्ने सपना बोक्नुभएकी उहाँलाई उचित प्रशिक्षण नपाउँदा पछि परिरहेको अनुभव हुन्छ।
25: सोचेको थिएँ अब फर्स्ट नै हान्छु भनेर अब त्यो अनुसार मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन अब कोच हुनुपर्छ अब यदि मलाई टाइट एकदम कोचिङ गर्ने कोच हुनुपर्छ त्यो बनाउँछ म वेट लेस टाइम पनि इम्प्रुभ गर्छु।
24: सल्यानका नवीन कंवर पनि कुनै औपचारिक प्रशिक्षण बिना आफ्नै गाउँघरको बाटोमा अभ्यास गरेर प्रतियोगितामा सहभागी हुनुभएको हो। उहाँले 5 किलोमिटर दौड़मा तेस्रो स्थान प्राप्त गर्नुभयो। तर प्रशिक्षण पाएको भए अझै राम्रो गर्न सक्ने उहाँको भनाइ छ।
26: तयारी त्यस्तो थिएन, योभन्दा अगाडि भरेमा 10 किलोमिटर खेल्यायो, त्यो पछाडि ट्रेनिङ नै भएन। हाम्रो सल्यानतिर चाहिँ त्यस्तो गराउनु छैन, हामीले अपिल त्यो लेखहरूमा नै गर्ने हो। अनि त्यसको चाहिँ छ तर त्यति व्यवस्थित छैन, गराउनु प्रयास छैन।
24: अप्सरा र नवीन एक उदाहरण हुन् कि नेपालगंज वरपर प्रतिभाको कमी छैन, तर दक्ष प्रशिक्षणको अभावले खेलाड़ीको क्षमता पूर्ण रूपमा विकास हुन सकेको छैन। बाँकेको कोहलपुर आठका समीर बस्नेतले घर आँगनमै अभ्यास गरेर प्रतियोगितामा जित हासिल गर्नुभयो। बाल्यकालदेखि दौड़प्रति रूचि राख्ने उहाँ अहिले नेपाली सेनाको तयारीमा हुनुहुन्छ।
26: यस्तो बाटोहरूमा ट्र्याक आफूले ट्र्याक नाचेर त्यसमा गर्छन्। यो मलाई बच्चैदेखि दौड़न अलि रमाइलो लाग्थ्यो, म यसमा त्यही भएर अगाडि पनि हुन्थे, त्यही भएर आर्मीतिरै फिल्डमा भए गरी दौड अहिलेदेखि तयारी गर्दैछु।
24: नेपालगंजकी स्वस्तिका साई भने नियमित प्रशिक्षण लिइरहनु भएको छ। प्रशिक्षक राजेन्द्र कुमार साईको मार्गदर्शनमा दैनिक 2 घण्टा अभ्यास गर्ने उहाँ स्वास्थ्य समस्या हुँदाहुँदै पनि 5 किलोमिटर दौड़मा प्रथम हुन सफल हुनुभयो।
25: एकदमै खुसी लागिरहेको छ, यो सबै गुरुको हार्डवर्कको एचिभमेन्ट हो। म चाहिँ रङ्गशाला यहीँ नेपालगञ्जको रङ्गशालामा ट्रेनिङ गर्छु, पर डे 2 आवर हो। मेरो चाहिँ इन्जर थियो कम्मरको, त्यही पनि यसै इन्जरमा पनि यो फर्स्ट पोजिसन एचिभमेन्ट गर्दा चाहिँ खुसी लागेछ।
24: आयोजक नेपालगंज म्याराथन अन्तर्गत रात्रिकालीन दौड़का रेस निर्देशक चन्द्रबहादुर गुरूङका अनुसार अपेक्षा भन्दा निकै कम खेलाड़ीको सहभागिता रहेको छ। यस वर्षको रात्रिकालीन दौड़मा 150 जना खेलाड़ीको लक्ष्य राखिएकोमा वास्तविक सहभागिता भने 50 मात्र रह्यो।
27: को दिनमा फेरि यो आज जानेहरूले गर्दाखेरि पनि अलिकति डिस्टर्बेन्स छ। जे होस् अहिले टोटल गरेर लगभग हाम्रो 50 जना 5 किलो र 10 किलोमिटरमा 50 जना खेलाडीहरू सहभागी हुन्छ। हाम्रो टार्गेट चाहिँ 150 को टार्गेट हो।
24: खेलप्रति आकर्षण बढे पनि सहभागिता अझै सीमित छ। प्रचार पहुँच र प्रोत्साहन पर्याप्त नभएको खेलाड़ीको गुनासो छ। ओलम्पियन गोल्ड मेडलिस्ट सन्तोषी श्रेष्ठका अनुसार प्रतियोगिताको स्तरसँगै खेलाड़ी सहभागिता पनि बढ़ाउन आवश्यक छ।
2: यसरी गर्नु एकदमै राम्रो हो, तर अझै म पार्टिसिपेन्टहरू चाहिँ गराउन सक्थ्योस् भन्ने हो. मैले त्यस्तो पार्टिसिपेन्टहरू देखेन. अनि त्यस पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी, त्यही अनुसारको मोटिभेसन, प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगञ्ज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ. सुधार्नुपर्ने कुराहरू चाहिँ मैले नेपालगञ्जमा धेरै देखेको छु.
24: नेपालगञ्जलाई साँच्चीकै दौड़मय शहर बनाउने हो भने प्रतियोगिता आयोजना मात्रै पर्याप्त नहुने कतिपय खेलाड़ीहरूको बुझाइ छ. खेलाड़ीका लागि पर्याप्त सुविधा अभाव, प्रोत्साहन अभाव र पुरस्कार वितरणमा हुने ढिलाइका कारण खेलाड़ीको मनोबल घट्ने गरेको उनीहरू बताउँछन्. निशु जोशी, सीआईएन रेडियो, कृष्णसार एफएम, नेपालगञ्ज, बाँके.
9: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. मनसूनमा कहाँ कहाँ जोखिम, के तयारी गर्नुपर्ने,
0: प्रदेशगत हिसाबले चाहिँ लुम्बिनी प्रदेशलाई लिएको छ. त्यसै गरी अब क्रमागत रूपमा भन्दा लुम्बिनी पछि कोशी, मधेस होइन, सुदूरपश्चिम, बागमती, गण्डकी हुँदै सबैभन्दा कम चाहिँ कर्णाली प्रदेशमा पर्छ भनिएको छ.
9: यस वर्ष विपदबाट बस्नको लागि के कुरामा ध्यान दिनुपर्छ, विशेष कुराकानी बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
23: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
9: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. साझा खबरमा अब साप्ताहिक श्रृंखला हेलो मौसम.
1: मनसून पानी पर्ने समय मात्रै होइन, यो विपदको घण्टी पनि हो. यो वर्षको मनसूनमा तपाई बस्ने ठाउँ कतिको सुरक्षित छ, कहाँ कहाँ बढ़ी खतरा छ त, र तपाईले आजैदेखि के तयारी गर्नुपर्छ. नमस्कार, कार्यक्रम हेलो मौसममा तपाईलाई स्वागत छ. म सुशीला श्रेष्ठ. आजको हेलो मौसममा हामी यो मनसूनका समयमा हुने विपदका जोखिमका घटना र त्यसबाट बस्नका लागि हामीले अपनाउन पर्ने उपायका बारेमा कुराकानी गर्दैछौ. कुराकानीको लागि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत. यहाँलाई स्वागत छ. अघिल्लो पालिको मनसूनमा करिब 19 लाख प्रभावित हुने भनेर आकलन भइरहँदाखेरि यो वर्ष चाहिँ घटेर करिब 2.5 लाख चाहिँ प्रभावित हुने भनेर आकलन हुँदैछ भन्ने तयारी पनि सुनियो. खास यो चाहिँ त्यति धेरै ठूलो संख्याबाट स्वाटै 2.5 लाखमा घट्नुको कारण चाहिँ के होला?
0: अब एउटा त पहिला हामीले इस्टिमेट गरेको अलिकति बढी र अब प्र्याक्टिकल्ली चाहिँ लास्टमा चाहिँ वास्तवमा चाहिँ अलिकति थोरै चाहिँ भएको हो होइन. त्यो अनुसार अहिलेको चाहिँ अझ पोहोरको भन्दा पनि अलिकति फोरकास्ट अझै राम्ररी गरेको थप पनि हुने भयो. एउटा
1: त्यो पनि भयो, अर्को चाहिँ वास्तविक अनुमान डेटामा आधारित भएर पूर्वानुमान गर्ने प्रयास पनि गरियो अलिकति तथ्यमा आधारित भएर.
0: त्यो पनि सुधार हो.
1: यसो हजुरको भरमा भन्दा पनि तथ्यमा आधारित भएर गर्ने कोसिस हो भनेर बुझ्दा पनि भयो.
0: त्यसरी नै बुझ्दा हुन्छ.
1: जस्तो अब 2.5 लाख जनसंख्या भने पनि जनसंख्या, 19 लाख भने पनि जनसंख्या, ज्यान त ज्यान हो नि त. यो आँकडा चाहिँ कतिको गम्भीरताको संकेत चाहिँ हो?
0: यस्तो हामीले यो पनि यतिजना चाहिँ प्रभावित हुन सक्छ भनेर हामीले अनुमान हो यो पनि है. यसमा पनि अलिक बढी चाहिँ प्रत्यक्ष रूपमा चाहिँ प्रभावै पार्ने भनेको चाहिँ यसको 10% चाहिँ बढी प्रभाव पर्छ. प्रत्यक्ष उनीहरू चाहिँ प्रभावितै हुन्छन् यतिजना चाहिँ भन्ने हो. अब 2,26,000 10% भनेको चाहिँ 22,000 होइन, 22,000 जति करिब चाहिँ प्रत्यक्ष प्रभावित हुने जनसंख्या हो भने
1: पनि ठुलै अनुमान हो. 22,000 भनेको पनि
0: ठुलै अनुमान हो.
1: त्यसमध्ये पनि 5,100 करिब घर परिवार प्रभावित हुने भनिएको छ होइन. यो पनि विपदको चाहिँ ठूलै घण्टी बज्छ है भन्ने खालको संकेत पनि हो एक किसिमको.
0: अब यस्तो
1: पानी नपरे पनि अब
0: होइन, पानी नपर्ने नै भन्ने पनि छैन. फेरि अलिक कम पर्ने हो सरदर भन्दा अलिक पर्न पर्ने भयो होइन.
1: 40% पानी पर्न सक्ने सम्भावना
0: त्यो भनिसक्दाखेरि त अब फेरि सरदरै पानी पनि नपर्ने भन्ने पनि होइन नि त. फेरि पूर्वानुमान भन्नु र त्यसमा त अब हाम्रा विभिन्न कारणहरू अहिले जलवायु परिवर्तनका कारणले पनि हामीले कतिपय विषयहरू चाहिँ फोरकास्ट गरे भन्दा ठ्याक्कै नमिल्न पनि सक्ने हुन्छ होइन. त्यो बेलाको अब अहिले त झन् धेरै अगाडि नै गरेका छौँ नि त हामीले होइन. मनसून सुरु नै भएको छैन, सुरु भएपछि पनि अझ 4 महिनासम्म चार पाँच महिनासम्म रहि नै रहन्छ भनेपछि
1: यसपालि कम प्रभाव पर्छ भनेर ढुक्कले बस्न सक्ने स्थिति त छैन, हामीले तयारी गर्नु पर्छ।
0: विपदको दृष्टिबाट त हामीले सरदरभन्दा कम भन्दै गर्दा पनि विपद त घट्छ भन्ने अनुमान छैन हाम्रो।
1: त्यसो भए अब कुन कुन क्षेत्र चाहिँ अलि बढी प्रभावित हुने जोखिम चाहिँ यहाँले अनुमान गर्नु भएको छ?
0: सबैभन्दा बढी प्रभाव हुने बढी प्रभाव पर्ने भनेर प्रदेशगत हिसाबले चाहिँ लुम्बिनी प्रदेशलाई लिएको छ। त्यसै गरी अब क्रमागत रूपमा भन्दा लुम्बिनी पछि कोशी मधेस होइन सुदूरपश्चिम बागमती गण्डकी हुँदै सबैभन्दा कम चाहिँ कर्णाली प्रदेशमा पर्छ भनिएको छ।
1: लुम्बिनी प्रदेशलाई चाहिँ बढी जोखिमको हिसाबले किन अगाडि राखियो?
0: होइन यसमा एउटा त यहाँ संख्यात्मक हिसाबले भन्नुपर्छ, जुन हामीले यो घर परिवार र जनसंख्याको जुन अघि भन्यौ यतिजना त्यहाँबाट अलिकति त्यहाँको जनघनत्वको पनि हिसाबले र त्यो प्रदेशमा अलिकति बढी पानी पनि अलिक बढी पर्ने जस्तो हाम्रो अनुमान भएको भएर त्यही अनुसार त्यहाँ बढी प्रभावित हुन्छ भनिएको।
1: जिल्लागत हिसाबमा छुट्याउन सकिने अवस्था छ कि छैन?
0: जिल्लागत हिसाबमा अहिले फाइनल भइसकेको छैन, हामीले कार्ययोजना स्वीकृति गरेर पब्लिस गरेपछि त्यो पछि नै फाइनल हुन्छ। बढी चाहिँ अब लुम्बिनीमा बढी परम भनेपछि लुम्बिनीका धेरै जस्ता जिल्लाहरू सबै पनि पर्न सक्ने भए होइन,
1: कस्तो खालको जोखिम चाहिँ अलिक बढी हुन सक्ने सम्भावना देखिएको छ? जस्तो बाढी पहिरो चट्याङ भयो होइन,
0: यहाँले भने जस्तै अब जुन यो प्रदेशहरूमा जिल्लागत रूपमा हेर्दा पनि हामीले ओभरअलमा चाहिँ हाम्रो तीनटा पहाड़ी हिमाली र तराई क्षेत्रको अलिकति फरक किसिमको विपद हुने गर्छ र त्यसमा बाढ़ी र पहिरोको हिसाबले चाहिँ पहाड़ी क्षेत्रमा चाहिँ विशेष गरी अझ पहिरो र बाढ़ी पनि आउन सक्ने भने मधेसमा चाहिँ बाढ़ी र डुबानको समस्याहरू र त्यो सँगसँगै अब अलिकति पानी कम परेर त्यही मनसुनकै समयमा पनि ड्राउट अलिक सुक्खाको समस्या पनि तराई
1: क्षेत्र खडेरीले धान रोप्न नपाएर धेरै किसान मारमा पर्ने देखिएको थियो। यो वर्ष पनि त्यो दोहोरिने सम्भावना
0: छ, तर यसको लागि हामीले फेरि छुट्टै कार्ययोजना अलि अघि नै यसको तयार गरेर हामीले कार्यान्वयन चाहिँ आइरहेको छ। यदि यस्तै समस्या आयो भने पनि त्यही कार्ययोजना अनुसार नै हामीले काम गर्छ।
1: अब अलिकति तयारीको कुरा गरौं, सरकारले गर्ने तयारी त छँदै नै छ, तर सरकार पुग्नुभन्दा अगाडि आफूले तयारी गर्नु पर्यो नि त, व्यक्ति आफै स्वयं तयारी अवस्थामा रहनु पर्यो। के गर्नुपर्छ त व्यक्तिले चाहिँ अब यो जुन मनसुन विपद छ, मनसुनजन्य विपदबाट जोगिनको लागि चाहिँ अहिले नै गर्नुपर्ने तयारी चाहिँ के छन्?
0: एकदम यहाँले राइट भन्नुभएको छ, अब विपद व्यवस्थापन चाहिँ एउटा हामी सबैको साझा जिम्मेवारी नै हो। एउटा निकाय एउटा व्यक्तिको मात्र सिंगल प्रयत्नबाट यो व्यवस्थापन त्यति सहज हुँदैन। तर अर्को विषय भनेको चाहिँ अब विपद भन्ने बित्तिकै यति धेरै सेन्सिटिभ हुन्छ कि गभर्मेन्टका आर्म्सहरू चाहिँ त्यहाँ पुग्नुभन्दा अगाडि नै उहाँलाई सपोर्ट चाहिसकेको हुन्छ कि कोही व्यक्तिहरू त पाँच दस सेकेन्डको वा आधा मिनट एक मिनटको पनि सपोर्ट नपाएर पनि ज्यान जाने हुन सक्छ नि त। त्यस्तो अवस्थामा तुरन्त कम्युनिटी होइन परिवार त्यहाँ वरिपरि जो हुनुहुन्छ उहाँहरूकै सपोर्ट नै सबभन्दा महत्वपूर्ण हुन्छ। त्यही भएर आम नागरिकहरू सबैले चाहिँ आफ्नो तर्फबाट चाहिँ एकअर्कालाई सहयोग गर्ने होइन आफ्नो विपद कुन विपद पर्दाखेरि कसरी सजग रहने भन्ने विषयहरू जुन हामी प्राधिकरण लगायत विपद सम्बन्ध निकायहरूले विभिन्न श्रव्य दृश्य सामग्री मार्फत हामीले प्रचार प्रसार गरेका छौँ, त्यो विषयहरूमा पनि यहाँहरूले चनाखो भएर अलिक सचेत।
1: प्रचार प्रसार चाहिँ कहाँ हेर्ने त, कसरी हेर्ने?
0: त्यो प्रचार प्रसार यहाँहरूको एउटा मिडियम पनि भयो भने यस्तै हामीले आम सञ्चार माध्यमहरू पनि छ, सोसियल मिडियाहरू धेरै जसो सबै
1: सामाजिक सञ्जालहरूमा विपद व्यवस्थापन प्राधिकरणको त आफ्नै फेसबुक पेज पनि छ,
0: हामीले विभिन्न हाम्रो विभिन्न अब डिजिटल प्लेटफर्महरू छ होइन सबै ती प्लेटफर्महरूमा यहाँले भने जस्तै फेसबुकमा होइन भाइबरमा युट्युबमा टिकटकमा सबै हाम्रो प्राधिकरण पनि छ आफ्नो हाम्रो प्लेटफर्म भने अरू जस्तै विपद सम्बन्ध निकाय सुरक्षा निकायहरू तिनटैको पनि आफ्नो प्लेटफर्महरू छ। त्यस्तै गरी स्थानीय पालिकाहरू प्रदेशहरूको होइन धेरै निकायहरू हुनुहुन्छ जो विपदमा आपदा हुनुहुन्छ उहाँहरूका आफ्ना प्लेटफर्महरू
1: निकायहरू के छन्? जस्तो
0: स्थानीय पालिका भयो ओडा स्तरमै पनि विपद समितिहरू हुन्छ होइन त्यस्तो समुदाय स्तरका समितिहरू हुन्छन् स्वयंसेवकहरू हुन्छन् अनि त्यसपछि अब सिडिओ कार्यालयहरू भयो डीडीएमसी त्यहाँ हुन्छ होइन जिल्ला विपद व्यवस्थापन समिति हुन्छ फेरि त्यस्तै अनुसार आपतकालमा चाहिँ तुरन्त परिचालन हुने गरी चाहिँ जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र हुन्छ।
9: अर्घाखाँचीको दुर्गा फाट कुरुलेमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने 27 जना घाइते भएका छन्। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसानलाई आधिकारिक डिलरबाट रासायनिक मल खरिद गर्न अनुरोध गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षामा नन ग्रेडिङ भएका विद्यार्थीलाई फेरि परीक्षाको तयारीको लागि कक्षा सञ्चालन गर्ने बताउनु भएको छ। सरकारले दुई तिहाईको बहुमतपूर्ण उपयोग गर्दै उत्तरदायी भूमिका निर्वाह गर्नको लागि प्रतिनिधि सभाका विपक्षी सांसदहरूले आग्रह गरेका छन्। आज राति कोशी मधेश बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ र आईसीसी क्रिकेट विश्वकप लीग दुईको एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि वैशाख 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
2: के छ हो धुरन्स भाइ?
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन हो।

संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका

सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज, सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।

राइट यो नया वर्ष एलजी का घरायसी सामानहरुमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरु साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरु लागू हुनेछन् एलजी लाइफ्स गुड

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: को नया वर्ष को अवसर में सीजी का स्मार्ट डोमेस्टिक अप्लायंसेस को खरीद में हर एक 15 दिन में सेट ऑफ 5 प्रोडक्ट जीतने अवसर र बम्पर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ ही हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जीतने मौका पनी QR कोड स्कैन करी सहभागिता जनाउनुहोस् र यो नया वर्ष लाई अझ विशेष बनाउनुहोस् सीजी संग
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर सरकारले हतार हतार नीतिगत कार्यक्रम पारित गर्ने तयारी गरेको छ सांसदहरूलाई 24 घण्टाको पनि समय नदी हतार हतारमा आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम पारित गर्ने तयारी सरकारले गरेको हो राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संसदमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि संशोधनको सूचना पेश गर्न आज दिउँसो 2 बजेसम्मको समय दिइएको थियो संशोधनमाथि भोलि छलफल गरेर भोलि नै पारित गर्ने तयारी भएको संघीय संसद सचिवालयले जनाएको छ सचिवालयले आज सार्वजनिक गरेको भोलिको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने राखिएको छ छलफलमा उठेका प्रश्नको भोलि नै प्रधानमन्त्री वालेन्द्रले जवाफ दिनुहुने कार्यसूची छ प्रधानमन्त्री वालेन्द्रले जवाफ दिएसँगै सभामुखले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गराउने कार्यसूची छ सरकारको नीति तथा कार्यक्रम भोलि नै पारित गर्ने तयारी रहेको संघीय संसद सचिवालयका सहायक प्रवक्ता अनन्त प्रसाद कोइरालाले जानकारी दिनुभयो
3: छलफल प्रारम्भ छ कार्यपालिका हेर्दाखेरि पारित गर्ने नै प्लान हो भोलिको
2: तर छलफल त एकै दिनमा सकिएला र

0: फलफललाई कति समय निर्धारण गर्ने ताने भन्ने कुराहरू हुन्छ। अब यसमा अब अहिलेसम्म पाएको अनुसार भोलि सक्ने नै प्लान छ।
1: यहाँ निर्णयार्थ प्रस्तुत गर्ने भनिएको छ यहाँ,
0: त्यो भने चाहिँ छलफल टुङ्गेरै हो। संशोधनहरूलाई अब जति अब समूहमा परेकोलाई मध्येबाट एउटा हुन्छ, अलग अलग छ भने अलग अलग हुन्छ, निर्णयार्थ चाहिँ एकैपटक जान्छ।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दल नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले प्रतिनिधि सभामा 35 वटा र राष्ट्रिय सभामा 18 वटा संशोधनको सूचना पेश गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरूले संशोधनको सूचना नै पेश गरेनन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले भने नीति तथा कार्यक्रममाथि अन्धभक्त समर्थन जनाएका छन्। रासोपाका सांसदहरूबाट एउटा पनि संशोधनको सूचना दर्ता नभए सचिवालयले जनाएको छ। संसदमा सत्तारूढ़ दलका सांसद सरकारको रक्षा कवचका रूपमा उभिएका छन्। प्रतिपक्षी दलका सांसदहरूको अभिव्यक्तिमा नियमापत्ति जनाइरहेका छन्। सरकारको ब्याकफोर्सको रूपमा प्रस्तुत भएका रासपाका सांसदहरूले नीति तथा कार्यक्रममा एक शब्द पनि खर्चिएका छैनन्। जसो जसो पुरेत बाजे उसै उसै सोहा भने जस्तै रासपाका सांसदहरूले सरकारको आलोचनाको तत्कालै प्रतिवाद गरिरहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री वारेन्द्र शाहले संसदीय मर्यादा उल्लंघन गरेको भन्दै संसदमा प्रतिपक्षी दलहरू आक्रोशित बनेका छन्। राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गरिरहेका बेला प्रधानमन्त्री वारेन्द्र शाह बीचैमा उठेर हिँड्नु शोभनीय नभएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ माग गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले व्यङ्ग्यात्मक रूपमा प्रधानमन्त्री वारेन्द्र शाहको स्वास्थ्य परीक्षण गर्न सुझाव नै दिनुभएको छ।
2: सामाजिक सञ्जालमा लाखौंले देखे जस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाउनु भयो भनेर म सोझे भन्न चाहन्न, त्यो मेरो संस्कृति पनि होइन। यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भए, आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा कुनै देशको प्रधानमन्त्री बीचैमा उठेर हिँडे भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ। यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दुःख व्यक्त गरौं सभामुख महोदय। यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई खबरमा त्यस्तै खालको समाचारहरू आए पछि फेरि डिलेट भयो भन्ने पनि सुन्यौं हामीले सभामुख महोदय। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्।
1: नेकपाका अध्यक्ष पुष्पकमल दाल प्रसन्नले एकल सरकार बनाएको रासोपालाई आफ्नो विगतबारे जानकारी गराउनु भएको छ। उहाँले 2064 सालको चुनावमा अहिले रासोपाले पाए जस्तै मत पाएर पनि जोगाउन नसकेको स्मरण गराउनु भएको छ। उहाँले रासोपा पनि भुइँ भाँडोको हुने त होइन भन्दै सचेत गराउनु भएको छ।
3: भाँडोमा नै भुइँमा भएको पार्टीको नेता मै पनि मै हो, तपाईँहरू त्यस्तै हुनुहुन्छ कि भन्ने चिन्ता त्यस्तो नभइदिए हुन्थ्यो भन्ने छ मलाई। हार सहन जति गाह्रो हुन्छ जित पचाउन त्योभन्दा गाह्रो हुन्छ। यो संसदमा राष्ट्रपतिसँग करिब 2/3 को विशाल बहुमत छ। यो विशाल बहुमतलाई जनताको विशाल जिम्मेवारीका रूपमा ह्याण्डल गर्नुपर्दछ। यसलाई अहंकारको मलखात बन्न दिनु हुँदैन। नेकपाका रूपमा हामी यही संसदमा करिब तपाईँहरूकै साइजमा 2/3 साइजमा थियौं केही समय पहिले। जनताको त्यो विश्वास हामीले आफ्नै कमजोरीको कारण बचाउन सकेनौं। इतिहास र अनुभवले साबित के गरेको छ त, संख्या भन्ने कहिल्यै स्थायी हुँदैन। ढुक्क हुनुहोस्, स्थायी हुँदैन यो संख्या। र जनताको समर्थन पनि निशर्त हुँदैन, सशर्त हुन्छ। उनले सोचे जस्तो भएन भने भोलिपल्टै हामीबाट सिक्नुहोस्, इतिहासबाट सिक्नुहोस्। प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन।
1: प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल दोस्रो पटक संसदमा विस्फोट हुनुभएको छ। नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सरकारको नीति तथा कार्यक्रममाथि बादलले प्रश्नै प्रश्नको वर्षा गराउनु भएको छ। बादलले देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मुखदर्शक बन्यो भन्दै प्रश्न गर्नुभएको छ।
4: अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोड हो। यो दार्शनिक रूपमा सार संग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदली जगमा अडेको छ। यो चरम अवसरवादी र अस्थिर प्रवृत्ति हो। यो रूपमा अत्यन्तै प्रिय देखिन्छ तर सार र परिणाममा अत्यन्तै घातक हुन्छ।
1: संसदमा बादल विस्फोट हुँदा सत्तारूढ़ रासोपाका सांसदले आपत्ति जनाएका छन्। नेपाली सेनाबारे गरेको टिप्पणीमा रासोपा र राप्रपाले आपत्ति जनाए। रासोपाका सांसद मनिष खनालले बादलले गरेको टिप्पणीमा आपत्ति जनाउनुभयो।
5: यो अत्यन्तै आपत्तिजनक छ। त्यस्तै गरी उहाँले बोल्दै गर्दा निरन्तर नेपाली सेनालाई जुन सम्मानित एउटा नेपाली सेना छ त्यो नेपाली सेनालाई पनि विरोधमा एउटा विवादमा ल्याउने गरेर अभिव्यक्तिहरू दिनुभएको छ। एउटा संसदीय गरिमा संसदीय मर्यादामा उहाँले आक्रमण गर्नुभएको हिसाबले गर्दाखेरि पनि उहाँको चाहिँ यो उहाँले बोल्दै गर्दाखेरि जति पनि समय व्यतीत गर्नुभएको छ उहाँले सदनको रोस्टममा उभिएर जे जति बोल्नु भएको छ त्यो बोलेका सम्पूर्ण कुराहरू यो संसदको रेकर्डबाट हटाइयोस्।
1: सरकारमाथि सांसदको प्रश्नै प्रश्नको वर्षा भइरहेको छ तर प्रधानमन्त्री बालेन्द्र शाह बोलिरहनु भएको छैन। के प्रधानमन्त्रीले जवाफ दिनु पर्दैन? श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले प्रश्न गर्नुभएको छ।
6: सरकारको प्रधानमन्त्री छ कि छैन? छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन? सांसदहरूले उठाएका प्रश्नहरूको सरकार प्रमुखको हैसियतले उत्तर दिनुपर्छ कि पर्दैन? संसदमा उभिएर सांसदहरूको उत्तर नदिनु भनेको जनताका प्रश्नहरूको उत्तर नदिनु भन्ने बुझिन्छ। जनताका प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमूना हो। के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त? जनता सरकारदेखि नै असुरक्षित महसुस गरिरहेका छन्। यो बेला जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो? यही हो त लोकतन्त्र।
1: सरकारलाई आफू अनुकूल काम गर्न संसद बाधक छैन। दुई तिहाई नजिक बहुमतको सरकारले संसदलाई आफू अनुकूल चलाउन खोजेको देखिएको छ। नीति तथा कार्यक्रममा सांसदहरूले पर्याप्त छलफलको समय नै नपाउने देखिएको छ। भोलि नै पारित गर्ने तयारी छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप। साथमा खबर सहयात्री उषा किरण।
7: सरकारले शैक्षिक सत्र 2083 विद्यालयमा साताको दुई दिन सार्वजनिक विदा लागू गरेपछि अन्य विदामा हेरफेर गरेको छ। विद्यालयमा शनिबार र आइतबार नियमित विदा भए पनि त्यसको सट्टामा हिउँदे तथा बर्खे विदा कटौती गरिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले परिपत्र जारी गर्दै मन्त्री परिषदको निर्णय अनुसार नयाँ विदा प्रणाली कार्यान्वयन गर्न सबै शिक्षा विकास तथा समन्वय इकाई स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ। नयाँ व्यवस्था अनुसार साविकमा 45 दिन रहेको हिउँदे तथा बर्खे विदा अब 30 दिनमा सीमित गरिएको छ। प्रतिनिधि सभाका सचिव हर्कराज राई पदमुक्त हुनुभएको छ। सभामुख डीपी अर्यालको सिफारिशमा राईलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गर्नुभएको हो। हर्कराजलाई तत्कालीन सभामुख देवराज घिमिरेले नियुक्त गर्नुभएको थियो। यता प्रतिनिधि सभामा नेपाल सरकार र भारत सरकार बीच भएको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता पेश भएको छ। आज बसेको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले पेश गर्नुभएको हो। आगामी आर्थिक वर्ष 2083-84 लागि 18 खर्ब 90 अर्ब रूपियाँको बजेट सिलिङ तोकिएको छ। आज अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले अर्थ समिति बैठकमा आगामी आर्थिक वर्षको बजेटको सीमाबारे जानकारी गराउनुभयो। अर्थमन्त्री डाक्टर सोनी मोवाग्लेले अन्तर्राष्ट्रिय सम्बन्ध आर्थिक कूटनीतिमा र लगानी प्रवर्धनमा सरकारले विशेष ध्यान दिएको बताउनु भएको छ। बैठकमा मन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापनको चुनौती रहेको भन्दै अर्थमन्त्री वाग्लेले स्रोत जुटाएर छाड्ने बताउनुभयो। संसदको सार्वजनिक लेखा समितिको पहिलो बैठकमै पोखरा विमानस्थल निर्माणको क्रममा भएको भनिएको अनियमितताको विषय उठेको छ। समितिको आजको बैठकमा राप्रपा सांसद खुशबु ओलीले यो विषय उठाउनु भएको हो। प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा पोखरा विमानस्थल निर्माणमा भएको भनिएको अनियमितताबारे लेखा समितिले नै छानबिन गरेको थियो। अर्घाखाँचीको पाणिनी गाउँपालिका 8 दुर्गाफाटी स्थित कुटुलेमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 4 पुगेको छ। दुर्घटनामा 21 जना घाइते भएका छन्। अर्घाखाँची प्रहरी प्रमुख डीएसपी दिवस बीसीका अनुसार अर्घाखाँची जिल्ला अस्पतालमा 3 जना र पाल्पाको प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा 1 जनाको निधन भएको हो। पर्वतको मोदीबाट अर्घाखाँची सुपा देउराली मन्दिर दर्शनका लागि गएको G1D504 नम्बरको रिजर्भ बस फर्कने क्रममा दुर्घटनामा परेको हो। राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सरकार समक्ष पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानवाधिकार सम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषय र श्रोका लागि गरिनुपर्ने कार्यहरू समेत उल्लेख गरी आयोगले सरकार समक्ष पेश गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो। चालू वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तान बीचको द्वन्द्वमा कम्तीमा 372 जना अफगान नागरिक मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। सन् 2021मा तालिबान सत्तामा फर्किएपछि इस्लामाबाद र काबुल बीचको सम्बन्ध बिग्रिएको जनाइएको छ भने गत फेब्रुअरीमा पाकिस्तानका रक्षा मन्त्रीले खुला युद्धको घोषणा गरेका थिए। र नेपाल आईसीसी विश्वकप लीग टू अन्तर्गत स्कटल्याण्ड संघको पहिलो खेलमा पराजित भएको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नेपाल स्कटल्याण्डसँग 2 रनले स्तब्ध बनेको हो। वर्षाले प्रभावित खेलमा जीतका लागि 221 रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित 39 ओभरमा 7 विकेटको क्षतिमा 218 रनमा समेटिएको छ।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। नयाँ वर्ष नयाँ भरोसा, हर दिन हुन्छ स्पेशल।
0: यो नयाँ वर्षको अवसरमा बेको का विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याश ब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: अथवा नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्यास ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब अनलाइनमा आज साथमा हुनुहुन्छ खबर सहयात्री उषा किरण।
3: अनलाइनमा आजका लागि हामीले बारखरी .com राज्य संस्थाकै मर्यादामाथि प्रश्न शीर्षकको सम्पादकीय विचार लिएका छौं। संसदको संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन भइरहँदा प्रधानमन्त्री विषयमा उठेर हिँडेको घटना सम्भवतः संसारकै संसदीय इतिहासमा दुर्लभ होला। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भने सोमबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम वाचन गरिरहेकै अवस्थामा बीचमा छाडेर बाहिरिएको नयाँ कीर्तिमान बनाएका छन्। विपक्षीहरूले प्रधानमन्त्री शाहको यस व्यवहारलाई अशोभनीय, संसदीय मर्यादाको उल्लंघन तथा अमर्यादित, अभद्र र गैर जिम्मेवार प्रवृत्तिको संज्ञा दिएका छन् र विरोध गरिरहेका छन्। प्रधानमन्त्री शाहको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट भने अहिलेसम्म यस अशोभनीय व्यवहारका सम्बन्धमा कुनै धारणा सार्वजनिक भएको छैन। संसदीय लोकतन्त्र लामो अभ्यास र परम्पराबाट विकसित हुँदै आएको हुनाले यसका केही निश्चित मान्यता र स्थापित अभ्यास पनि छन्। संसदभित्रको आवागमन मात्र होइन, बसाई बोलाई र भाषा समेत संसदीय हुनुपर्छ भन्ने मान्यता विश्वका सबै संसदहरूमा प्रचलित छ। संसदभित्र असंसदीय शब्द, भाषा र व्यवहार प्रकट भएमा अभिलेखबाटै हटाएर अस्वीकार गरिन्छ। प्रधानमन्त्री शाहको यो विवादास्पद व्यवहार भने संसदीय त हुँदै होइन, मर्यादित पनि मान्न सकिँदैन। यद्यपि संसदीय आचरण उनका लागि नौलो भएकाले शाहले त्यसरी बीचमै बैठक छाड्न नहुने थाहा नै नपाएको पनि हुन सक्छ। जे होस्, यो घटना विश्वको संसदीय इतिहासमा असंसदीय आचरणका रूपमा उल्लेख हुनेछ। संसदको मर्यादा हनन हुँदा सबैभन्दा बढ़ी हानि भने प्रधानमन्त्रीकै हुन्छ, कारण संसदको प्रमुख सभामुख भए पनि नेता त प्रधानमन्त्री नै हो। राष्ट्रपतिले संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रमलाई विशेष महत्व दिने परम्परा छ। यस दिन संसद भवनमा राष्ट्रपतिको आगमन विशेष समारोहपूर्वक हुनुले पनि यसलाई पुष्टि गर्छ। संसदीय लोकतन्त्र भएका मुलुकहरूमा राष्ट्राध्यक्षको सम्बोधनमा अमर्यादित व्यवहार गर्दा संसदको मानहानि ठहरिन्छ। यस्तो अवस्थामा पदबाट राजीनामादेखि क्षमायाचनासम्म हुने गरेका उदाहरण छन्। राष्ट्राध्यक्षको सम्बोधनमा विपक्षले अवज्ञा गर्दा भारतमा सांसदहरू निलम्बित गरिएका थिए। सत्तापक्षले मर्यादाहीन व्यवहार देखाएको उदाहरण त विरलै पाइन्छ। यस घटनाले सरकारको नीति तथा कार्यक्रमप्रति नै प्रधानमन्त्रीको अनादर झल्काएको छ भने यसलाई सामान्य मानियो भने भविष्यमा अन्य सदस्यले पनि राष्ट्र प्रमुखको उपस्थितिलाई हल्का रूपमा लिने खतरा रहन्छ। प्रधानमन्त्री स्वयं त्यस अराजकताका शिकार बन्न सक्छन्, साथै विश्वका अरू लोकतान्त्रिक देशले यस्ता व्यवहारलाई अराजकताको संकेतको रूपमा हेर्ने हुनाले देशकै अन्तर्राष्ट्रिय शाखमा समेत आघात पुग्न सक्छ। प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको दल राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डै 2/3 बहुमत छ। सैद्धान्तिक स्पष्टता र लोकतान्त्रिक प्रतिबद्धता नभएको दलका भएकाले राष्ट्रसभाका लागि विपक्षका दृष्टिमा असंसदीय र अशोभनीय ठहरिएको प्रधानमन्त्री बालेन्द्र शाहको आचरण खासै आपत्तिजनक नलाग्न पनि सक्छ। तर संसदको संयुक्त बैठकमा राष्ट्रपतिकै सामु शाहको संसदीय मर्यादा विपरीतको व्यवहारले अराजकता बढ़ाउन सक्छ र अहिले देशमा अराजकता बढ़यो भने सबैभन्दा गुमाउने त राष्ट्रपाले हुनेछ। राष्ट्रपाका लागि मर्यादाको कुनै अर्थ छ भने यस प्रकरणमा उसले प्रधानमन्त्री शाहसँग स्पष्टीकरण माग्नु उचित हुनेछ।

0: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। टेलिग्राम वा व्हाट्सएपमा टास्क पूरा गरे बापत पैसा पाइने लोभमा नफस्नुहोस्। शुरूमा थोरै पैसा दिएर पछि ठूलो रकम ठगी गर्ने यस्तो जालबाट जोगिनुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर। जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइएमई ब्याङ्क सबैका लागि ब्याङ्क।
5: कहिलेदेखि प्रभावित भएको ठप्प छ भन्ने कुरा आइरहेछ नि राष्ट्रिय परिचय पत्र सेवा।
6: हजुर, यो अलि पहिले 21 गतेदेखि चाहिँ यो नयाँ इनरोलमेन्ट हुन्छ नि नयाँ,
5: यसलाई अलिकति बुझाइदिनु न कसरी बुझ्ने यो इनरोलमेन्ट भनेको।
6: यस्तो के जसले नयाँ परिचय पत्र खिच्नुहुन्छ नि, जस्तो हजुरले खिच्नु भएको छैन भने हजुरको त्यो परिचय पत्र खिच्न जाँदाखेरि चाहिँ खिच्यो अनि नम्बर पनि भएपछि यो सिस्टमले चाहिँ भेरिफिकेसन गर्नुपर्छ होइन, त्यो चाहिँ नभएको त्यो चाहिँ।
5: अब यो कहिले हुन्छ के यसले गर्दा के अप्ठ्यारो?
6: अब यो टेक्निकल कुरा भयो, अब एक हप्तादेखि नै अहिले टेक्निकल टिम लागिरहनु भएको छ, अहिले पनि अब बिहानदेखि नै पुरै भएर है, अनि अब हुन्छ हुन्छ भन्नुभएको छ, त्यो अहिलेसम्म बनेको चाहिँ छैन।
5: भनेको यो सेवा अवरुद्ध हुँदाखेरि के अप्ठ्यारोहरू परिरहेको छ त अहिले?
6: अब यस्तो भयो चाहिँ अब योसँग आबद्धता भएका सेवाहरू छन् नि त, अब पासपोर्ट होइन, वैदेशिक रोजगार, ब्याङ्कोतिर जहाँ अन्तर आबद्धता गऱ्यौँ नि त हामीले एनआइडीसँग, तीसँग सम्बन्धित सेवाहरू चाहिँ भयो। तर अब कस्तो भने अगाडि भरेको जुन त्यो 20 गते सम्मान भरेकोहरूको हकमा चाहिँ एजिटी चाहिँ छ उता इन्टिग्रेसनमा, 21 गतेदेखिको चाहिँ सिस्टमले नै नगरेको अवस्था छ कि।
5: अब यो जस्तो विवरण सच्याउने सेवा, जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त,
6: त्यो जन्म दर्ताको चाहिँ भइरहेको छ भन्नुभएको छ होइन, नम्बर हुन्छ नि त्यो चाहिँ। अब यो पार्सियल्ली चाहिँ भएको पनि छ पुरानोहरू चाहिँ, अब त्यो
5: सामाजिक सुरक्षा भत्ता चाहिँ के भइरहेको छ त त्यसो भए?
6: यसले प्रभावित गरेको छैन यसलाई कि, हामीले कस्तो भने यहाँलाई अब के अरे चाहिन्छ मात्रै भनेको, तर अहिले चाहिँ हामीले यसलाई ऊ गरेको छैनौँ कि, म्यान्डेटरी छैन भनौँ न, अनुकूल हुँदा गर्ने, अनि अहिले चाहिँ अब त्यसलाई छैन, सामाजिक सुरक्षालाई प्रभाव परेको छैन अहिले चाहिँ,
5: सामाजिक सुरक्षालाई चाहिँ प्रभाव परेको छैन
6: छैन। अब घटना दर्ता पनि भइरहेकै छ भन्नुभएको छ है साथीहरूले, अब मलाई ठ्याक्कै त्यो त्यो शाखाको भएन, तर ठ्याक्कै चाहिँ प्रत्यक्ष रूपमा चाहिँ अहिले त्यो पछिल्लो समय र एनआइएम खिचेर पासवर्ड बनाउने त्यस्तोहरूलाई चाहिँ अब यो बाइपास गरेर नि बनाउनु न भनेर अब मौखिक कुराहरू भएर गरि पनि रहनु भएको छ विभागहरूले, तर अब समस्या चाहिँ त्यही अब पासपोर्ट ब्याङ्क र उसले पर्यो।
5: अब 9 दिनदेखि सेवा अवरुद्ध छ, तर बनाउने चाहिँ अझै कहिलेसम्म बन्छ भने टुङ्गो छैन
6: होइन, टिमहरू त लागिरहनु भएको छ हिजै आजैदेखिबाट होइन, अब टेक्निकल कुरा पर्यो त्यही त, अब हामीले होइन अहिले भनेर भन्दाखेरि पनि अब बनाउने नै पर्ने अवस्था भएर लागिरहनु भएको छ, टक्कै भन्न चाहिँ सक्दैन त्यो होइन. अहिले त अब हामीले सूचना भनेको अब त्यही सेवा अवरुद्ध भनेर हाम्रो जुन जिल्ला प्रशासन इलाका प्रशासन र उसमा चाहिँ राखेको छौँ. पर्सनल पनि अब यसै गरी फोनहरूबाट गरिरहेछौँ हजुरहरूले अब सूचना हेर्नु कतिलाई चाहिँ पर्सनल पनि अब एकदम उसमा नियमित सम्पर्कमा हुनेलाई यस्तो छ यसरी पनि भनिरहेछौँ. अब अहिलेलाई चाहिँ अब त्यो सिस्टम सदा आबद्ध गरे हुनाले सूचना हेरेर जानुहुन भनेर सबै जिल्ला प्रशासन कार्यालयहरूले सूचना गरिरहनु भएको छ. आज चाहिँ
5: भनेको एकदम अप्ठ्यारै परेका सेवाग्राहीलाई चाहिँ के छ विकल्प केही छ कि छैन?
6: पासपोर्टहरूमा पनि बाइपासबाट गरिदिनु पर्छ भनेर अनुरोध गरेको छौँ होइन. अब यसलाई चाहिँ अब नीतिगत कुरा पनि होला, नीतिगत कुराहरूमा गर्नुहुन्छ. अनि एक दुईवटा चाहिँ पासपोर्टमा भइरहेको छ भनेर नि आज अब सबै फुल चाहिँ जुन पहिलाको थियो नि इन्टिग्रेसनको त्यो चाहिँ अलिक समस्या परेको छ.
5: भनेको अवरुद्ध सेवा चाहिँ छिट्टै खुलाउने प्रयासमा हुनुहुन्छ यहाँहरू भन्नु पर्यो?
6: त्यो प्रयास त जारी नै छ. अब हाम्रो टेक्निकल टिमहरू कन्टिन्यू लागेको छ होइन. अब स्कुलमा अब तर अब निकास नलिसिन्जेल त भएन नि त. अब सेवाग्राहीले हेर्ने त उसलाई त काम हुनु परेन कुरा भयो होइन. तर अब काम चाहिँ गरिरहनु भएको छ, एकदम
5: काम चाहिँ भइरहेछ. तर अब
6: भइरहेछ तर अब त्यो अब टेक्निकल टेक्नोलोजी भनौँ न प्रविधिको कुरा भयो. अब ठ्याक्कै भन्ने भएन कि म्यानुअली जस्तो भएन यो पछि भन्ने.
5: अवरुद्ध भएको त 9 दिन भइसक्यो है. अब कहिलेसम्म
6: 21 वर्ष त्यही भने त अब हामीलाई पनि एकदमै धेरै अब वास्तवमै उसलाई अप्ठ्यारो परेको छ है. अनि अब कस्तो उखालको भइरहेछ कि प्रेसर जस्तो अब ठ्याक्कै यही भन्ने पनि छैन. अब त्यो चाहिँ छ अवस्था चाहिँ छ. तर लागिरहनु भएको छ टिमहरू आउँछ होला.
5: तपाईँहरूलाई चाहिँ जवाब दिँदा दिँदा हैरानै परिसक्नु भयो होला त्यसो भए?
6: हैरान त मान्नु भएन तै पनि अब त्यो उखालको भयो कि अब निकास भइदियो हुन्थ्यो भन्ने त भइहाल्छ नि होइन.
5: हजुर
6: हामीले हेर्दाखेरि त समस्याको अब यस्तो भयो सिस्टम भएको छ तपाईँ यहाँ जानुहोस् भन्नु र तपाईँलाई केही कुरा चाहिँ भन्नुमा फरक हुन्छ नि.
5: अब हाम्रो देशभरि यो रेडियो सुनिरहनु भएका सबै सेवाग्राही हुनुहुन्छ होइन, उहाँलाई तपाईँको अनुरोध चाहिँ के छ त?
6: होइन अहिले अब आंशिक सेवा चाहिँ अवरुद्ध भएको हो. अहिलेको बेलामा एकदम नितान्त आवश्यक हुन्छ नि इमर्जेन्सी पर्ने बाहेक अरूहरूले चाहिँ अलिकति अब बुझेर मात्रै अब सेवा लिन जानुपर्ने भयो. किनभने अहिले अब नर्मल टाइम भन्दा ऊ भयो नि त त्यही काम मलाई एक हप्ता पछाडि गर्दा हुन्छ भने त्यो कुरा बुझेर जानुहुन्न. अर्को चाहिँ अब एकदम इमर्जेन्सी परेकोलाई चाहिँ यहाँ अब नीतिगत तहमा पनि मन्त्रालय विभागहरूमा छलफल पनि भइरहेछ अहिले. अब त्यो त फेरि अब उसले गर्नुहुन्छ होइन, त्यो चाहिँ भइरहेछ. चाँडै अब यो निकास हुन्छ भन्ने अब सबै हामी
5: आशावादी छ. भएन सेवाग्राही त्यसो भए
6: भन्नाले आफ्नो जस्तो हुन्छ नि मलाई त्यही काम चाहिँ एक हप्ता पछाडि गर्दा एनआइडीको काम हुन्छ भने अहिले धैर्य गर्नु पर्यो होइन. अब जसलाई इमर्जेन्सी परेको छ उहाँहरू सम्पर्क पनि हुनुहुन्छ. अब कति हामीले सहजीकरण पनि गरेका छौँ. अब ठ्याक्कै यो सिस्टमसँग इन्टिग्रेट गरेको हुनाले चाहिँ अब हामीले मौखिक सहजीकरण र टेक्नोलोजीको कुरा चाहिँ अलिक फरक हुने भयो कि त्यसले गर्दा चाहिँ अलिकति अप्ठ्यारै परेको छ.
4: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक दिस होम 508 यो हो नेपाली रेडियो. यो आवाज हो नेपाली रेडियो नेटवर्क को. तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर.
5: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ. आजलाई बिदा दिनुहोस्. नमस्कार.

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट स्टिकहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, भेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कडे।
3: कता हो काका लखर लखर गर्दै?
4: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
3: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
4: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
3: हजुर, हाम्रा सेवाहरू,
4: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-00-4।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
8: सूचना सूचना सूचना, निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
9: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
8: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
9: मिति 2083 वैशाख 25 गतिदेखि 28 गतिसम्म।
8: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ।
10: उपचार हुने मुख्य समस्याहरू।
8: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
10: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
8: पोलेर टाउको कपाल घुमेको,
10: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
8: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैताला भित्र फर्किएका।
10: विशेषता,
8: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
10: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
8: विस्तृत जानकारीका लागि 9853500076 अथवा 9841552555।
11: हेलो
12: हेलो,
11: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
13: हजुर
12: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
13: लु दिन त। हेलो भन्नुहोस् त।
11: हेलो हजुर,
13: हजुर
11: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
13: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
12: ए नानी के भने रहेछ, के भयो?
13: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
12: ल ल ल, किन दिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
14: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
14: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: के छ हो धुनुस भाइ, भाले बोकेर कता? के को भाकल हौ?
16: सुन्तलीको सिउमा दाग आएर हात खुट्टा पनि झन्झम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
15: यस्तो पनि हुन्छ?
16: नपाट्दै भाडा हिँड्ने न। ल हेर्नुहोस् त,
15: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो फुसो दाग देखिनु, अनुहारको छाला तथा कानकुलोती बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
16: तर जान्नेले त यो देउताको करामत भन्छ त?
15: यो देउताको होइन, कीटाणुको करामत हो।
17: भाकल साकल छोडौँ धुर्मु, उहाँले भने आफै जताएर औषधि खान थालिहाल्नु पर्छ के?
18: कुष्ठरोगको समयमै उपचार गराउँ, अङ्गभङ्ग हुनबाट बचौँ बचाउँ।
19: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
20: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
18: नेपाल सरकार, विज्ञापन हो।
21: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
22: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
21: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
22: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
21: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
22: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
21: कहाँ जाने दिदी? उपप्रमुख लागि। नमस्कार उपप्रमुख ज्यू।
0: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
21: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
0: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
22: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
0: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
22: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
21: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
1: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।

0: एबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम संसदमा पेश, प्राथमिकतामा सुशासन,
1: सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
0: विपक्षी दललाई कस्तो लाग्यो सरकारको कार्यक्रम?
2: समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएको कार्यक्रम जस्तो थियो, त्यो खालको नै छ, तर धेरै महत्वाकांक्षी जस्तो देखिएको।
0: कर्मचारी ट्रेड युनियन एवं विद्यार्थी संगठन हटाउने विरूद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, अनि युद्ध अन्त्यबारे आफ्नो प्रस्ताव जिम्मेवारपूर्ण भएको तेहरानको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। इरानको विदेश मन्त्रालयले द्वन्द अन्त्य तथा होर्मुज जलमार्ग खुला गराउने विषयमा तेहरानले पठाएका प्रस्तावहरूको प्रतिरक्षा गरेको छ। मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले इरानका प्रस्तावहरू जिम्मेवार र उद्धार रहेका बताएका छन्। बरु वाशिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको तेहरानको आरोप छ। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रस्तावको जवाफमा इरानले पठाएका प्रस्तावहरू पूर्णत अस्वीकार्य रहेको प्रतिक्रिया दिएका थिए। त्यसपछि इरानले दिएको जवाफमा उसको विदेश मन्त्रालयले विदेशमा रोका गरिएका सम्पत्तिहरू फुकुवा गर्नुपर्ने लगायतका विषय इरानको वैध अधिकार भएको उल्लेख छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता बागेईले भने, यस क्षेत्रमा युद्ध अन्त्य गर्ने माग, इरानी जहाज विरूद्ध समुद्री डकैती रोक्ने माग र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने माग के अचाकली हो? यो के हो भन्ने जिम्मा तपाईँ र तपाईँका जनतालाई म छोड्छु। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेई। इरानी प्रस्ताव नमान्ने ट्रम्पको अभिव्यक्तिसँगै तेलको मूल्यमा फेरि वृद्धि भएको छ। ब्रिटिश प्रधानमन्त्री सर कियर स्टार्मरले गत साताको चुनावी नतिजालाई लिएर नेतृत्व सम्बन्धी आउने जुनसुकै चुनौतीको आफूले सामना गर्ने बताएका छन्। उनले देशलाई अस्त व्यस्ततामा धकेल्न नदिने उल्लेख गरे। खसखदो जीवनस्तर र शहरी केन्द्रहरूको अवस्थालाई लिएर मतदातामा असन्तोष देखिएको कुरा आफूले पनि बुझेको प्रधानमन्त्री स्टार्मरले बताए। तर हाम्रा राजनीतिक संवाददाताका अनुसार चुनौती र विनयशीलताको सम्मिश्रण पाइएको प्रधानमन्त्रीको भाषणले पार्टीभित्र उनको बढ्दो अलोकप्रियतालाई कम गराउने सम्भावना देखिँदैन। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गराउने सम्बन्धी वार्ताको मध्यस्थता गर्न जर्मनीका पूर्व चान्सलर गेरहार्ड श्रोडेरलाई गरेको आग्रह युरोपेली संघकी उच्च कूटनीतिज्ञले खारेज गरिदिएकी छन्। यसअघि श्रोडेरले रूसको पक्षमा पैरवी गरेका र उनी दुवैतिर हुने काजा कलासले बताइन्। तीन दिने युद्ध विरामका बावजुद युक्रेनमा कम स्तरमा भए पनि लड़ाई जारी रहेको छ। रूसी ड्रोन हमलाको लहर देखिएको छैन, तर युक्रेनी सेनाले अग्रपंक्तिमा कयौं पटक युद्ध विराम उल्लंघन गरेका विवरणमा जनाइएको छ। मध्य पूर्वमा जारी तनावको असर ऊर्जामा परिरहेका बेला श्रीलंकाले सोमबारबाट बिजुलीको महसुल दरमा 18% वृद्धि गरेको छ। थर्मल प्लान्टबाट बिजुली उत्पादन गर्न खर्च बढेपछि महसुल बढ़ाइएको अधिकारीहरूले बताएका छन्। महसुल वृद्धिले मासिक 180 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तादेखि होटल व्यापार व्यवसायहरू प्रभावित हुनेछन्। त्यसभन्दा कम युनिट मासिक खपत गर्ने उपभोक्ताको हकमा महसुल दरमा वृद्धि गरिने छैन। र दक्षिण अफ्रिकाका तटीय क्षेत्रमा जहाजहरूको बढ़दो आवागमनले व्हेल माछाका निम्ति खतरा बढ़ाएको शोधकर्ताहरूले बताएका छन्। प्रिटोरिया विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार दक्षिण पश्चिमी तटीय क्षेत्रमा व्हेलहरू उल्लेख्य संख्यामा रहेका पृष्ठभूमिमा पानी जहाज करिडोर बन्दै जाँदा तिनीहरू जहाजसँग ठोकिने जोखिम बढ़ेको हो। यो बीबीसी नेपाली सेवा हो।

0: विरोध गरिन्।
1: यो मुलुकका आदिवासी बसोबासी र सुकुमवासीहरूलाई डोजर आतंकबाट विचलित बनाइयो। यो घटनाको म निन्दा गर्न चाहन्छु। नेकपा एमाले दलका तर्फबाट निन्दा प्रकट गर्न चाहन्छु।
0: आजै सरकारले 8 वटै अध्यादेशलाई प्रतिनिधि सभामा पेश गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवाद प्रति सरकारको रवैया बारे प्रश्न उठाएका थिए।
2: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिलकेट हो, नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार?
0: सरकारको नीति तथा कार्यक्रम पेश गरेका राष्ट्रपतिलाई आजै प्रतिनिधि सभाले सर्वसम्मतिबाट धन्यवाद ज्ञापन गरेको छ। अब उक्त नीति तथा कार्यक्रम बारे वैशाख 30 गतेको बैठकमा छलफल गरिने र प्रधानमन्त्रीले जवाफ दिने आज सभामुख डोलप्रसाद अर्यालले जानकारी दिएका छन्। यसबीच विपक्षी सांसदले संसदमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन्द्र शाहको पोशाक अनि राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा उनी उठेर हिँडेको बारे अशोभनीय भन्दै नियमापत्ति जनाएका थिए। यसै सिलसिलामा हामीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सचेतक निष्कल राईलाई सम्पर्क गरी आज प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम कस्तो लाग्यो भनी सोधेका छौं।
3: कार्यक्रम अत्यधिक महत्वाकांक्षी छ जस्तो देखिएको छ। त्यहाँ सुन्दै गर्दाखेरि कार्यक्रम महत्वाकांक्षी भए तापनि त्यसको त्यहाँ चाहिँ स्रोतको अस्पष्टता जस्तो देखिएको छ। नीति तथा कार्यक्रममा धेरैवटा घोषणाहरू छन् उहाँको, होइन, उहाँको इभन मेनिफेस्टो पनि त्यस्तै थियो, तर वित्तीय स्रोत, समय सीमा र कार्यान्वयन संयन्त्र चाहिँ त्यहाँनिर स्पष्ट भएको जस्तो देखिँदैन। त्यहाँ सँगसँगै तपाईँको इम्प्लोइमेन्टको कुरा पनि आएको छ, तर त्यसको ठोस प्लानिङ चाहिँ के हो भन्ने कुरा मैले देख्दिनँ। जस्तै युथहरूलाई तपाईँको आकर्षित गर्ने वार्षिक प्रतिबद्धता छ, तर ठुलो मात्रामा रोजगारी सृजना गर्ने एउटा हुन्छ नि अन्टरप्रेनरसिपको रोड म्याप हामी देख्दैनौ। अर्को प्रदेश र स्थानीय तहसँग सम्बन्धको उल्लेख त भएको छ, र त्यसको अधिकार हुनसक्छ। सरकारले गर्दै गर्दाखेरि तपाईँको जिम्मेवारीको बाँडफाँडको विषयमा स्पष्टता दिन सुनिन। अरू चाहिँ हजुरको यो सोसल महिला दलित पिछडिएको वर्ग क्षेत्रमा पनि अपेक्षाकृत त्यस्तो धेरै हामीले उयो पाएनौ। कृषिका कुराहरू आएको छ, न्यूनतम समर्थन मूल्यको कुरा त आएको छ, तर न्यूनतम समर्थन मूल्य लागत उत्पादनका आधारमा तपाईँको गर्ने हो कि कसरी गर्ने हो भन्ने कुरा त्यहाँ अस्पष्टता छ।
0: त्यसमा विस्तृत रूपमा त सरकारले पछि ल्याउँदै गर्ला नि, तपाईँलाई त्यो कार्यक्रम चाहिँ चित्त बुझेको बुझेन?
3: होइन, त्यो उहाँहरूले देख्नु भएको केही कुरामा तपाईँको अलिक केही ठिक पनि छ, होइन, जस्तै आर्थिक सुधार लगानी मैत्री खालको एउटा खालको संकेत देखेको छ, होइन, डिजिटल सुशासनको कुराहरू गर्नुभएको छ। त्यसले गर्दाखेरि समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएका जो नीति तथा कार्यक्रम जस्तो थिए त्यो खालको नै छ, तर अलिक धेरै महत्वाकांक्षी जस्तो देखेको छ।
0: विपक्षीको धर्मले मात्रै विरोध गर्न खोजेको त होइन?
3: होइन, मैले भने हजुरको त्यहाँनिर उहाँहरूको तपाईँको त्यो राम्रो पक्ष पनि मैले यहाँनिर कुरा गरेँ नि। जस्तै तपाईँको त्यहाँनिर त्यो ऊर्जाको कुरा गर्नुभएको छ, होइन, ग्रिन इकोनोमी प्रतिको एउटा उहाँले पर्सपेक्टिभ राख्नु भएको छ, होइन, 30,000 मेगावाट तपाईँको विद्युत उत्पादनको लक्ष्य राखेका छन् त्यहाँनिर, हरित कर प्रणाली कुरा राखेका छ, गर्न सक्ने खालको कुरो हो कि भन्ने।
0: यो संविधान संशोधनको लागि बहस पत्र तयार गर्ने भनेर सरकारले एक किसिमले काम पनि गरिराखेका छ, त्यसबारेमा आज नीति तथा कार्यक्रममा नि उल्लेख थियो, त्यो चाहिँ कस्तो लाग्यो तपाईँलाई? त्यसमा राजनीतिक दलहरूको सहमति खोजिनेछ त भनिया छ?
3: होइन, मलाई लाग्छ सरकारले अहिले जुन हिसाबबाट खोजिनेछ भनेर त भनिएको छ, तर सरकारको गतिविधि हेर्दाखेरि तपाईँको त्यो ढङ्गबाट तपाईँको राजनीतिक सहमति खोजिन्छ जस्तो मलाई लाग्दैन। किनभने हाम्रो संविधानमा नै तपाईँको स्पष्ट के छ भन्दाखेरि हामी अलिक धेरै तपाईँको सहमति सहकार्यको कुरालाई हामी अगाडि बढाएको छौँ। हाम्रो त्यो तपाईँको कन्स्टिट्युसनल फ्रेमवर्क पनि त्यतिखेरको त्यही थियो, तर मलाई लाग्छ अहिलेको सरकारले हुन त अब उहाँहरू त्यतिखेर तपाईँको त्यो पार्टिसिपेटरी पार्टी पनि हुनुहुन्थेन, त्यो जुन तपाईँको मर्म संविधान निर्माण गर्दाखेरिको जुन मर्म छ त्यसलाई उहाँहरूलाई धेरै थाहा छ जस्तो मलाई लाग्दैन। त्यही भएर पनि उहाँहरू यसरी आउनुभयो होला। उहाँहरूले जुन हिसाबबाट दलहरूलाई गर्नुपर्ने सम्मान अथवा दलहरूको गर्नुपर्ने विचारको तपाईँको सम्मान अथवा त्यसलाई तपाईँको एड्रेस गर्ने कुराहरूमा उहाँहरू त्यो धेरै लाग्नु जस्तो लाग्दैन मलाई।
0: केही सातामा बजेट पनि आउँदैछ, यो बीचमा तपाईँको सुझाव के छ सरकारलाई?
3: यो बीचमा सरकारलाई सुझावको रूपमा अब सदनमा हामी तपाईँको नीति तथा कार्यक्रममा छलफल गर्छौँ, तर पनि आज सभामुखले गर्नुभएको घोषणा अनुसार दलको तर्फबाट प्रतिनिधिमूलक रूपमा तपाईँको आफ्नो कुरा राख्ने भन्ने थियो, तर त्यसरी तपाईँको 2-3 घण्टामा हामी तपाईँको नीति तथा कार्यक्रममा छलफल गर्न उचित हुँदैन। यसलाई तपाईँको लामो पर्याप्त समय दिनुपर्छ, किनभने सरकारले तपाईँको यो ढिलो गरी ल्याएको कारण भनेको यो हाम्रो कारणबाट होइन, सरकारले तपाईँको ढिलो गरी ल्याउनु भएको हो। संसद तपाईँको सुरुमै तपाईँको आह्वान गरे तापनि फेरि उहाँले रोकेर फेरि पछाडि धक्काइदिएको, त्यसले गर्दाखेरि यसको लागि तपाईँको समय दिनुपर्छ। प्रत्येक तपाईँको प्रतिनिधि सभाका सदस्यहरूले आफ्नो लागेको कुराको तपाईँको राय आफ्नो सुझावहरू तपाईँको यहाँले व्यक्त गर्न पाउनुपर्छ, त्यसलाई तपाईँको सरकारले तपाईँको ध्यानपूर्वक विचार गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो।
0: उनी थिए नेपाली काँग्रेसका सचेतक निष्कल राई। अब अर्को विषय छोटकरीमा, आज सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतको निर्णयद्वारा निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने अध्यादेशको प्रावधान कार्यान्वयन नगर्नु नगराउनु भनेर सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा अन्तरिम आदेश जारी हुने वा नहुने भनी छलफल गर्न जेठ 6 गते दुवै पक्षलाई डाकिएको छ।

0: कायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालले जारी गरेको सो आदेश प्रति अर्का दुई न्यायाधीश सारङ्गा सुवेदी र विनोद शर्माले फरक राय व्यक्त गरेका छन्। आजै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विद्यार्थी संगठनमाथि प्रतिबन्ध सम्बन्धी अध्यादेशको प्रावधान तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश पनि जारी गरेको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, अमेरिकी शान्ति योजनाको जवाफमा आफूले पठाएको प्रस्ताव अचाक्ली भएको कुरा इरानले अस्वीकार गरेको छ। उसले ती प्रस्तावहरूले तेहरानका वैध अधिकारीहरूको प्रतिरक्षा मात्र गर्न खोजेको जनाएको छ। शान्ति प्रक्रियाबारे देखिएको अनिश्चिततासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि आकाशिन पुगेको छ। पीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ गनी अन्सारीबाट।
1: इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य गर्ने र होर्मुज जलमार्ग खुला गर्ने तेहरानका प्रस्तावहरू जिम्मेवार र उदार भएका बताएको छ। बरु वाशिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको उसको आरोप छ। आफूहरूका प्रस्तावमा समेटिएको विदेशमा रोक्का गरिएका इरानका सम्पत्ति फुकुवा गर्नुपर्ने विषय वैध अधिकार भएको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रस्तावलाई अस्वीकार गरेपछि प्रवक्ता बागेईको प्रतिक्रिया आएको हो। अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको ट्रम्पले यसअघि बताएपछि तेलको मूल्य बढेको छ। तेहरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वान सहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ। पाकिस्तानले दुई पक्षबीच मध्यस्थता गर्दै आएको छ। एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य 4.1% बढेर 105.5 डलर प्रति ब्यारल पुगेको थियो। त्यसपछि मूल्य केही घट्यो। गत 28 फेब्रुअरीमा युद्ध शुरू भएपछि होर्मुज जलमार्ग अवरूद्ध भएको छ। फलस्वरूप उक्त जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न स्थानमा तेल र ग्यासको आपूर्ति हुन सकेको छैन। मैले भर्खर इरानका तथा कथित प्रतिनिधिहरूको जवाफ पढे, मलाई त्यो मन परेन, पूर्णत अस्वीकार्य। तेहरानले अघि सारेका शर्तहरूबारे प्रतिक्रिया दिँदै ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखाइ यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: राज सरकार विज्ञापन बोर्ड।
1: दादू एक कप चाय के 30 रुपया कतरा महंगा, आजकल तो कुछ चीज में पैसा वसूल नहीं हुई ना।
2: उठ जे भाई, अब एनसेल में पैसा वसूल
1: हो का?
2: हो जे, एनसेल में आप खाली 18 रुपया में एक दिन लग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती, तब नहीं हुई ते पैसा वसूल। गजब बात है, अब मैं फिर पैसा वसूल करेंगे। आजू *123# डायल करी या एनसेल ऐप में जाके ई पैक खरीद करी। एनसेल नेपाल के लग।
3: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
4: हेर न भतिजी, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
5: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
6: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ फटेर आउने, भिख निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
5: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आँख खस्ने, यौनाङ्ग चिलाउने, बाँझो पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानुगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बात, युरिक एसिड तथा गर्दन भाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
6: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
5: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिङ्ग 4 बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-666 र 98214-15291।
6: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
8: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
9: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
8: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान। Thank you.

0: अब हामीले यो रिलेसनलाई नाम दिनुपर्छ।
1: कस्तो नाम?
0: अब हामी बिहे गरौँ, कहिलेसम्म लिभिङ रिलेसन बस्ने?
2: म आफैलाई म युज भएको राख्न सक्छु।
3: युज तल मैले सडकबाट ल्याएर यो महलमा राखेँ, अहिले आएर

0: हुनुहुन्छ साबिक लुम्बिनी नरसिंह प्रहाली। फोन 071-531-641 र 535-641।
1: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देहि। मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
2: हे भगवान, यो टोयलेट भुर्रेर पानी पनि माथि आउनलाइसक्यो, कति झन्झट भयो, कला बोलाउने होला।
3: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
4: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ।
5: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
3: सम्पर्क अनुप किसान सेनेटरी, बाढगङ्गा 1 मनरेली टोल, बठनपुर, कपिल वस्तु।
5: प्रोप्राइटर नोने थारू।
4: सम्पर्क नम्बर 98144-49-450 र 98-76-31-393।
6: कता हो काका लहर लहर गर्दै?
7: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले, मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडिएछु।
6: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
7: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
6: हजुर, हाम्रा सेवाहरू,
7: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ, सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
9: सूचना, निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
10: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
9: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
10: मिति 2083 वैशाख 25 गतेदेखि 28 गतेसम्म।
9: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दा।
10: उपचार हुने मुख्य समस्याहरू:
9: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
10: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
9: पोलेर टाउको कपाल घुमेको,
10: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
9: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैताला भित्र फर्किएका।
10: विशेषता:
9: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।

0: जानकारी वा नामदर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
1: विस्तृत जानकारीका लागि 9853500706 अथवा 9841553555।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन हो।

0: पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
1: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
0: पोलेर टाउको कपाल घुमेको,
1: एसिड आक्रमण वा विस्फोटनमा परिजनन भएका,
0: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैतला भित्र फर्किएका।
1: विशेषता:
0: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
1: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
0: विस्तृत जानकारी का लागि 9853500076 अथवा 9841552555।
2: के छ हो धुनुस भाई, भाले बगेर कता
3: भाकल?
2: के को भाकल हौ?
3: सुन्तलीका जिउमा दाग आएर हात खुट्टा पनि झन्झाम गर्छ भन्छ, जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
2: यस्तो पनि हुन्छ?
3: म पाचार भाडा हिँड्न ल हेर्नुहोस् त,
2: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो फुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
3: तर जान्नेले त यो देउताको करामत भन्छ त?
2: यो देउताको होइन, किटाणुको करामत हो।
4: भाकल छाकल छोडु धुर्मु, उहाँले भने आफै जताएर औषधि खान थालिहाल्नु पर्छ के?
5: कुष्ठरोगको समयमै उपचार गरौ, अङ्ग भङ्ग हुनबाट बचौ बचाउ।
6: जनहितका लागि जारी सन्देश।
7: आज विक्रम सम्वत 2083 साल वैशाख 30 गते बुधबार, जेठ कृष्ण एकादशी 13 मई 2026, नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
8: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
9: भारतसँगको सुपरदर्गी सन्धि अझै पनि उल्छनमै, भारतमा पनि खोजिँदै नेपालीका अवैध सम्पत्ति, हस्ताक्षरको 9 वर्षसम्म पनि बहसमै सीमित बीआरआई, प्रधानमन्त्रीको व्यवहार, प्रतिपक्षीहरूको आलोचना, राष्ट्रिय परिचय पत्र सर्भर 9 दिनदेखि चलिन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने, सबैभन्दा पहिले अन्नपूर्णमा छापिएको सरकारी विद्यालयका 2 विद्यार्थीको 4 GPA शीर्षकको शुभ समाचार।
7: यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा दोलखा जिल्लाका 2 सामुदायिक विद्यालयका विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। जिल्लाको भीमेश्वर नगरपालिकाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी छात्रा अर्पिता खड्का र नीलकण्ठेश्वर माध्यमिक विद्यालय गौरी शंकर गाउँपालिका 2 जुगुका छात्र शकील कार्कीले 4.0 GPA ल्याएर जिल्लाकै उत्कृष्ट नतिजा हासिल गरेका हुन्। यस वर्ष दोलखा जिल्लाबाट एसईई परीक्षामा सहभागी भएका 1961 विद्यार्थी मध्ये 66.29% विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय एकाई दोलखाले जनाएको छ। परीक्षामा 3.6 देखि 4 GPA प्राप्त गर्ने 102 जना, 3.2 देखि 3.6 GPA प्राप्त गर्ने 319 जना, 2.8 देखि 3.2 GPA प्राप्त गर्ने 523 जना, 2.4 देखि 2.8 GPA प्राप्त गर्ने 324 जना तथा 2.0 देखि 2.4 GPA प्राप्त गर्ने 32 जना विद्यार्थी छन्।
10: भनिन्छ नि, नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
11: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

वर्षको अवसरमा बीसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। उल्सनमै भारतसँगको सुपुतर्की सन्धि शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। सरकारले नेपाल र भारत बीचको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता संसदमा पेश गरे पनि भारतसँगको सुपुतर्की सन्धि पुनरा अवलोकन टुंगोमा पुर्याउन अझै उल्झन देखिएको छ। कानून तथा संसदीय व्यवस्था मन्त्री सविता गौतमले मंगलबार संसदमा उक्त सम्झौता प्रतिनिधि सभामा पेश गरे पनि सुपुतर्की सन्धि पुनरा अवलोकनको संकेत देखिएको छैन। 2082 साउन 6 र 7 भारतको राजधानी नयाँ दिल्लीमा बसेको नेपाल भारत गृह सचिव स्तरीय संयन्त्रको बैठकमा दुईवटा महत्वपूर्ण विषयमा छलफल भएको थियो। बैठकमा फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौताको मस्यौदालाई पूर्णता दिने र 72 वर्ष अघिको सुपुतर्की सन्धि पुनरा अवलोकन गर्न चाँडै टुंगोमा पुग्ने सहमति भएको थियो। सोही सहमति अनुसार सरकारले संसदमा उक्त सम्झौता पेश गरेको हो, तर तेस्रो देशका नागरिक पनि सुपुतर्की गर्नुपर्ने भन्ने भारत पक्षको प्रस्तावमा नेपाल सहमत हुन नसक्दा सुपुतर्की सन्धि पुनरा अवलोकन अझै अप्ठ्यारोमा परेको हो। सम्झौता र सन्धि पुनरावलोकन फरक विषय हुन्। सम्झौताले अझै सन्धिलाई उल्झन गराइराख्छ, सुरक्षा विज्ञ हेमन्त मल्लले भन्नुभयो। भारतले राखेको प्रस्तावमा नेपाल सहमत बन्न सकेको थिएन। तेस्रो मुलुकका नागरिक पनि सुपुतर्की गर्नुपर्ने विषय नेपालका लागि अस्वीकार्य थियो। जटिलताहरू समाधान गरेर दुई देशमा भएका अभियुक्तहरूको लेनदेन हुने गर्छ। दुई मुलुकहरूले एकअर्कालाई अपराध सम्बन्धी सूचना, प्रमाण, साक्षी, कागजात, अनुसन्धान जस्ता विषयमा आधिकारिक र कानूनी आधारमा सहयोग उपलब्ध गराउने व्यवस्था भएकाले यसबाट अभियुक्तहरूको सुपुतर्कीमा सहयोग हुने भए पनि अहिलेलाई नेपालले सन्धिका प्रावधानबारे केही नबोली सम्झौता मात्रै अघि बढ़ाएको छ।
3: भारतमा खोजिँदै नेपालीका अवैध सम्पत्ति शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। नेपालमा गलत तरिकाले सम्पत्ति आर्जन गरेर कसैले भारतमा लुकाएको रहेछ भने त्यस्तो सम्पत्ति खोजेरै फिर्ता ल्याउने भएको छ। यस सम्बन्धमा नेपालले भारतसँग सम्झौता गरिसकेको छ। 5 फागुन 2082 भएको उक्त सम्झौता बुधबार प्रतिनिधि सभामा पेश भएको छ। यो सँगै भारतमा नेपालीले लुकाएका कसूरजन्य सम्पत्ति र साधनहरू पत्ता लगाउने, रोक्का राख्ने, प्राप्त गर्ने वा जफत गर्ने बाटो खुल्ला भएको छ। यसका लागि सरकारले भारत सरकारसँग फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता गरेको हो, जसलाई बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले पेश गरेकी हुन्। सम्झौता संसदमा पेश गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गौतमले भनेकी छिन्, अब भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएको सम्पत्ति फिर्ता ल्याउने लगायत कार्यमा सरकारलाई सहज हुनेछ। यो सम्झौता कार्यान्वयनमा आएसँगै आर्थिक अपराध, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, अनुसन्धानमा पनि सहयोग पुग्नेछ। बैंक विवरण, कागजात र प्रमाण आदान प्रदान गर्ने, अपराधबाट आर्जित सम्पत्ति ट्र्याक गर्ने, अदालत तथा अनुसन्धान निकायबीच समन्वय गर्ने र आवश्यक परे सम्पत्ति जफत र फिर्ता प्रक्रिया अघि बढ़ाउने कानूनी बाटो खुल्ला भएको हो। अर्थात यदि कसैले नेपालमा भ्रष्टाचार, ठगी, करछली वा अन्य गलत तरिकाले सम्पत्ति आर्जन गरेर त्यस्तो पैसा सम्पत्ति भारतमा लगेर राखेको रहेछ भने नेपाल सरकारले फिर्ता ल्याउन सक्नेछ।
2: दोस्रो पटक थपिएको म्यादभित्र पनि काठमाण्डुलाई तराई मधेससँग जोड्ने फास्ट ट्र्याक द्रुत मार्ग निर्माण सम्पन्न नहुने निश्चित भएपछि राष्ट्रिय योजना आयोगले नेपाली सेनालाई कम्तीमा 2 वर्षभित्र दायाँ वा बायाँ मध्ये एकतर्फ 2 लेन तयार गरी गाड़ी चलाउन बनाउन सुझाव दिएको छ। द्रुत मार्ग निर्माणका लागि दोस्रो पटक थपिएको म्याद आगामी चैत मसान्तसम्म छ। चैतसम्मको मार्गको सबै काम पूरा गर्ने समय सीमा सम्झौतामा तोकिए पनि काम सकिने सम्भावना छैन। योजना आयोग स्रोतका अनुसार फेरि तेस्रो पटक तीन वर्ष म्याद थप्ने तयारी भएको छ। आगामी चैत मसान्तपछि तीन वर्ष म्याद थप भएमा निर्माण अवधिको सीमा 2086 चैतसम्म पुग्नेछ। तेस्रो पटक तीन वर्षका लागि म्याद थपिए आयोजनाको लागत र निर्माण अवधि दुवै बढ़नेछ। अहिलेसम्म 95 अर्ब रूपियाँ खर्च भइसकेको छ। फेरि म्याद थपिएमा खर्च 2 खर्ब पुग्ने बताइएको छ। 8 वर्ष अघि 85 अर्ब रूपियाँ लागतमा ललितपुरको खोकनाबाट मकवानपुर हुँदै पाराको निष्कट जोड्ने लक्ष्यसहित फास्ट ट्र्याक निर्माण थालिएको थियो। योजना आयोगले कम्तीमा 2 लेनको भए पनि 2 वर्षभित्र गाड़ी चलाउन मिल्ने गरी फास्ट ट्र्याक निर्माण गर्न सुझाव दिएको हो। द्रुत मार्ग 8 वर्षमा आधा काम शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ।
3: दियौं बाचा लियौं भोट बिर्स्यौं बाचा दियौं डोजरे चोट शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। तराई मधेशमा चर्को घाम छ, तातो हावा चलिरहेको छ, तर 3 महिनाको सुत्केरी महोत्तरीको बर्दीवास गौशाला चोकी 27 वर्षीय रंगिला कुमारी खत्रीको मन घामले नभई चिन्ताले जल्दै गएको छ। पोसिलो खानेकुरा र आराम त परै जाओस्, उल्टै कति बेला छाप्रो भत्किने हो र दुधे बालक च्यापेर कता ओत लाग्ने भन्ने त्रासले चिन्तित छन् रंगिला। किनभने सम्पत्तिको नाममा रहेको झुप्रो पनि सरकारले खाली गर्न सूचना टास गरिसकेकाले रंगिलाको भोक निन्द्रा सबै हराएको छ। मनमा एउटै प्रश्न घुमिरहन्छ, भोलि उठी कहाँ जाने। तराई मधेशदेखि काठमाण्डुसम्मका ऐलानी र सरकारी जग्गामा बसोबास गर्ने लाखौं भूमिहीन सुकुम्बासीहरू अहिले सरकारको डोजर अभियानले त्रसित छन्। सरकारले अध्यादेश मार्फत भूमि सम्बन्धी ऐनका केही दफाहरू हटाएर भूमि समस्या समाधान आयोगका पदाधिकारीलाई बर्खास्त गरेको छ। यसले पहिचान र प्रमाणीकरणको अन्तिम चरणमा पुगेको भूमिहीनहरूको व्यवस्थापन प्रक्रिया अन्योलमा परेको छ। सरकारी तथ्याङ्क अनुसार देशैभर करिब 60 लाख मानिस भूमि समस्याबाट पीड़ित छन्। आयोगमा 12,17,000 बढ़ीको लगत संकलन भए पनि हालसम्म न्यून संस्थाले लाल पूर्जा पाएका छन्। पीड़ितहरूका अनुसार निर्वाचनका बेला लाल पूर्जाको आश्वासन दिएर भोट मागेका राजनीतिक दल र नेताहरूले सत्तामा पुगेपछि उल्टै डोजर चलाएर विश्वासघात गरेको गुनासो गरेका छन्। नेपालको संविधानले सम्मानपूर्वक मास नपाउने समानता, सम्पत्ति र आवासको हक सुनिश्चित गरेको छ, तर विकल्प बिनाको बलपूर्वक उठीवास गराउने कार्य मानव अधिकार र संविधानको मर्म विपरीत रहेको अधिकार कर्मी र पीड़ितहरूको दावी छ।
2: मंगलबार सिंहदरबार स्थित विभिन्न संसदीय समितिहरूमा निकै चहल पहल देखियो। सार्वजनिक लेखा समितिदेखि शिक्षा उद्योग र विकास समितिका बैठकहरूमा जनसरोकारका गम्भीर विषयमा घनीभूत छलफल भए। सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, शिक्षामा सुधार ल्याउने र सड़क दुर्घटना न्यूनीकरण गर्ने जस्ता विषयमा सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराए। संसदीय समितिहरू मध्ये सबैभन्दा महत्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको पहिलो बैठक मंगलबार बस्यो। त्यसलाई भ्रष्टाचारको दलदलबाट निकालेर सुशासनको बाटोमा कसरी हिँडाउने भन्ने विषयमा बैठक केन्द्रित थियो। सांसद खुशबू ओलीले नेपाललाई वित्तीय कार्यवाही कार्यदल एफटीएफले ग्रे लिस्टमा राखेको र यसबाट बाहिर निस्कन सरकार र समिति दुवै सक्रिय हुनुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै सांसद वर्षमान पुनले लेखा समितिको भूमिका विगतमा निकै कमजोर देखिएको स्वीकार गर्दै अब समिति कक्षमा मात्र सीमित नहुने बताउनुभयो। उहाँले तत्काल आवश्यक विषय पहिचान गरी उपसमितिहरू बनाएर काम गर्नुपर्ने खाँचो औल्याउनुभयो। त्यस्तै सांसद विक्रम थापाले त झनै कड़ा रूपमा प्रस्तुत हुँदै संरक्षणवाद, भागभण्डा र दण्डहीनता अन्त्य नगरेसम्म देश नबन्ने बताउनुभयो। संसदीय समिति बैठकमा पूरा समय नबस्दा सांसदको आलोचना शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ।
3: अन्नपूर्ण पोस्टले विपक्षीले भने संसदमा प्रधानमन्त्री शोभनीय देखिएनन् शीर्षकमा खबर छापेको छ। नेपाली कंग्रेस सहितका विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहनु भएको समयमा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएको विषयमा तीव्र आलोचना भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकको प्रारम्भमै कंग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री शोभनीय नदेखिएको भन्दै आपत्ति जनाइन्। लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो हामीले देख्यौं। राष्ट्रपतिज्यूबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु सामान्य दृश्य होइन, उनले भनिन्। थापाले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन आग्रह गरिन्। उनले थापाले उक्त घटना लोकतान्त्रिक संसदीय अभ्यास, संवैधानिक संस्कार र संसदीय परम्परा विपरीत भएको टिप्पणी गरिन्। राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष 2083-84 सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री संसदबाट बाहिरिएका थिए। थापाले यस विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग समेत गरिन्। कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्रेले पनि आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री बाहिर निस्किएकोमा आपत्ति जनाएका थिए। आङदेम्रेले प्रधानमन्त्री अस्वस्थ भएर बाहिरिएको भए परीक्षण गर्न जरूरी रहेको बताए।